0: यसले सहज बनाउने
1: क्षति भएको अथवा बजार बनिसकेको ठाउँमा फेरि बस्ती नबसाउने गरी प्राधिकरणले केही मस्यौदा बनाएर अथवा त्यसलाई अलिकति कडाई गर्नु पर्यो भनेर अगाडि छलफल चलाएको हो अथवा आज जो मान्यजो यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूले बढी यसमा भूमिका खेलिदिनुपर्छ।
0: टेक्निकल विषयमा चाहिँ हामीले नै उठान गर्नुपर्ने हुन्छ, सिफारिस गर्नुपर्ने हुन्छ, तर कानूनी रूपमा नीतिगत रूपमा निर्णय त अब माननीय ज्यूहरूले नै लिनुपर्ने हुन्छ। संसदबाट नै ऐन नियम नबनेसम्म संविधानमा चाहिँ मेरो आफ्नो सार्वजनिक हक अधिकार सम्पत्तिको विषय एकातिर छ भने भोग चलन गर्ने विषय छ भने फेरि अर्को यतातिर तपाईँहरू चाहिँ यहाँ बस्न मिल्दैन भन्ने विषय चाहिँ आजकल कन्ट्राडिक्सन हुन सक्छ। त्यो कारण अब कहाँनिर कहाँसम्मको कानून चाहिँ संशोधन गर्नुपर्छ भन्ने विषय पनि अलिकति जटिलै छ। यो चाहिँ गभर्मेन्टले चाहिँ अब प्रधानमन्त्री सम्माननीय प्रधानज्यूलेको बाट पनि आइसकेको छ, हामी सबै धेरै निकाय सरकारी चाहिँ के चाहिँ गरिरहेको छ भन्दा सबैभन्दा ठूलो कुरो चाहिँ जनताको जीवधनकै सुरक्षा हो। तटीय क्षेत्रमा बस्ती बसाउने जुन चाहिँ मेनली यो रसुवा बाढीले जुन बााउन्ड्रीसम्म मानव हाइटमा गएर त्यसले गर्यो त्योसम्म उसले जुन डिमार्केसन गरेको ठाउँसम्म चाहिँ बस्ती नबसाउने भन्ने नै छ गभर्मेन्ट प्रशासन अहिलेसम्म त्यो कानूनी रूपमा चाहिँ आउने लाग्छ।
1: धेरै धन्यवाद छ प्रवक्ता महज्यू। साँच्चीकै सांसद भनेको के रहेछ भन्ने अलिकति त्यो महसुस गर्ने अवसर पनि सायद दियो भन्ने ठान्दछौ। अहिलेको पछिल्लो विवादले एउटा हेर्ने परम्परागत विचार धारणा थियो त्यो सायद परिवर्तन हुँदै गयो। शुरूमा म एमाले सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ, तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ छोकरीमा राख्न अनुरोध गर्दछ।
2: जुन विनाशकारी विपदले हामीलाई शिक्षा दिएछ त्यो शिक्षा प्राप्त भएका चिजहरूलाई कार्यान्वयन गर्ने दिशामा हामी अलि अगाडि शीघ्र ढंगले लागेनौ भने फेरि अर्को आँखी सम्झिने हुन्छ कि। तसर्थ तपाईँहरू जस्ता निकायहरूको भूमिका पनि हामीलाई झकझक्याइरहने, सरकारलाई झकझक्याउने, नीति निर्मातालाई झकझक्याउने खालको बनिरहोस्। विपदसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
1: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन र अघि जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
2: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौं। अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहिँ राहत उद्धारसित त निर्देशिकाले नै काम गर्छ, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ,
1: प्रधानमन्त्री
2: कार्यालय ल्याउन पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबीसीडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, छिटो परिणाम आउँछ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
1: हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। यहाँ अघि सुनेको कुराहरूको जवाब र विपदको पूर्व सूचना प्रतिकारको लागि नीतिगत रूपमा सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ छोटकरीमा राख्न अनुरोध गर्दछु।
3: विपद प्राधिकरणलाई चाहिँ तान्त्रिक माथातै राख्नुपर्छ, किन भन्दा सुरक्षाको हिसाबले हेर्यो भने पनि तीन तहको सुरक्षा संयन्त्रलाई प्रयोग गर्नुपर्नेदेखि लिएर अन्तर्राष्ट्रिय समन्वय पनि गर्नुपर्ने देखि लिएर र तीनवटै सरकारको निकाय बीचको समन्वय गर्नुपर्नेको कारणले पनि यो इम्पोर्टेन्ट छ, सम्भवतः यो कुराले गति लिन्छ। तीनवटा तहको सरकार बीचको समन्वय संविधानमा हामी उल्लेख गरेका छौँ, एन पनि छ, त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ, होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ, भनेपछि हामीलाई त कसैले रोकेको होइन नि त, इच्छा शक्ति कसैले भन्दैन म गर्छु वाला होइन।
1: कानून बनाउने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँकै पार्टी अहिले सरकारमा छ भनेपछि केही त्यस्तो खाका बनाउनु भएको छ, यो यो कानून हामीले बनायौँ भने प्रतिकारमा सजिलो हुन्छ, पूर्व सूचनाको लागि सजिलो हुन्छ?
3: अब अहिले त हजुरहरूले के कुरा देख्नु भएको छ, कति हेर्नु भएको छ छैन थाहा छैन मलाई, संसद हेर्नु भएको छ भने यो विगतको छ महिनामा यो विगतका तीन वर्षमा नबनेका जति कानून त हामी यो बीचमा बनि नै सकेको छ र सरकारले यो वर्ष कानून निर्माणको वर्षको रूपमा चाहिँ हामी सिरिज अफ त्यस्तो कानूनहरू संशोधनको चरणमा छौँ र अब अहिलेको हामीले यो विपदको लागि चाहिँ अस्ति मात्रै हामीले यो फोहोर व्यवस्थापनसँग कुरा गर्दाखेरि चाहिँ कतिपय कानूनहरू इन्टिग्रेटेड एप्रोचका छन्, भन्नुको अर्थ विपदको लागि मात्रै भनेर विपदको एउटा कानून मात्रै ल्याएर पनि नपुग्ने स्थिति छ, त्यो इन्टिग्रेटेड एप्रोचका कानूनहरूलाई चाहिँ हामीले अरू कानूनहरू पनि संशोधन र एकीकरण गर्दै अगाडि बढ्नुपर्ने स्थिति भावनाले अहिले सरकारले यो विषयमा चाहिँ काम गर्दैछ र विशेष गरी बस्ती स्थानान्तरणदेखि लिएर अनि त्यो सुरक्षित आवासका कुरादेखि लिएर अन्य कुरामा पनि सरकारले नीतिगत रूपमा पनि र कार्यक्रमको हिसाबले पनि त्यो लिएको छ कि हामीले आज नै इमिडिएट बनाएको कानूनले मात्रै सम्बोधन गर्न सक्छ त भन्ने प्रश्न अहिले हो कि, अब हामी त हामी नागरिक पनि सजग हुनुपर्ने स्थिति छ, सरकारवाला निकायहरू पनि अलर्ट भएर बस्नुपर्ने स्थिति छ।
1: श्रीराम न्यौपाने जो भोटेकोशी बाँधीपछि धेरै सूचना धेरै व्यक्तिहरू सूचनाको पहुँच सजिलै नपाइराखेको अवस्थामा मानिजूको स्टाटस हेरेर नै कतिपयले ओहो यस्तो भएछ भन्ने पनि जानकारी पाउनुभयो, मानिजू आफै पनि खट्नुभयो, एउटा सांसदले जनताको सुख दुःखमा कसरी साथ दिन्छ सायद राम्रो उदाहरण यहाँले त्यो सुनाउन देखाउन पाउनुभयो, अलि बढी नीतिगत रूपमा भएको कारणले स्थलगत रूपमा गएर देखेपछि कस्तो खालको परिमार्जन गर्ने भन्ने पनि तपाईँले थाहा पाउनुभयो, आफ्नो विचार राख्नको लागि मान्यज्यूलाई अनुरोध गर्दछ।
4: यो विपद भन्ने बित्तिकै धेरै क्षेत्र यसले समेट्छ, भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्, यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। र मैले अस्ति अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ त्यो कानून आवश्यक छ, किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ, त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ, त्यहाँ मैले अनुभूत गरेको एउटा विषय त्यो थियो। त्यसका लागि आपतकालीन इमर्जेन्सी ल चाहिँ आवश्यक छ विपद व्यवस्थापनका लागि, अघि भने जस्तै त्यो यदि त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन, त्यो कानून एक्टिभेट हुने एउटा क्याबिनेटको बैठकले त्यो त्यो कानून एक्टिभेट गरिदिने बित्तिकै सक्रिय बनाउने बित्तिकै त्यो कानूनको अन्डरमा रहेर त्यो सम्बन्धित निकायले विपदलाई व्यवस्थापन गर्नेतिर जानुपर्छ। अब त्यसको लागि मैले अस्ति प्रधानमन्त्रीज्यूसँग पनि उहाँसँगको भेटमा पनि यो कुरो मैले उठाएको छु र त्यो जरुरी छ, थुप्रै कानूनहरू हामीले बनाउनु पर्ने पनि हुन्छ र परिमार्जन गर्नुपर्ने पनि हुन्छ, डेब्रिस बगाएर ल्याएको छ जुन चाहिँ निर्माण सामग्रीको रूपमा उपयोग गर्न सकिन्छ, अब त्यो निर्माण सामग्री उत्खनन जुन ऐन छ कानून छ त्यसलाई पनि परिमार्जन गर्नुपर्ने देखिन्छ यो कुरालाई मध्यनजर राखेर। अर्को पूर्व सूचना प्रणाली अघि उठिसकेका छ धेरै जसो, अब अहिलेको युगमा सेटेलाइट सिस्टम नेभिगेसन सिस्टम अनि सेन्सर सिस्टम होइन अब यो विभिन्न जुन प्रविधिहरू छ त्यो प्रविधिहरूलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ, अब वेदर फोरकास्टको त एकदम चुस्त दुरुस्त देखिन्छ होइन, अनि त्यसपछि भौगोलिक अवस्थाको पनि हामीले डाटाहरू लिनुपर्छ, अब त्यो संयन्त्रहरू हामीले पछिल्ला प्रविधि प्रयोग गरेर विकास गर्नुपर्ने देखिन्छ।
1: कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ,
4: यो विषयमा
1: हामीले के कुरा सुधार गर्नुपर्छ?
4: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन, के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, यदि सेरिज अफ जलविद्युत आयोजना बनेर दशौं हजार वर्षसम्म त्यो आयोजनाहरू चले मर्मत हुँदै त्यही चलिरह्यो भने त्यो लेभलभन्दा तल कहिल्यै पनि नदी जाँदैन। जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो, उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन, र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो, र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न, सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
1: हामीसँग माननीय सरस्वती लामाज्यू हुनुहुन्छ। कस्तो खालको कानून बनाइयो अथवा परिमार्जन गरियो भने भविष्यमा यस्ता खालका विपदहरूबाट बच्नको लागि सजिलो हुन्छ भन्ने यहाँलाई लागिरहेको अथवा पार्टीले यसबारेमा केही बहस छलफल चलाएको आज आएका विचार प्रश्नहरूलाई पनि सम्बोधन गर्ने गरी मान्यजीलाई अनुरोध
5: गर्छु। हाइड्रो पावरहरूको बनाउँदा हाउसहरू बनाउँदाखेरि कतै गलत ठाउँमा त बनेको छैन, त्यसलाई के गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिन जरुरी छ। त्यहाँ धेरै मानवीय क्षतिहरू भएको कारण चाहिँ अब त्यो भौतिक त अब भौतिक संरचनाहरू त यसै पनि गइ नै हाल्यो, धेरै नै अब गयो, आर्थिक मेरुदण्ड नै भाँचिने गरेर नै गइसक्यो होइन। तर मानवीय क्षति हुनुको कारण पनि त्यहाँ चाहिँ धेरै जस्तो प्राविधिकहरू जानुभएको छ, बित्नु भयो नि होइन। अब त्यो क्षति भएको कारण चाहिँ कस्तो भने समयमै हामीले उद्धार त्यो टनिकभित्र भएको उहाँहरूलाई हाइड्रो पावरहरूको बनाउँदा हाउसहरू बनाउँदाखेरि कतै गलत ठाउँमा त बनेको छैन, त्यसलाई के गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिन जरुरी छ। त्यहाँ धेरै मानवीय क्षतिहरू भएको

0: हुन्थ्यो होला भन्ने मेरो विचार हो है। अब यस्तो हो, हामीले चाहिँ अब हाम्रो त अब खासै हामीले त्यहाँ भन्ने मात्रै हो, हामीले त्यहाँ संसदमा हामीले आवाज उठाउने हो, तपाईँहरूको विचार पनि हामीले त्यहाँ लगेर भन्ने हो, हामीले जनताको विचार पनि हामीले त्यहाँ मागहरू सबै हामीले त्यहाँ लगेर भन्ने हो, हामीले यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भनेर गर्ने नगर्ने त सरकारको कुरा हो, हाम्रो हातमा त छैन। हामीले त त्यहाँ सबैको जनताको आवाज हामीले त्यहाँ पुर्याउने मात्रै हो। अब हामीले सदनमा बोल्ने हो, हामी सदनमा कुरा राखिदिन्छौँ। हजुर हजुर, हामी संसदमा उठाउँछौ, कानून समितिमा पनि भएको भएर म त्यहाँ पनि कुरा राख्छु।
1: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी, उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा गरिएको यो छलफलसँगै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
2: विचार तथा प्रश्न सहित saajakhabar@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ भने हाम्रो आईभीआर नम्बर 01-5268-661 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
1: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
2: नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू
1: सरल प्रक्रिया सुलभ ब्याज दर
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय पनि बन्दै चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी
5: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेतान्याहुको रणनीति मतदाता नावलीमा फेरबदल गरेको विरूद्धमा दिल्लीमा विद्यार्थीको प्रदर्शन इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको विश्वव्यापी बहस
4: र बीसौं एसियाली खेलकुद अन्तर्गत निराशाजनक प्रदर्शन गरेर नेपाली टोली फर्किँदै भारतले गर्यो क्रिकेटमा स्वर्ण रक्षा
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: साझा खबरको सबैभन्दा शुरूमा दाउन्नेमा भएको दुर्घटना र अरू क्षेत्रको दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालिएका कदमको प्रशंसा
5: पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन् 2 जनालाई भने कुनै चोटपटक लागेको छैन बसका चालक सहित 18 जना सवार रहेको प्रहरीले जनाएको छ कोहलपुरबाट काठमाण्डुका लागि छुटेको बस बिहान 4:15 पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सड़कबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो दुर्घटनामा घाइते भएका 10 जनालाई उद्धार गरी उपचारका लागि कावसोत स्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ उपचारका क्रममा 6 जनाको मृत्यु भएको प्रहरीले जानकारी दिँदै घाइते मध्ये 1 जनाको अवस्था अझै गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरेको जानकारी दिनुभएको छ बाँकी घाइतेको अवस्था सामान्यदेखि मध्य

0: रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका तीनका 50 वर्षीय नुरजुङ खत्री, बाँके कोहलपुरका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँके कोहलपुरकै 55 वर्षीय एकेन्द्र राज रेग्मी लगायतका हुनुहुन्छ। घाइते मध्ये असला भगवानको अवस्था गम्भीर रहेको र थप उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज रिफर गरेको प्रहरीले जानकारी दिएको हो। यसैबीच सड़क भाँसिँदा मुगलिन नारायणगढ़ यात्रा कष्टकर बनेको छ। मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा निकै कष्टकर बनेको हो। दशैं नजिकै गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिएको यात्रुहरूले जनाएका छन्। एक महिनादेखि तुइन खोला, नाम्सी, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ। सिमताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी एक दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ। तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने गरी सड़क मरमत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मरमत तथा पुननिर्माण गर्न कठिन भएको बताइएको छ।
1: अब राजनीतिक प्रसंग। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशनको आज खुल्ला मंच उद्घाटन हुँदैछ। गत पुषमा सम्पन्न दोस्रो विशेष अधिवेशन विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्य समितिले खुल्ला मंचमा 15 महाधिवेशन गर्न लागेको हो। तर 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन। ऊर्जाशील कांग्रेस नयाँ संकल्प मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएनसँग बताउनुभयो।
2: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसले धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
1: उद्घाटन सत्रमा करिब 50,000 सहभागिता रहने र बन्द सत्रमा करिब 7,700 प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ। महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाण्डौ आउने क्रम जारी छ। राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ। भोलिदेखि भने बन्द सत्र शुरू हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। महाधिवेशनबाट 35 वर्ष मुनिका कम्तीमा 21 युवा केन्द्रीय सदस्य निर्वाचित हुँदैछन्, जसमा प्रत्येक प्रदेशबाट एक महिला सहित 2 जना र खुलामा 7 जना निर्वाचित हुनेछन्। विधानमा नै युवाको प्रतिनिधित्व स्पष्ट व्यवस्था गरिएको छ। नेपाल बाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन, तर यसपटक भने जम्न सम्पर्क समितिबाट कम्तीमा 6 जना निर्वाचित हुँदैछन्। अपाङ्गता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यो क्लस्टरमा अपाङ्गता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन्, जसमध्येबाट 1 जना निर्वाचित हुनेछन्। यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अल्पसंख्यकबाट न्यूनतम 1 जना केन्द्रीय कार्य समितिमा निर्वाचित हुनेछन्। यसैबीच अन्य दलहरू आन्तरिक विवादमा रूमलिरहेको बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने 6 महिनापछि हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छ। छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, तासी ल्याजोम लगायतका नेताहरू समावेश रहेका छन्। सभापति लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ गर्न नेता, सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो। जनताले मत दिएर रासोपालाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभएको छ। उहाँले चिन्जान भएका र पहुँच भएकालाई मात्रै नभई सिंहदरबार वा आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।
0: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्य सहित भवन तेस्रो संशोधन ऐन 2083 को विधेयक संसदीय संघीय संसदमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055 संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना डिजाइन निर्माण मर्मसम्मार विपद उत्थानशीलता जलवायु अनुकूल र परम्परागत शिव तथा सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढ़ेको हो। विधेयकमा जीवनमा पहिलो पटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छूटको व्यवस्था गरिएको छ। तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तुरमा पूर्ण रूपमा छूट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। यसै गरी गरीब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ, जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। बाढ़ी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण पुननिर्माण वा प्रबलीकरणका लागि तीनै तहका सरकारले आवश्यक बजेट अनुदान तथा निशुल्क सामग्री सहायता पुर्याउने विषयमा कानूनमा विविध कुरा उल्लेख गरिएको छ। साथै जोखिममा रहेका संरचनाको सुधार विपन्न परिवारको घर प्रबलीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ। जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मर्मत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ।
1: निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी समग्र सुधारका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलसँग संवाद शुरू गरेको छ। आयोगले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने बदर मत न्यूनीकरण गर्ने लगायतका विषयमा प्रस्तुतिकरण पनि गर्दै आएको छ। 24 राजनैतिक दलहरूलाई आमन्त्रण गरेर यसबारेमा आयोगले छलफल भइसकेको जानकारी दिएको छ। विदेश तथा अन्तर्जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण र मतदाता शिक्षा लगायतका विषयमा प्रस्तुति दिने गरिएको छ। राजनैतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कामबारे पनि छलफल भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो। दलका प्रतिनिधिहरूले भने नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगानाभन्दा बाहिर अस्थायी बसोबास गरेका नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूले निर्वाचनमा प्रविधि प्रयोग गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी विज्ञको सल्लाहमा अध्ययन गरेर मात्रै अघि बढ़नुपर्ने सुझाव दिइरहेका छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका व्यक्तिहरूले समाजमा देखाउन सक्ने उदाहरण।
3: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
0: काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना, औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, ऱ्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
6: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
7: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा भाषण होइन काममा केन्द्रित शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको छ, नवयुवा जेन्जीले गरेको आन्दोलनको जगमा निर्वाचित सरकार भाषण छोडेर जनमुखी र परिणाममुखी काममा केन्द्रित भएको छ। सरकार बनेको 6 महिनाको अवधिमा सरकारले 100 बुँदे कार्यसूची अनुसार कामलाई निरन्तरता दिएको छ। यस अवधिमा सरकारले अधिक भाषण र उदारो घोषणा भन्दा परिणाम देखाउने काम गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले बताए अनुसार नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका निम्ति सरकार अग्रसर भएको छ। सरकारका उपलब्धि कति पटक चर्चा भाषण भए भन्ने आधारमा होइन, त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो र आगामी दिनमा जनताको मन कति जित्यो भन्ने कुरामा प्रष्ट हुने देखिन्छ। खास गरी कुनै बेला भाषणको युग भए पनि अहिले त्यो युग परिवर्तन भएर कामको युग शुरू भएको नेताहरूले बताएका छन्। जवाफदेहितालाई केन्द्र बनाएर समय सीमा अनुसार लक्ष्य निर्धारण गरेर काम भइरहेको जानकारी दिएको छ। यसैबीच गोर्खापत्र दैनिकमै स्तर वृद्धि भयो बनेन पेन्सन पट्टा शीर्षकमा नगेन्द्र सापकोटा लेख्नुहुन्छ, साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेन। यस्तो समस्या धेरै कर्मचारीहरूले भोगिरहेका छन्। उहाँ जस्तै साविक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भए अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन, जसका कारण विभिन्न समस्याहरू भएका छन्। यसैबीच काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढ़ाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटको साझेदारी वनको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। यसबीच औद्योगिक करिडोरको उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तर वृद्धिमा प्रश्न उठेको छ। निरज पिठाकोटेले वीरगंजबाट खबर लेख्नु भएको छ, वीरगंज पथलैया औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठे पनि प्रभावकारी अनुगमन र कानूनी कार्यवाही हुन सकेको छैन। अनुगमन र कार्यवाही हुन नसक्दा खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठेको हो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएका वस्तुको गुणस्तर परीक्षण गरी मुद्दा दायर गरिए पनि न्यायिक कार्यवाही हुने कार्यवाहीमा भने समस्या देखिएको छ। दोषी उद्योगीहरूलाई संरक्षण गर्ने प्रयत्नहरू भइरहेका छन्। वर्षा र बारामा उद्योगबाट उत्पादित खाद्य वस्तुमा त्यस्ता समस्याहरू देखिएका हुन्। यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा बाहिरिँदै मनसून शीर्षकमा नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिएको खबर लेखिएको छ। रसुवाको भोटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण क्षतविच्छेद बनेको सड़क सञ्जालमा बेली ब्रिज पुनः जडान भएसँगै यस क्षेत्रको जनजीवन विस्तारै सहज बन्दै गएको शीर्षकमा पनि गोर्खापत्रको भित्री पृष्ठमा खबर लेखिएको छ। त्यसै गरी भैरवामा थपियो आयातको चाप शीर्षकमा गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा लेखिएको छ। उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्राउने क्रम बढ़दा रूपन्देहीको भैरवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढ़ेको हो। बाढ़ी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरवा नाकाबाट आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चीनसँग जोड़िएको रसुवागढ़ी तातोपानी र कोरेला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीहरूले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन्। त्यस्तै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाटोक प्रकोप खबरमा शीर्षकमा खबर लेखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ब्ल्याक सिगाटोका रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका हुन्। केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा यो रोगले क्षति पुर्याएको छ।
1: कान्तिपुर दैनिकको भित्री पन्नामा कक्षा बाह्रको नतिजा चाँडै, चिकित्सा शिक्षाको भर्ना भने ढिलै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। गत वर्षभन्दा डेढ महिना अघि नै बाह्र पास गरेका विद्यार्थीले एमबीबीएस, नर्सिङ, बीडीएस लगायतका चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिन मध्य कार्तिकसम्म पर्खिनुपर्ने भएको उल्लेख गरिएको छ। घरभित्र समेत ढाँझा फाट्दा 15 परिवार विस्थापित, 80 घर जोखिममा शीर्षकमा प्रताप विष्टले हेटौँडाबाट लेख्नु भएको खबर छापिएको छ। बकैया छ मोरङ्गे धापकी गोपिनी विश्वकर्माको घरमा अघिल्ला वर्षमा यति बेला दशैंका लागि सरसफाई र लिपपोतको तयारी भइसक्थ्यो, तर यसपालि दशैं भन्दा पनि घर के हुने हो भन्ने चिन्ता छ। घरभित्रै जमिन चिरा परेपछि उहाँलाई राति सुत्न समेत डर लाग्छ। घर वरिपरि पनि ढाँझा फाटेको छ। लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङ्गे धाप र ठूलो ज्यामिरेको करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँझा फाट्नुका साथै जमिन पनि भाँचिएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस नेतृत्व चयनसँगै एकता हस्तान्तरण र जनमत फर्काउने दवाब शीर्षकमा पनि यो खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजना सहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहले सेनालाई ग्यास उद्योग खोल्न दिने प्रक्रिया अघि बढ़ाउनु भएको हो। उहाँ मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफल भइसकेको पनि उल्लेख गरिएको छ। अर्को खबर प्रसारण लाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। विद्युत जहाँ पुर्याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभए महँगो पर्ने पनि उल्लेख गरिएको छ। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकमा अर्को खबर शिवहरि घिमिरेले लेख्नु भएको हो। 74 जिल्लामा फैलिएको छ, 9872 संक्रमण छ, 22 मृत्यु रिपोर्ट तर पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पताल 50% काम नहुँदै सकियो, विनियोजित बजेट 1 अर्ब माग गरिएको बारेमा विष्णु घिमिरेले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बनाउन लागेको बारेमा। 3.5 वर्षमा पनि बनेन चक्रपथको 525 मिटर, दोस्रो पटक म्याथपको तयारी भइरहेको बारेमा पनि खबर सहित छापिएको छ। अनि खुलेन खाद्यको डिपो शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा हिमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छापिएको छ।
0: युएबाट हिजो इजरायलतर्फ जाँदै गरेको फ्लाइ दुबईको FZ-1073 विमानमा को पाइलटले उडानका क्रममा क्याप्टेन स्मिथ मच्छरमाथि वंशरो प्रहार गरेको, आतंकवादी हमलाको प्रयास भएको भन्दै संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले जानकारी दिएका छन्। घटनाबारेमा प्रत्यक्ष जानकारी भएका एक स्रोतले रोइटर्सलाई बताए अनुसार को पाइलट ओमानी नागरिक हुन् र उनले उक्त प्रयास गरेका हुन्। अनुसन्धानमा संलग्न अर्को एक स्रोतले पनि सहचालकको उक्त कामको पुष्टि गरेका छन्। यूएका अधिकारीहरूले उनको पहिचान सार्वजनिक गरिसकेका छैनन्। इमिरेट्सका अधिकारीहरू र एयरलाइन्सले को पाइलटको नाम सार्वजनिक नगरे पनि इजरायली अधिकारीहरूले उनी ओमानी नागरिक रहेको प्रश्न पारेका छन्। ओमानले यस घटनाबारेमा हालसम्म कुनै पनि टिप्पणी गरेको छैन। दुर्घटना जस्ता आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ककपिटमा सामान्यतया बञ्चरो राखिएको हुन्छ। संलग्न व्यक्तिको उद्देश्य सहित उडानबारेमा अनुसन्धान जारी गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ। फ्लाइट दुबईको विमानमा भएको सम्भावित दुर्घटना प्रयासलाई असफल बनाउन भारतीय पाइलट क्याप्टेन स्मिथ मच्छरले सहयोग गरेका थिए। उनी अहिले आबुधाबी स्थित एक अस्पतालमा उपचारका क्रममा रहेका छन्। मच्छरले आफूमाथिको आक्रमणको अनुभव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत सुनाएका छन्। यसैबीच ब्राजिलमा आज हुने राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्ने भएका छन्। ब्राजिलको स्थानीय समयअनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो र सिनेट फ्लाविया बोल्सोनारोले कड़ा चुनौतीका साथ प्रतिस्पर्धा गर्ने भएका छन्। 4 वर्ष अघि जैर बोल्सोनारोलाई हराएर लुला राष्ट्रपतिमा चुनिनु भएको थियो। यसैबीच द इण्डियन एक्सप्रेस पत्रिकाले भारतको मतदाता नामावलीमा भएको फेरबदल सम्बन्धी एउटा खोजमूलक समाचार प्रकाशित गरेपछि त्यहाँ विवाद भएको छ। 3 सदस्यीय निर्वाचन आयोगका 2 सदस्यलाई कुनै जानकारी नदिई प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको समाचारमा खुलेको छ। समाचार प्रकाशित भए लगत्तै भारतमा निर्वाचन प्रक्रियाको निष्पक्षताको बारेमा प्रश्न उठेको छ। 9 दिनपछि मुम्बई र दिल्लीमा हजारौं युवाले सड़कमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। त्यसक्रममा झण्डै 1,000 भन्दा बढ़ी अभियन्ता तथा विद्यार्थीहरू पक्राउ परेका छन्। हिजो पनि राजधानी नयाँ दिल्लीमा प्रदर्शन भएको थियो। 5 महिना अघि गठित कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा आइतबार 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ। एसियाडमा 1 शरणार्थीसहित 48 राष्ट्रले प्रतिस्पर्धा गरेका छन्। चीनले पदक तालिकामा 1/6 राज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ। प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो। नेपालले यस पटक 1 स्वर्णसहित 2 पदकको लक्ष्य राखेको थियो, तर प्रतियोगिताको समापनको दिनसम्म आइसक्दा नेपाल केवल 2 काँस्यमै सीमित भएको छ। नेपालले पदक तालिकाको 36 स्थान रहेर प्रतियोगिता सकाएको छ। भारतले भने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण रक्षा गरेको छ। भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई हराउन सफल भएको हो। र जनकपुर बोल्सले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा 2 पटकका विश्वकप विजेता मोइन ओलीलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको 4थो विदेशी खेलाड़ी उहाँ हुनुहुन्छ। यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्राइसकेको छ।
0: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन, तर सिन्धुपाल्चोकका 2 दिदीबहिनीले भने अपाङ्गतालाई आफ्नो कमजोरी होइन आत्मनिर्भर बन्ने प्रेरणा बनाएका छन्। भूकम्पमा 1 हात गुमाएका बहिनी र जन्मजात शारीरिक अपाङ्गता भएका दिदी मिलेर अहिले आफ्नै साबुन उद्योग सञ्चालन गरिरहेका छन्।
10: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 लामोसाँगो यहाँको एउटा घरमा बिहानदेखि साँझसम्म 2 दिदी बहिनी साबुन उत्पादनमा व्यस्त हुन्छन्। लुगा धुने डल्ले साबुनदेखि झोल साबुन, फिनेल र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग। उद्योगकी संचालक दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन, आफूलाई परिवारको बोझ थाम्ने सोच विरूद्धको संघर्ष र जवाफ पनि हो।
11: मलाई
10: जन्मजात शारीरिक अपाङ्गता भएकी उषाको खुट्टाले साथ दिँदैन। 2072 सालको भूकम्पमा 5 तले घर भत्किँदा दिव्या पनि गम्भीर घाइते हुनुभयो। उपचारका क्रममा उहाँको एउटा हात काट्नु पर्यो, खुट्टामा समेत समस्या थपियो। बुबाको मृत्यु भयो। आमा समेत पक्षघातबाट प्रभावित भएपछि परिवारमाथि दुःखको पहाड थपियो। दिदी बहिनी अहिले भने अरूलाई समेत रोजगारी दिने उद्यमी बनेका छन्। अपाङ्गता समस्या होइन, अवसर पाए क्षमतामा बदल्न सकिन्छ भन्ने सोचसहित दिदी बहिनीले नयाँ बाटो खोज्न थाले। त्यही क्रममा सप्रोस नेपालको सहयोग र बलेफी गाउँपालिकाको समन्वयमा उनीहरूले साबुन बनाउने तालिम लिए। तालिमपछि साबुन उत्पादनमै सम्भावना देखेपछि घरबाटै उद्योग सञ्चालन गर्ने निर्णय गरे। करिब 5 लाख रुपियाँ लगानीमा शुरू गरिएको उद्योगले राम्रो उत्पादन मात्रै गरेको छैन, उदाहरणीय पनि बनेको छ। उद्यमी उषा श्रेष्ठ:
3: सायद अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
10: 2072 साल भदौदेखि सञ्चालनमा आएको दिव्य साबुन उद्योगले अहिले दैनिक करिब 200 डल्ले साबुन उत्पादन गर्छ। स्थानीय बजारसँगै विद्यालय र विभिन्न कार्यालयमा समेत उद्योगका उत्पादन पुग्ने गरेका छन्। गुणस्तर राम्रो भएकै कारण ग्राहकले उत्पादन खोज्न थालेको दिदी बहिनीको भनाइ छ। उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाएको मात्रै छैन, स्थानीय 2 जनालाई रोजगारी समेत दिएको छ।
11: यहाँ चाहिँ अब हामी 2 जना छौ, अनि उहाँहरूले चाहिँ हामीलाई त्यस्तै अपाङ्ग भए पनि हामीलाई कामहरू रोजगार दिनु भएको छ, अनि राम्रो छ।
10: दिव्या र उषाको लक्ष्य उद्योगलाई थप विस्तार गर्ने र आफू जस्तै अवसरको खोजीमा रहेका अरूलाई समेत रोजगारी दिने हो। शरीरमा आएको कठिनाई भन्दा ठूलो अवसर खोज्ने आँट, आत्मविश्वास र केही गरेर देखाउने इच्छा शक्ति हो। दिव्या र उषाको कथा अपाङ्गता जीवनको अन्त्य होइन भन्ने उदाहरण बनेको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: नवलपरासीको दाउनेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिदा मुगलिङ नारायणघाट यात्रा कष्टकर। बेलीब्री जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
1: कांग्रेस 15 महाधिवेशनको आज उद्घाटन। स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा। विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै।
0: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव। अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय बन्दै। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
1: प्लाइ दुवै घटनालाई उपयोग गर्ने नेता न्याहुको रणनीति। मतदाता नामावलीमा फेरबदल विरूद्ध दिल्लीमा विद्यार्थीको प्रदर्शन। इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प। निर्णयको बारेमा विश्वव्यापी बहस।
0: र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
1: साझा खबर कन्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन जसको उद्घाटन आज हुँदैछ, तर पूर्व सभापति शेरबहादुर देउबा लगायतका केही नेता भने समानान्तर गतिविधि अगाडि बढ़ाइरहेका छन् र ती असन्तुष्ट नेताहरू मध्येमा प्रकाश शरण महत पनि एक हुनुहुन्छ। एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ नेता महत जस्ता देखिने व्यक्तिको हातमा मनको लड्डू छ र नजिकै पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति पनि हुनुहुन्छ। दुई बीचको संवाद चलिरहेको छ। शुरूमा नेता महत भन्नुहुन्छ, गगनतिर गएकाहरू हामीतिरै आउँछन्। अनि नजिकै रहेका पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति जसको देब्रे हातमा अर्को एउटा त्यहाँ केटली जस्तो देखिन्छ, केही भन्दै गरेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, बाबु प्रकाश घिउ कति थपौं।
0: हवस् त, प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र, दीपक आचार्य विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पाली कांग्रेस स्थापित होने बेला आएको छ। अहिले आका भेलबाडीहरूलाई रोक्ने पार्टी कुनै छ भने नेपाली कांग्रेस हो। आजका दिनबाट प्रारम्भ भएको अधिवेशनले सबै अट्ने र सबैलाई समेट्ने कांग्रेसका रूपमा हामी अगाडि लिएर जान्छौं।
1: पार्टीको इतिहासकै सबैभन्दा धेरै प्रतिनिधिहरू यस पटक सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आएका छन्, कतिपय आउने क्रममा छन्। उहाँहरूको व्यवस्थापनदेखि लिएर उहाँहरूको अवस्था कस्तो छ?
0: वास्तवमै यो एउटा खुसीको कुरा पनि हो। सबै साथीहरूलाई अटाउने भएका कारणले हामीले भन्यौं नि नयाँ पुस्तालाई पनि ल्याउने, मधेसलाई पनि जोड्ने, पहाड़लाई पनि जोड्ने, जनजाति महिला दलित पिछड़िएको वर्ग सम्पूर्ण एकै ठाउँमा अटाउने, कोही पनि नछुट्ने भएका कारणले सबै सेक्टरको प्रतिनिधित्व भएका कारणले हाम्रो अलिकता धेरै पनि भएका हुन् साथीहरू। यो वास्तवमा नीति निर्माण गर्ने ठाउँमा एउटा जात एउटा वर्ग एकजना मान्छेले मात्र सम्भव भएन, सबैलाई समेटेर जानुपर्छ भन्दा सबभन्दा बढी आज नेपाली कांग्रेसका प्रतिनिधिहरू नेपाली कांग्रेसको महाधिवेशनका लागि उपस्थित भएका छन् र हामीले कुनै तडक भडक नगरिकन टुल ब्यानरहरू कहीँ पनि स्थापित नगर्ने, ठूलो प्रचार प्रसार नगर्ने, सबै साथीहरूलाई समेट्ने किसिमले अगाडि बढेका छौं। मलाई विश्वास छ आगामी राजनीतिको नेतृत्व नेपाली कांग्रेसका नेता अहिलेको पार्टी सभापतिको नेतृत्वमा हामी नेपाली कांग्रेसलाई पहिलो र प्रिय पार्टी देशव्यापी रूपमा बनाउँछौं र आगामी निर्वाचनमा पहिलो पार्टी भएर नेपालको राजनीतिमा फेरि स्थापित गर्छौं।
1: अब एउटा कुरा चाहिँ अहिलेको अवस्थामा गुटबन्दी हुने होइन निकै ठूलो प्रतिस्पर्धा हुने रस्ताकसी हुने उम्मेद्वारी पनि घोषणाका चरणहरू यहाँले देखिराख्नु भएको छ, यो प्रकारको पनि देख्न मिल्छ वा चाहिँ कस्तो हुन्छ कांग्रेसको यो महाधिवेशन चाहिँ ठ्याक्कै हेर्दा?
0: होइन, धेरै ठूलो गुटबन्दी हुँदैन। मलाई लाग्छ पार्टी सभापति सम्भवत निर्विरोध हुने सम्भावना बढेको छ। सभापतिजी निर्विरोध भइसकेपछि सबै साथीहरूलाई समेट्ने कारणले उहाँले यो गुट त्यो गुट मेरो तेरो भनेर जानुहुन्न। जो हाम्रो राम्रो छ त्यसैले अगाडि लिएर जाने पद्धतिको विकास गर्नुपर्छ। पार्टीका कार्यकर्ताहरू हिजो जस्तो परिकर्मी होइन परिश्रमीहरूले ठाउँ पाउनेछन्, त्यति मात्र होइन कान भर्ने होइन काम गर्नेले ठाउँ पर्नेछन्। कुनै पनि साथीहरू कसैको कान भरेर वरिपरि घुमेर कुमार प्रवृत्ति गणेश प्रवृत्ति होइन कुमार प्रवृत्ति जसले काम गरे आउँछ त्यो साथीलाई ठाउँ दिने पद्धतिको विकास हुनेछ। पार्टीमा अब यो खल्तीबाट होइन जनताको मतबाट निर्वाचित हुने मान्छे नै अगाडि जान्छ भन्ने सिद्धान्त स्थापित हुनेछ। त्यसैले धेरै ठूलो गुटको प्रभाव नपरिकन पार्टीलाई एकताबद्ध भएर लानुपर्नेछ। केवल यति पर्सेन्टको 60-40 54 होइन, अब सम्पूर्ण कांग्रेसको 100% कांग्रेसको मात्र होइन देशभरिका बाहिरका सम्पूर्ण प्रजातन्त्रवादीको आस्थाको मन्दिर कांग्रेस अगाडि कांग्रेस भएर अगाडि बढाइ जान्छ।
1: अब यहाँको उम्मेद्वारी के छ रामरी खतिवडाजी? अब बन्नु महाधिवेशन त लागि नै सक्यो, आज उद्घाटन हुँदैछ, तपाईँको आकांक्षी कुन पदमा हो यतिखेर?
0: म कुनै पदाधिकारीमा चुनाव उड्छु त सबै देशभरिका साथीहरूको माया ममताले पार्टीलाई एकताबद्ध पार्टीलाई दह्रो र पार्टीलाई सबैको बनाएर जाने कुरामा सहयोग हुनेछ भन्ने विश्वास।
1: पदाधिकारी भनेपछि उपसभापति महामन्त्री सहमहामन्त्री
0: उपसभापति र सभापति बाहेकका कुनै पनि पदमा बेलुकासम्म मेरो निर्णय हुनेछ। तपाईँकै माध्यमबाट भोलि मेरो उम्मेदवारी यो भनेर बिहान घोषणा गर्नेछ।
1: भनेपछि महामन्त्री पदमा तपाईँको निकै बलियो दावेदारी रहन्छ होइन?
0: महामन्त्री मैले भने पदाधिकारीमा हुन्छ, सभापति उपसभापति
1: सभापति र उपसभापति हुनुहुन्न, महामन्त्री तपाईँ छोड्नुहुन्न त्यसो भए यसपालि महामन्त्रीको दावेदार हुन।
0: सबै साथीसँग सल्लाह गर्छु, आज उद्घाटन पछाडि सल्लाह गरेर निर्णय गर्छु।
1: अब अहिले चाहिँ नेपाली कंग्रेसको चहल पहल चाहिँ कस्तो छ, उत्साह कस्तो छ नेता कार्यकर्ताहरूमा?
0: असाध्यै मैले हेर्नुहोस् ठूलो उत्साह प्राप्त भएको महसुस गरेको छु। देश विदेशका सम्पूर्ण साथीहरूले देश विदेशका सबैले अब यो कसरी जान्छ भनेर उत्सुकता साथ हेरिरहनु भएको छ। हामीले अहिले पनि गुटको र फुटको होइन एकताको राजनीति गर्ने आवश्यकता छ। सबैलाई समेटेर अघि नै भने सबैलाई समेटेर सबैलाई एकताबद्ध भएर यो चाहिँ मैले भने एउटा फूलको मालामा गाँसे चाहिँ सम्पूर्ण मान्छेलाई एउटा सुगन्ध दिने फूलको मालाको रूपमा कांग्रेसलाई एकताबद्ध भएर हामी अगाडि बढ्छौं।
1: अब अहिलेको अवस्थामा नेपाली कंग्रेसमा सभापति निर्विरोध हुँदै गर्दाखेरि पदाधिकारीहरूमा एक किसिमको रस्साकसी हुने देखिएको छ, अबको यो महाधिवेशनले चाहिँ कति सदस्य केन्द्रीय कमिटी वा पदाधिकारी चाहिँ निर्माण गर्नुहुन्छ?
0: अब अहिले आज मेरो सभापतिज्यूसम्म पनि कुरा भएको थियो, सायद केही पदाधिकारी बढाउने जस्तो सम्भावना देख्दैछु। तपाईँको अब पदाधिकारी बढाएर मात्रै पनि समस्याको समाधान हुँदैन होला, तथापि काम गर्ने मान्छेहरूलाई अवसर दिनुपर्दछ, जो काम गर्न सक्षम छ, जसले इमानदारी साथ काम गरेछ तिनीहरूलाई एकताबद्ध बढाएर अगाडि जान पनि आवश्यकता मैले महसुस गरेको छु। मलाई विश्वास छ आज केही साथीहरूसँग सरसल्लाह गरेर पदाधिकारीहरू थप्ने कुरा भइरहेको छ, तर तिनलाई कसरी लिएर जाने भन्ने उद्घाटन पछाडि तय हुन्छ र भोलि नोमिनेसनको टाइम भोलि 2 बजेदेखि पछाडि छ, त्यो अगाडि नै केही निर्णय भएर आउँछ।
1: अब कंग्रेस यो देशको लोकतान्त्रिक पार्टी हो, पुरानो पार्टी हो, नेपाली कंग्रेसले चाहिँ अब सिङ्गो देशको पनि हिजो शासन सत्तामा राम्रै तरिकाले चाहिँ काम गर्यो, अप्ठ्यारो अवस्थामा नेपाली कंग्रेस चाहिँ लड्यो, तर आज चाहिँ तीनवटा धार हुँदाखेरि जस्तो देउबा समूह भनिएको छ, शेखर कोइराला तटस्थ बस्नु भएको छ, अब तपाईँहरू चाहिँ महाधिवेशनमा होमिनु भएको छ, यसले अलिकति कमजोर बनायो होइन कंग्रेसलाई चाहिँ।
0: म सबै नेताहरूलाई सम्मान गर्छु, कुनै पनि नेतालाई अपमान गर्न चाहन्न, कुनै नेतालाई देउता बनाउने, कुनै नेतालाई राक्षस बनाउने हाम्रो प्रवृत्ति छैन। मुखले तितो बोलेर समस्याको समाधान हुँदैन। आज नेपालको राजनीतिलाई एउटा समावेशी समानुपातिक सबैको बनाउन सबैको योगदान छ। सबै नेताहरूलाई सम्मान गरेर अनुरोध गर्न चाहन्छु, अहिले फुट र गुटको नगरौं, सबै नेताहरूलाई सम्मान गर्छौं, यही पार्टीभित्र रहेर सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। बाहिर रहनुभएका आदरणीय नेताहरू जसले ठूलो नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको छ, देन दिनुभएको छ र आफ्नो स्वार्थभन्दा पार्टी पहिलो र प्रिय बनाउन लाग्नु भएको छ, अहिले पनि त्यसै गरी लागिदिनुहोस् र कांग्रेसलाई एकताबद्ध भएर अगाडि बढौं, तेरो मेरो नगरौं। कांग्रेस कमजोर हुँदा नेपालको लोकतान्त्रिक पद्धति, कानूनी राज्य, प्रेस स्वतन्त्रता, राष्ट्रियता र मानव अधिकारका मूल्य मान्यताहरू कमजोर हुन्छन्। त्यो कुरालाई ध्यान दिएर सबै एकताबद्ध भएर अगाडि जानुपर्छ। आजै भयो भने भोलि पर्सि 1 महिनाभित्र 2 महिनाभित्र पनि कांग्रेसलाई एकताबद्ध कांग्रेस बनाएर हामी अगाडि बढ्छौं। महाधिवेशन आज भए पनि भोलिका दिनमा हामी सबैलाई एक ठाउँ लिएर तपाईँको चुनावसम्म सबै पार्टीका सबै साथीहरूलाई एक ठाउँमा लिएर हामी अगाडि बढ्छौं र पार्टी एकताको तपाईँको सन्देश केही दिनभित्रै तपाईँले सुन्नुहुनेछ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता रामरी खतिवडा। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसाहपथ काठमाडौं।
3: हर विषय में सारो बहस नेपाली बहस, यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ ग्लोबल आईडी बैंक सबै का लागि बैंक इस होम इंटरनेट।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एवं पन्नु महाधिवेशन व्यवस्थापन समिति सदस्य लेखनाथ पोखरेल हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद खेमजी।
1: 15 महाधिवेशनको तयारी कस्तो छ बताउनुहोस्।
4: हेमजी, विशेष गरेर हामी 15 महाधिवेशनलाई भव्य र सभ्य रूपमा तयारी गर्दैछौ र अहिले काठमाडौँको मोटु टुडीखेल बेउरी जस्तो सिँगारिएको अवस्थामा छ भने आज 2 बजे हामी 70 जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू, त्यसै गरी 753 स्थानीय तह, 165 संघीय निर्वाचन क्षेत्र, 330 प्रदेश क्षेत्र, विभिन्न भारतीय तथा शुभेच्छुक संस्था र विदेशी स्थित जनसम्पर्क समितिबाट र सभापतिबाट मनोनित 75 जना गरेर करिब 7,700 महाधिवेशन प्रतिनिधिहरूले आज नेपाली कंग्रेसको ऐतिहासिक 15 महाधिवेशनमा भाग लिँदै हुनुहुन्छ। यो महाधिवेशन साँच्चीकै लोकले हेर्ने गरी, विश्वलाई देखाउने गरी हामी यो महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारीका साथ हामी अगाडि बढेको कुरा म जानकारी गराउन चाहन्छु।
1: व्यवस्थापन कसरी भएको छ, घाँस बाँसदेखि लिएर अन्य कुराहरू कस्तो छ?
4: विशेष गरेर यो पटकको अधिवेशनलाई कंग्रेसले मितवयी अधिवेशन पनि गराउने र मुलुकमा देखिएका विपदका यी विपत्तिको घड़ीमा हामीले धेरै तामझाम नगर्ने र प्रचार शैलीलाई पार्टीभित्रको आन्तरिक निर्वाचन भएका कारणले गर्दा धेरै तडक भडक नगर्ने र डिजिटल माध्यमबाट मात्रै प्रचार शैलीलाई अगाडि बढाउने गरी निर्णय भएको छ। त्यस अनुसार हामी व्यवस्थापनका दृष्टिकोणले हामीले भोजनको व्यवस्था भिरकुटी मण्डपमा हामीले आज जो रजिस्टर हुनुहुन्छ उहाँ रजिस्टर भएका व्यक्तिहरूको ब्यागमै हामीले खानाको कुपनलाई व्यवस्थापन गरे गरेर कुपन राखिदिएका छौँ। आवासको कुराका निम्ति आवास अहिले सेल्फ जो व्यक्ति महाधिवेशन प्रतिनिधि हुनुहुन्छ उहाँहरू नेता साथीहरू पनि हो र पार्टीलाई भर्खरै मात्रै ठुलो विशेष महाधिवेशन त्यसपछिको आम निर्वाचन त्यसपछिका विविध परिस्थितिका कारणले गर्दा यो सेल्फ रूपमा व्यक्तिगत रूपमै भुक्तानी गर्ने गरी होटेलहरूको हामीले सङ्केत उहाँहरूलाई कुन कुन एरियामा होटेलहरू हुन सक्छन् गौशाला सुन्दारा ठमेल गङ्गबु कलङ्की बाग बजार यी लगायतका ठाउँहरूको लोकेसनहरू र त्यहाँ अप्ठ्यारो परेका साथीहरूलाई सहजीकरण गर्ने तर त्यसको आवास बसे बापतको रकम चाहिँ उहाँहरूले नै भुक्तानी गर्ने गरी अहिले फरक ढंगबाट व्यवस्थापन भएको कुरा म जानकारी गराउन चाहन्छु। खेमजी
1: होइन अब देशभरका नेता कार्यकर्ताहरू अर्थात् महाधिवेशन प्रतिनिधिहरू लमसम कति जतिको उपस्थिति हुन सक्छ काठमाडौँमा यो महाधिवेशन अवधिभर
4: आज हामी अनुमान गर्दैछौ। मलाई लाग्छ तपाईँ काठमाडौँको सड़कमा तपाईँले हेर्नुभयो भने हामी धेरै तामझाम र जुलुस झाँकी नगर्ने तर पनि कंग्रेसभित्र देखिएको उत्साह जाँगर र सर्दे नेता गगन थापालाई पन्ध्रौं महाधिवेशनबाट पार्टी सभापति बनाउनु पर्छ भनेर देशका दूरदराजबाट आएका सबै मान्छेहरू जति महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ प्राविधिक रूपमा महाधिवेशन प्रतिनिधि हुन नसकेका सबै कांग्रेसजनहरू आज काठमाडौँमा उपस्थित भएर यो पन्ध्रौं महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नुपर्छ भनेर लाग्नु भएको छ र तपाईँले सोचे अनुमान गरे भन्दा ठूलो संख्यामा कंग्रेसहरूको आज काठमाडौँमा भेला हुँदैछ। यो भेला साँच्चीकै ऐतिहासिक र सुन्दर भेला बन्छ भन्ने कुरामा हामी सबैले विश्वास गर्न सकिने वातावरण देखिन्छ। खेमजी
1: हजुर लेखनाथजी अब ऐतिहासिक महाधिवेशन हुँदैछ नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन जहाँ चाहिँ निर्वाचनबाट फर्किसकेपछि बीपीले चाहिँ पहिलो सम्बोधन गरेको स्थलबाट चाहिँ जुन तरिकाले यहाँहरूले चाहिँ महाधिवेशन गर्दै हुनुहुन्छ त्यसले एउटा एक किसिमको सन्देश पनि प्रवाह गरेको त छ नै तर तपाईँ यतिखेर चाहिँ कुन पदमा उम्मेदवारी हो लेखनाथजीको चाहिँ
4: खेमजी विशेष गरेर हामी विशेष महाधिवेशनको अभियन्ताको रूपमा काम गर्यौं र देशभरिका साथीहरूले हामीलाई कहीँ न कहीँ कुनै न कुनै भूमिकामा देख्न खोजिरहनु भएको छ। म लेखनाथ पोखरेल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि भइसकेपछि मैले आफूलाई नेपाली कंग्रेसको यो गगन थापाको नेतृत्वमा बन्ने पन्ध्रौं महाधिवेशन केन्द्रीय समितिको सदस्य बन्नुपर्छ भन्ने ध्येयका साथ आफूलाई केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारीमा लागेका छौं। आज उद्घाटन सत्र हुन्छ भोलि 2 बजेपछि हामीले हाम्रो उम्मेद्वारी दर्ता गर्छौं र मैले नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनमा केन्द्रीय सदस्य लेखनाथ पोखरेलको नाम रहन्छ र देशभरिबाट आउनुहुने सर्दे महाधिवेशन प्रतिनिधिहरू विदेश स्थित जनसम्पर्क समितिबाट आउनुहुने सबै महाधिवेशन प्रतिनिधिहरूलाई मेरो हार्दिक अपील पनि छ तपाईँको एक अमूल्य मत विशेष महाधिवेशनबाट आएको यो नेतृत्वलाई सफलीभूत पार्ने र यो नेतृत्वलाई प्रगाढ बनाउनका निम्ति मेरो पनि कहीँ न कहीँ एकता थप्ने परिस्थिति बन्छ। त्यस कारणले यहाँको अमूल्य मत पनि म तपाईँको संचार माध्यम मार्फत लेखनाथ पोखरेललाई केन्द्रीय सदस्यमा अत्याधिक बहुमतले विजय गराउनका लागि पनि तपाईँको संचार माध्यमको उपयोग गरेर म हार्दिक अपील गर्न चाहन्छु।
1: र अब नेपाली कंग्रेसको यो महाधिवेशन चाहिँ भव्यताका साथ सम्पन्न हुन्छ होइन एकदमै तपाईँहरूले सम्पूर्ण तयारी पूरा गर्नुभएको छ होइन
4: आज तपाईँलाई भनौँ मैले भनिसके है देशको तपाईँ भन्नुभयो कडा सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ। धेरै महाधिवेशन करिब करिब हिजो रातिसम्मको हाम्रो डेटामा 90% भन्दा बढी महाधिवेशन प्रतिनिधि आउनुभयो। त्यसै गरी अमेरिका युरोप एसियाका मुलुकहरूबाट जनसम्पर्क समितिका सबै साथीहरू पनि आइसक्नु भएको छ। त्यसै गरी भातृ तथा शुभेच्छुक संस्था सबै महाधिवेशन प्रतिनिधिहरू पनि उपस्थित भइसक्नु भएको छ। त्यसकारणले आज मलाई लाग्छ 2 बजेसम्म सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ उत्रिनुहुन्छ र हाम्रो उद्घाटन सत्रमा सबै सरिक हुनुहुन्छ र नियमित रूपमा हाम्रो बन्द सत्र रहनेछ। बन्द सत्रले यो ऐतिहासिक महाधिवेशनबाट हाम्रा राजनीतिक प्रस्तावहरू दस्तावेजहरू अबको कांग्रेस कस्तो हुने नेपाली कंग्रेसलाई कसरी यो मुलुकको अभिभावक सम्पन्न सक्रिय कांग्रेस बनाउने गगन थापालाई कंग्रेसको पार्टी सभापति मात्र होइन भोलिको प्रधानमन्त्री बनाउनका निम्ति दिशाबोध गर्ने महाधिवेशनको मा यो महाधिवेशन चिन्न सकिन्छ। लोकले हेरेको छ विश्वले हेरिरहेको छ। अब राजनीतिक रूपमा पर्खर र व्यक्तित्व भएको व्यक्ति गगन थापालाई एकपटक मुलुकको कार्यकारी ठाउँमा हेर्न खोजेको अवस्थालाई परिपूर्ति गर्ने थलोको रूपमा यो महाधिवेशन उभिएको छ। त्यस कारणले पनि हामी यो महाधिवेशनलाई साँच्चीकै सबैले सोचे जस्तो सबैले देखे जस्तो सबैले हेर्न खोजे जस्तो महाधिवेशन गराउने गरी तयारीमा जुटेका छौं। यो सन्दर्भमा गगन थापालाई सँगै बसेर साथ दिने सहयोग गर्ने सबै देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूलाई गगन थापालाई सभापति बनाइसकेपछि कंग्रेसको अनुहार फेर्न सकिन्छ मुहार परिवर्तन गर्न सकिन्छ हिजोको परिवेशबाट उठ्न सकिन्छ भन्ने ध्येयका साथ कंग्रेसको महाधिवेशन अगाडि बढाउने गरी हाम्रो तयारी भएको छ र यो कंग्रेसको केन्द्रीय महाधिवेशन आज जसरी उद्घाटन हुन्छ समापन सत्रसम्म जाँदै गर्दा हामीले यसलाई व्यवस्थितीकरण कसरी गर्ने भन्ने कुरामा हाम्रा विभिन्न आधा दर्जन भन्दा बढी समितिहरू त्यहाँ तल्लीन भएर लाग्नुभएको छ। उहाँहरू खटिरहनु भएको छ। रातभरि पनि खुला मञ्चमा काम भइरहेको छ। पार्टी कार्यालय रातभरि पनि खुला छ र सबै साथीहरू त्यहाँ पनि पंक्तिबद्ध भएर काम गर्नुभएको छ र यो अधिवेशनलाई साँच्चै ऐतिहासिक मात्र होइन संसारले हेर्न सक्ने खालको यसरी पार्टीहरूका अधिवेशन हुनुपर्छ भन्ने नमुनाको रूपमा गर्नुपर्छ भन्ने ध्येयका साथ हामी अगाडि बढेको कुरा बजार गरी गराउन चाहन्छु। खेमजी
1: हस् लेखनाथजी, यहाँको महत्वपूर्ण समयका लागि आगामी दिनको शुभकामना पनि दिन चाहन्छौ। धेरै धेरै धन्यवाद, समयका लागि नमस्कार।
4: हस् धन्यवाद, तपाईँको संचार माध्यम र यो अवसरका लागि म तपाईँ र तपाईँको सिङ्गो टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: नेपाली कंग्रेसका नेता लेखनाथ पोखरेल आदरणीय श्रोता, अब हामी जान चाहन्छौ नेपाली कंग्रेसका युवा नेता मोती भण्डारी। मोतीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भवनमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर, गुड मर्निङ, नमस्कार। हजुर,
1: नेपाली कंग्रेसको महाधिवेशनमा कतिको उल्लास छ, उत्साह छ? तपाईँको उम्मेद्वारी केमा छ कंग्रेसको यो महाधिवेशनमा, पन्ध्रौं महाधिवेशनमा?
5: नेपाली कांग्रेसको यो ऐतिहासिक पन्ध्रौं महाधिवेशनलाई हामीले विशिष्ट र भव्यताका साथ सम्पन्न गर्न गइरहेका छौं। यो विशेष परिस्थितिमा नेपाली कांग्रेसले बोक्ने नीति र कार्यक्रमलाई अब संसारले नयाँ ढंगबाट हेरिरहेको छ, निहालिरहेको छ। पक्कै पनि गगन थापाको नेतृत्वमा जुन नेपाली कांग्रेसलाई रूपान्तरण गर्दै देशलाई समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि नेपाली कांग्रेसले अब लिने नीति र कार्यक्रमले नेपाली जनताको भविष्य र भाग्यलाई फैसला गर्ने एउटा नीतिगत उत्सवको रूपमा लिएको छ। यसलाई हामीले तलैबाट जुन लोकतान्त्रिक विधि प्रक्रियाबाट जुन क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर जुन पाल्नु हुने सम्पूर्ण देश विदेशबाट आउनुहुने सम्पूर्ण काठमाडौँमा आउनुहुने सम्पूर्ण प्रतिनिधि प्रवेश सचिव र म हार्दिक जय नेपाल र उहाँलाई हार्दिक बधाई पनि भन्न चाहन्छु। र यो ऐतिहासिक क्षणमा नेपाली कांग्रेसको लोकतान्त्रिक र गणतान्त्रिक यात्रामा हामीहरूले अथक संघर्ष र गगन थापाको नेतृत्वमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणदेखि शान्ति प्रक्रियादेखि अब जेएनजी आन्दोलन पछि नयाँ विकसित राजनीतिक घटनाक्रमलाई पनि हामीले नयाँ ढंगबाट परिभाषित गर्दै नयाँ पुस्ताहरूलाई पनि हामीले जुन खाले जुन विधानले व्यवस्था गरेको छ यसमा युवाहरूको प्रशस्तै एउटा आकर्षणको केन्द्र बनेको छ नेपाली कंग्रेस पार्टी र अब यसलाई संस्थागत विकास गर्दै नयाँ ढंगको राजनीति उचाइमा पुर्याउनको लागि गगन थापाको नेतृत्वमा यो पन्ध्रौं महाधिवेशनलाई ऐतिहासिक र इतिहासमा कोसे ढुङ्गा साबित हुनेछ भन्ने कुरा हामी सबैले विश्वास लिएका छौं र आगामी दिनमा नेपाली कांग्रेसको यात्रालाई अब लोकतान्त्रिक मूल्य मान्यता पद्धतिमा र सुशासनको अनि मार्गमा अगाडि बढाउनको लागि एउटा नेपालको राजनीतिक इतिहासमा नमूना मार्ग नेपाली कंग्रेस बन्नेछ र गगन थापाको नेतृत्वमा हामीले समुन्नतिको विकासमा अगाडि बढाउनेछौ भन्ने कुरा विश्वास लिएका छौं। खेमजी,
1: अब अहिलेको अवस्थामा तपाईँको उम्मेदवारी केमा छ नेपाली कंग्रेसको यो पन्ध्रौं महाधिवेशन, ऐतिहासिक महाधिवेशन?
5: पक्कै पनि म 2062 सालको जुन गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै गर्दा पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको सभी सभापति हुँदै नेपाल विद्यार्थी संघको पटक पटक केन्द्रीय समितिमा र ऐतिहासिक क्षणहरूमा नेपाली कंग्रेस पार्टीले नीति तय गरेका चाहिँ कामहरूलाई सम्पन्न गर्दै निष्ठा त्याग र समर्पणलाई आफूलाई समाहित गर्दै अहिले आएको छु र अहिले म नेपाली कांग्रेसको यो पन्ध्रौं अधिवेशनबाट केन्द्रीय सदस्य पदमा मेरो उम्मेदवारी छ र मलाई विश्वास छ मेरो जुन लगाव र मेरो संगठनप्रतिको जुन अब नेपालमा म केही गरौँ भनेर लागिरहेको मानिसले गर्दा र सम्पूर्ण प्रतिनिधिज्यूहरूले मेरो लगानी र मेरो पार्टीभित्रको समर्पणलाई मूल्याङ्कन गर्दै केन्द्रीय समितिमा अत्याधिक मतका साथ विजय गराउनुहुनेछ भन्ने म विश्वास दिएको छु खेमजी। र नेपाली कंग्रेसलाई समय सापेक्ष सञ्चालन गर्नको लागि सुशासनको मार्गमा अगाडि बढाउनको लागि र मेरो उम्मेदवारी हो भन्ने कुरा मलाई म ठान्दछु। अनि खेमजी,
1: अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब सुधारीको कंग्रेस बनाउने तयारीमा हुनुहुन्छ, चरणमा हुनुहुन्छ, विधान पनि परिवर्तन भएको छ, कंग्रेस एकजिका भएर जान सक्ने सम्भावना के छ, कंग्रेस बलियो भएर जान सक्ने सम्भावना के छ, गगन थापाले गरेको नेतृत्व अर्थात अब निर्विरोध उहाँ सभापतिमा चयन हुने प्रक्रियामा हुनुहुन्छ भन्ने कुरा सुनिएको छ, अब कस्तो खालको कंग्रेस बन्छ?
5: अहिलेको परिस्थितिमा हामीले मध्यनजर गर्दै पार्टी नेतृत्व गगन थापालाई सर्वसहमत रूपमा चयन गर्नुपर्छ भन्ने कुरा हामीले जुन भनिरहेका छौँ र अब सम्भवतः के हुन्छ हेरौँ, अधिवेशनको प्रक्रियामा पुगिसकेपछि आज भव्य रूपले यो उद्घाटन सत्र हुँदैछ र सम्पूर्ण हिसाबले तयारी पूरा भइसकेको छ र रात दिन सबै कामहरू भइरहेको छ, हामीहरू पनि खटेर यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने लागेका छौँ र नेतृत्व चयनको प्रक्रियामा अब हामीले विभिन्न क्लस्टरमा केही विधानमा छलफल हुने कुरा पनि अनि अवश्य हुन्छ नै र यसमा केही केन्द्रीय पदाधिकारीहरूको सिट संख्या थपिने भन्ने कुरा आएको छ, यसमा पनि अब छलफल हुन्छ र बन्द सत्रको हलबाट अब पारित भइसकेपछि बल्ल निर्वाचनको प्रक्रियामा अगाडि बढ्छ भनेर चाहिँ हामीलाई पदाधिकारीहरूले चाहिँ भनिरहनु भएको छ र तथापि पनि केही छैन, हामीले जुन अहिलेको समय सापेक्ष नेपालको लोकतान्त्रिक आन्दोलनलाई संस्थागत विकास र समय सापेक्ष जेएनजी आन्दोलनको पनि मर्म भावना समेट्दै र अगाडि बढाउनको लागि गगन थापा निर्विकल्प सभापति हो र उहाँलाई अब निर्वाचन भयो भने विधि पदलाई मान्नै पर्ने छ। उहाँलाई तीन तिहाई भन्दा बढी मतले उहाँलाई निर्वाचित गराएर हामी पठाउँछौँ। सकेसम्म साथीहरूलाई हामी आग्रह गर्छौँ, अनुरोध गरिरहेका छौँ सम्पूर्ण नेताहरूलाई, अहिलेको आवश्यकता भनेको गगन थापा हो, नेपाली काङ्ग्रेसमा यो देशकै हो। त्यसले गर्दा चाहिँ हामीले यसलाई एउटा विशिष्ट परिस्थितिलाई मूल्याङ्कन गर्दै हामीले सर्वसहमतमा लैयौँ भन्ने कुरा भनिरहेका छौँ। के हुन्छ हेरौँ, अब एउटा विधि मूल्य मान्यतामा पनि नेपाली कङ्ग्रेस पार्टी अगाडि बढ्ने भएकोले अलि यही नै भन्न सकिँदैन। खेमजी
1: हस्, यहाँको महत्वपूर्ण समय र आगामी दिनको लागि केन्द्रीय सदस्यको उम्मेद्वार भन्नुभएको छ, यहाँलाई शुभकामना पनि छ। नमस्कार मोदीजी।
5: हस् खेमजी, धन्यवाद मलाई समय सापेक्ष मलाई जुन दुई शब्द राख्ने अवसर दिनुभएकोमा। रेडियो नेटवर्क परिवारलाई म हार्दिक धन्यवाद बधाई
1: हुन्छ। नेपाल कङ्ग्रेसका नेता मोती भण्डारी आदरणीय श्रोता, अब हामी जान चाहन्छौ नेपाली कंग्रेसका जेएनजी केन्द्रीय सदस्यका उम्मेद्वार रुबी सितौला। रुबीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार, गुड मर्निङ। हजुरलाई धेरै धेरै धन्यवाद।
1: तपाईँ अब जेएनजी समूहबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ, देशभर लाखौं जनताले नेपाली बहस यतिखेर सुनिराख्नु भएको छ, नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा तपाईँको उम्मेद्वारी किन बताउनुहोस्?
6: हजुर, धन्यवाद। मेरो उम्मेदवारी चाहिँ अब नेपाली कंग्रेसलाई चाहिँ जेएनजी पुस्तालाई पनि समेट्नुपर्छ, जेएनजी पुस्ताको युवाहरूलाई पनि समेट्नुपर्छ भनेर चाहिँ मेरो उम्मेदवारी हो। अब नेपाली कंग्रेसभित्र चाहिँ पुस्तान्तरणको बहसलाई चाहिँ व्यवहारमा लैजाने प्रयास भइरहेको छ, त्यो व्यवहारमा लैजाने प्रयासको सानो हिस्सा हुन चाहन्छु, त्यही भएर चाहिँ मेरो उम्मेदवारी।
1: अब नेपाली कंग्रेसको यो ऐतिहासिक 15 महाधिवेशन हुँदैछ होइन, टुनी खेलमा अब भव्यमा धेरै ठाउँबाट चाहिँ नेता कार्यकर्ताहरू आउनु भएको छ, तपाईँको अहिलेको अवस्थाको पछिल्लो कुरालाई गर्ने हो भने तपाईँले कसरी बुझ्नु भएको छ नेपाली कंग्रेस कस्तो पार्टी हो, गगन थापाको नेतृत्वमा नेपाली कंग्रेस कसरी अगाडि बढ्छ?
6: हजुर, अब हाम्रो गगन थापाजीले ठूलो आँट गरेर, ठूलो विद्रोह गरेर यहाँसम्म आउनु भएको छ। विशेष महाधिवेशन कस्तो परिस्थितिमा भयो भन्ने कुरा एकदमै ठूलो हुन्छ होइन, ठ्याक्क हामीले एक वर्ष अगाडि फर्किनु पर्छ। त्यसको लागि मेरो पुस्ताको साथीहरूले, म 22 वर्ष कि भए, मेरो पुस्ताको साथीहरूले एउटा विद्रोह गर्नुभयो, त्यस पछाडि चाहिँ जियो नहुनु थियो त्यो भयो, त्यसपछि विशेष महाधिवेशन भयो, यो सब भइरहेको छ होइन। यसलाई फर्केर हेर्दाखेरि चाहिँ जेएनजी प्रोटेस्टले पनि के गरिरहेछ, के भयो जेएनजी प्रोटेस्टले गर्दाखेरि भइरहेछ भन्ने कुरा हो होइन। अनि त्यो भएको भएर हाम्रो सभापतिज्यूले आँट गर्नुभयो, कस्तो परिस्थितिमा भयो भन्ने कुरा एकदमै ठुलो हुन्छ होइन, ठ्याक्क हामीले एक वर्ष अगाडि फर्किनु पर्छ। त्यसको लागि मेरो पुस्ताको साथीहरूले, म 22 वर्ष कि भए, मेरो पुस्ताको साथीहरूले एउटा विद्रोह गर्नुभयो।

0: कांग्रेस बनाउनु हुन्छ भन्ने आशा छ मलाई।
1: अब जेएनजी विद्रोह भयो देशमा, जेएनजीले धेरै कुराहरूको माग गरेको छ होइन, कंग्रेस पनि सुध्रेर आओस्, पुराना दलहरू सुध्रेर आओस् भन्ने पनि छ। अब तपाईँ उम्मेद्वार बन्दै गर्दाखेरि नेपाली कंग्रेसका नेता कार्यकर्ताले, महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन पत्याउने, तपाईँका एजेण्डाहरू के छन्, किन चाहिँ रुबीलाई चाहिँ केन्द्रीय सदस्य बनाउने?
0: हस्, धन्यवाद। पहिलो कुरा चाहिँ म चाहिँ झापा जिल्लाबाट निर्वाचित सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि पनि हो। त्यो भन्दै गर्दा कान्छी भन्दैमा चाहिँ अब उसलाई दिनुपर्छ भन्ने छैन, ऊ वैचारिक हिसाबले पनि उत्तिकै सक्षम हुनपर्छ, सबल हुनपर्छ, सबै कुराबाट क्षमता भएको हुनपर्छ होइन, राजनीति आउँदै गर्दा। तर त्यो भन्दै गर्दाखेरि राजनीतिमा सबै कुरा जानेको हुनपर्छ भने पनि छैन, राजनीति भनेको सिक्दै गर्ने पर्ने यात्रा हो। म पढिरहेछु, बुझिरहेछु होइन, सिक्दै गर्ने नै यात्रा।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 7 बज्यो।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: पछि भत्किएको घर बनाइदिनु मात्रै पुननिर्माण होइन, घर गुमाएका मानिस कहाँ बस्ने, रोजगारी गुमाएकाले आमदानी कसरी गर्ने, बाल बालिकाको पढ़ाई कसरी निरन्तरता दिने, खेतीयोग्य जमीन वा पशुधन गुमाएकाको जीविका कसरी फर्काउने, पसल होटल वा सानो व्यवसाय गुमाएकालाई कसरी उठाउने, परिवारको सदस्य गुमाएका परिवारलाई आर्थिक सहयोगसँगै सामाजिक र मनोसामाजिक सहारा कसरी दिने, यी सबै पुनर्स्थापनाका प्रश्न हुन्। अर्को महत्वपूर्ण प्रश्न हो, हामी पुरानै ठाउँमा पुरानै संरचना बनाउने कि यसपटक सुरक्षित र जोखिम घटाउने ढंगले नयाँ शुरूआत गर्ने, नदीको बहाव, भूगोल र वातावरणीय जोखिमलाई व्यवस्था गरेर पुननिर्माण गरियो भने आज बनाएको संरचना भोलिको अर्को बाढ़ीमा फेरि जोखिममा पर्न सक्छ। त्यसैले पुननिर्माण केवल इट्टा ढुंगा र सिमेन्टको विषय होइन, यो सुरक्षित बस्ती, दिगो जीविका, सामाजिक सम्बन्ध, स्थानीय सहभागिता र उत्तरदायी विकाससँग जोड़िएको विषय हो। अझ महत्वपूर्ण कुरा, बाढ़ीबाट सबै परिवारले समान क्षति बेहोरेका छैनन्। गरीब, दैनिक ज्यालादारीमा निर्भर, महिला, वृद्ध, बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा वैकल्पिक बसोबासको व्यवस्था नभएका परिवारको जोखिम फरक हुन सक्छ। अब प्रश्न उठ्छ, भोटेकोशी बाढ़ीपछि पुनर्स्थापना र पुननिर्माण गर्दा राज्य, स्थानीय समुदाय र सम्बन्धित निकायले के कुरालाई प्राथमिकतामा राख्नुपर्छ। पुरानै ठाउँमा पुरानै जीवन फर्काउने कि यसपटक अझ सुरक्षित भविष्य निर्माण गर्ने, आज हामी यिनै विषयमा भक्तपुरको खोप कलेजमा पढ़ाउनु हुने समाजशास्त्री प्राध्यापक सुनिता गाईसीसँग कुराकानी गर्छौं। सुनिता गाईसीजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
2: हजुर, धेरै धेरै धन्यवाद छ।
1: भोटेकोशी बाढ़ीपछि अहिले हामी राहत र उद्धारबाट पुनर्स्थापना र पुननिर्माणतर्फ प्रवेश गर्दैछौ। सरकारले अब चाहिँ पुनर्स्थापना र पुननिर्माणको तयारी गर्दैछ। समाजशास्त्रीय दृष्टिले यी दुई चरणलाई कसरी बुझ्ने, यहाँबाट शुरू गरौं
2: न। वास्तवमै भोटेकोशी बाढ़ीबाट धेरै नै क्षति भएको छ र हामीले यसलाई पुनस्थापना र पुननिर्माणलाई चाहिँ अलिक फरक किसिमले हेर्नुपर्छ। जस्तै पुनस्थापना भनेको चाहिँ बाढ़ी हुने बित्तिकै, कुनै विपद हुने बित्तिकै चाहिँ हामीले के गर्न सकिन्छ त भनेर, जस्तै घरबार विहीनहरूलाई चाहिँ खाना, आवास, शिक्षा, विभिन्न किसिमको चाहिँ प्राथमिक उपचारका सामानहरू प्रोभाइड गर्नेलाई चाहिँ हामी पुनस्थापना भनेर भन्छौं भने, पुननिर्माण भनेको चाहिँ विपदपछि ती सामान्य हामीले जति गर्नुपर्ने

0: आधारभूत आवश्यकताका कुराहरू प्रदान गरिसकेपछि चाहिँ पुननिर्माणतिर जाँदाखेरि चाहिँ संरचनागत निर्माणलाई चाहिँ हामी बुझ्छौँ।
1: पुनर्निर्माण भन्दा अगाडि चाहिँ पुनर्स्थापना हुनु
0: पर्यो।
1: त्यो पुनर्स्थापना भनेको चाहिँ आफू पहिले जहाँ बसिएको थियो त्यहाँ नभएर अहिलेको आश्रय स्थलमै बसिरहने हो अथवा सरकारले कुनै एउटा निश्चित ठाउँमा राख्ने हो।
0: अब पुनस्थापनाको कुरालाई गर्दाखेरि चाहिँ पुनस्थापनामा अब बाढ़ी गइरहेकै ठाउँमा त बसिराख्ने अवस्था रहेन, त्यही भएर सरकारले चाहिँ निश्चित गरेको सुरक्षित ठाउँमा गएर चाहिँ सम्बन्धित पीड़ितहरूलाई चाहिँ राख्ने व्यवस्थालाई चाहिँ हामी पुनस्थापना भन्छौं। र पुनस्थापना भइसकेपछि त्यसपछि चाहिँ अब के गर्ने त दीर्घकालीन रूपमा त्यो सोच्नु नै वास्तवमा पुनर्निर्माण हो।
1: हजुर, अब बाढ़ीमा घर व्यवसाय रोजगारी गुमाएका मानिसका लागि चाहिँ पुनर्स्थापना भन्नाले के कुरा चाहिँ समेट्नुपर्छ त्यसमा?
0: अब बाढ़ीमा जुन घरबार विहीन हुनुभएको छ, पहिला चाहिँ उहाँहरूलाई अब खानेकुरा लत्ता कपड़ाका कुराहरू चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ। त्यो सँगै चाहिँ ती भौतिक कुरासँगै चाहिँ सामाजिक सम्बन्धका कुरा पनि जोड़िनुपर्छ जस्तो लाग्छ। किनभने मानिस भनेको त एउटा भौतिक संरचनामा मात्र बसेको हुँदैन, ऊ बसेको समाज, छिमेकी, साथीभाइ, आफन्तहरू जति हुनुहुन्छ त्यो कुरालाई पनि हामीले चाहिँ विचार गर्नुपर्छ। समाजशास्त्रीय दृष्टिकोणमा चाहिँ भौतिक संरचना सँगै सामाजिक सम्बन्ध व्यवहारका कुराहरूलाई चाहिँ
1: त्यसलाई अझै प्रष्ट पारेर भन्नुहोस् त के कुरा चाहिँ हुनुपर्छ ल एउटा परिवारलाई होइन कुनै चाहिँ बाढ़ी प्रभावित क्षेत्रका मानिसलाई पुनर्स्थापना भन्ने बित्तिकै तपाईँले भने जस्तो त्यो सामाजिक सम्बन्धहरू चाहिँ के आवश्यक हुन्छ त्यो जोड्नको लागि चाहिँ?
0: हजुर, अब सामाजिक सम्बन्धको कुरा गर्दाखेरि अब विपदमा त विभिन्न ठाउँमा चाहिँ छरपष्ट भइरहेको हुन्छ र पुनस्थापनाको कुरा गर्दाखेरि सम्बन्धित एउटै टोलको हुन सक्छ होइन, सकेसम्म चाहिँ आफ्नै क्षेत्र टोलका मान्छेहरूलाई चाहिँ एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन सकियो भने उहाँहरूको बीचमा एउटा मानसिक किसिमको तनाव त भइरहेको हुन्छ, त्यो तनावलाई व्यवस्थापन गर्न पनि सामान्य कुराकानी भए पनि गर्न पाइयो, त्यो खालको सम्बन्धको मेलोमेसो चाहिँ हामीले मिलाउन जरुरी
1: एउटा चाहिँ जो पहिला जो छिमेकीहरू भनौँ न ओल्लो घर पल्लो घर तल्लो घर माथिल्लो घर जो जसरी बस्नु भएको थियो पुनर्स्थापना गर्दाखेरि पनि उहाँहरूलाई त्यसै गरी राख्न सकियो भने चाहिँ उहाँहरूको त्यो पुनर्स्थापना पछिको जीवन चाहिँ सहज हुन्छ।
0: अब सधैँ सम्भव हुन्छ भन्ने चाहिँ छैन होइन, किनकि आपद परिरहेको हुन्छ र यस्ता खालका प्राकृतिक विपद भनेको त बाजा बजाएर आउँदैन भन्ने जुन उखान छ, त्यही पनि सकेसम्म त्यसरी चाहिँ अब एउटै छिमेकीका टोलकाहरूलाई यसरी एउटै शिविरमा हुन सक्छ, त्यसरी राख्न सक्यो भने चाहिँ उहाँहरूलाई चाहिँ जुन एक किसिमले भौतिक क्षति भइराखेका हुन्छ, मानवीय क्षति पनि भइरहेको हुन्छ, त्यो खालको तनावबाट चाहिँ केही चाहिँ उनीहरू चाहिँ रिलिफ हुन पाउँछन्।
1: एकदम, अब तपाईँले भन्नुभयो एउटा टोल छिमेकी जो जसरी बसेका थिए सकेसम्म त्यसरी राख्दा राम्रो हुन्छ। अब अरू अरू खालका चाहिँ सम्बन्धहरू त्यो पुनर्स्थापना गर्दाखेरि ध्यान दिनुपर्ने अरू कुराहरू के हुन सक्ला?
0: अब अरू चाहिँ भनेको जस्तै हामीले अब जति छिमेकी छन् तिनीहरूलाई नै समेटेर राख्नुपर्छ भन्ने चाहिँ हुँदैन। कहिलेकाहीँ चाहिँ के हुन्छ बस्दै गर्दाखेरि सम्बन्धको विकास हुन्छ, सम्बन्धको विकास हुन्छ, त्यो खालको माहौल चाहिँ हामीले पुनर्स्थापना गर्दाखेरि चाहिँ गर्न सक्यो भने जस्तै छलफल भेटघाट हुन सक्छ, कुनै एउटा अब विपदमा चाहिँ हामीले छिमेक मात्रै व्यवस्थापन गरेर हुँदैन, त्यसलाई दीर्घकालीन रूपमा गर्नको लागि चाहिँ कुनै कामहरू केहीहरू त्यो सिपहरूको पनि विकास गरेर उहाँहरू बीचमा चाहिँ त्यस्तो छलफलको कार्यक्रमहरू चलाउन सक्यो भने चाहिँ सामाजिक सम्बन्धहरू चाहिँ बढ्दै जान्छ।
1: एकदम, अब त्यसमा एउटा परिवारभित्र महिला केटाकेटी अझ त्यसमा पनि परिवारभित्रका कतिपय मान्छेहरू गुमेको होइन त्यो अवस्था हुन्छ, अब त्यो अवस्थामा रहेकाहरूलाई पुनर्स्थापना गर्दाखेरि अझै अर्को चाहिँ मनोसामाजिक हिसाबले चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन सक्छ?
0: अब भौतिक क्षति त क्षति एकदम ठूलो क्षति भयो, त्योभन्दा ठूलो क्षति भनेको चाहिँ मानवीय क्षति। हामी मानिस भनेको चाहिँ सामाजिक प्राणी, त्यही भएर हामीलाई भौतिक कुराले त असर गर्छ नै, त्यो सँगै चाहिँ मानवीय कुराहरू आफन्त गुमाएकाहरूको चाहिँ चोट पीड़ाहरू चाहिँ छुट्टै नै हुन्छ। त्यही कारणले गर्दा त्यस्तो अवस्थामा चाहिँ काउन्सिलिङका कामहरू गर्न सकियो भने पनि उहाँहरूलाई चाहिँ विभिन्न परामर्शका कामहरू गर्न सक्यो भने चाहिँ उहाँहरूको पीड़ा चाहिँ केही कम हुन्छ कि, किनकि विदेको मान्छेलाई त ल्याएर हामी दिन सक्ने हाम्रो क्षमता हुँदैन, तर हामीले चाहिँ विभिन्न होइन त्यस्तो खालको काउन्सिलिङको प्रोग्रामहरू शुरू गर्न सक्यौं भने उहाँहरू बीचमा चाहिँ जो पीड़ा कम गर्न सकिन्छ होइन त्यो खालको छ। त्यही भएर नेपालमा पनि विभिन्न जात्रा पर्वहरू जस्तै हामीले गाई जात्राहरू मनाउँछौं त्यो पनि त्यहीसँग जोडिन्छ होइन, त्यो गाई जति पनि चाड़ पर्वहरू छ त्यसले चाहिँ मानवीय पीड़ालाई कम गर्नको लागि चाहिँ शुरूआत गरिएको भनेर हाम्रो हाम्रो इतिहास छ र अहिलेसम्म पनि हामी त्यो कुरा चाहिँ कन्टिन्यू गरिरहेका छौँ।
1: अब त्यो चाड पर्वले जसरी त्यो पीड़ा भुलाउन मद्दत गर्ने होइन एउटा सम्बन्धलाई विकास गर्न मद्दत गर्ने जुन त्यो एउटा पहिलेदेखि नै चलिरहेको छ अब हामीले पुनर्स्थापना गर्दाखेरि पनि त्यो कुरालाई चाहिँ ख्याल गर्नुपर्छ भनेर तपाईँले भन्नुभयो। अब यो हामीले परिवारको एउटा पुनर्स्थापना गर्दा चाहिँ बाढीमा घर गुमाएकाहरूलाई कसरी पुनर्स्थापना गर्ने भन्ने विषयमा तपाईँले भन्नुभयो। अब व्यवसाय र रोजगारी गुमाएका मानिसका लागि चाहिँ पुनर्स्थापना गर्दा अरू के कुरा थप हुनुपर्छ त्यसमा?
0: मानवीय जीवनमा आर्थिक अवस्था आर्थिक पक्षको महत्वपूर्ण भूमिका हुन्छ। जो चाहिँ पीड़ित हुनुहुन्छ विपदमा पर्नु भएको छ उहाँहरूलाई चाहिँ हामीले क्षणिक रूपमा राहत बाँडेर मात्र हुँदैन, हामीले उहाँहरूसँग भएको सिप ज्ञान नलेजलाई हामीले प्रयोग गरेर केही सानातिना व्यापार व्यवसाय गरिराख्नु भएको छ भने त्यो किसिमको चाहिँ हामीले अवसरहरूको सृजना गर्न सक्छौ र अथवा विभिन्न खालको सामान्य अवस्थामै गर्न सकिने रोजगारीका अवसरहरू चाहिँ तालिमहरू हुन सक्छ होइन। त्यो कुराहरूलाई चाहिँ हामीले अगाडि बढ़ायो भने दीर्घकालीन रूपमा चाहिँ ती व्यवसाय सानातिना व्यवसाय गरेर बसिराख्नु भएकोहरू चाहिँ अनि सरकारप्रति आस्थावान भइरहनु पर्ने अवस्थाको चाहिँ अन्त्य हुन्छ र उहाँहरू आफै रोजगारीतिर लाग्नुहुन्छ।
1: भनेपछि त्यो एउटा सिपमूलक तालिम चाहिँ दिनुपर्ने खाँचो रहेछ
0: र कतिपय अवस्थामा हामीले दिने भन्दा पनि उहाँहरूसँग इन्डिजिनियस नलेज हुन्छ लोकल पिपुलहरूसँग चाहिँ कस्तो हुन्छ भने उहाँहरूलाई विपदले गर्दा उहाँहरू मानसिक तनावमा हुनुहुन्छ तर उहाँहरूसँग भइरहेको ज्ञान सिपहरूलाई पनि हामीले प्रयोग गरेर त्यस्तो खालको चाहिँ आर्थिक उत्पादन हुने खालको चाहिँ कामहरू अगाडि बढ़ाउन सक्यौं भने चाहिँ त्यसले दीर्घकालीन रूपमा चाहिँ समाज छिमेकीदेखि लिएर सरकारलाई नै फाइदा हुन्छ।
1: एकदम समाजशास्त्री प्राध्यापक सुनिता गाईसीजी आज हामी तपाईँसँग भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा कसरी ध्यान दिने भन्ने विषयमा कुरा गरिरहेका छौं। तपाईँ खोप कलेजमा पनि पढाउनुहुन्छ भक्तपुरको खोप कलेजमा समाजशास्त्र दृष्टिकोणले चाहिँ आज हामी अलि बढी कुरा गरिरहेका छौं तपाईँसँग। अब तपाईँले भनिहाल्नुभयो यो भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा गइरहँदाखेरि सबैभन्दा पहिले पुनर्स्थापनाको कुरा गर्दा त्यो परिवारलाई जोड्ने कुराहरू होइन परिवारको मनोसामाजिक कुराहरू व्यवसाय र रोजगारीका कुराहरूलाई पनि ध्यान दिनुपर्छ भन्नुभयो। अब हामीले अहिलेसम्म जति गरेका छौँ नि नेपालमा जति अभ्यास भएको छ पुनर्स्थापनाको यो कुरामा कतिको ख्याल पुगेको ध्यान पुगेको तपाईँ पाउनुहुन्छ?
0: हजुर अब गरेकै छैन भन्न मिल्दैन सर, किनकि अहिले हामीले देखिरहेछौ समाचारमा सुनिरहेछौ र त्यहाँ प्रत्यक्ष त्यहाँ स्थल भ्रमण गर्नेहरूले पनि विभिन्न इन्फर्मेसनहरू हामीलाई दिइराख्नु भएको छ तर अब अझ अलिकति बढी
1: पहिला पहिला जस्तो भुइँचालो पछिको कुरा गरौं होइन उदाहरणको लागि हामीले पछिल्लो 10 वर्ष अगाडि भूकम्प पछिकै पुनर्निर्माण पुनर्स्थापनामा हामीले कुरा ख्याल गर्न सकेकै सकेनौ, तपाईँले के पाउनुभयो?
0: अब यो विपद भनेर चाहिँ विभिन्न समयमा जस्तै 2072 सालको भुइँचालोदेखि लिएर मेलम्चीमा पनि त्यस्तै खालको बाढ़ी आएको थियो र रसुवा पनि अहिले ठूलो आयो त्योभन्दा अगाडि केही समय अगाडि चाहिँ यस्तो खालको बाढ़ी थियो भनेर चाहिँ हामीले समाचारमा सुनेका छौँ होइन। तर अब त्यो बेलाको अवस्था छुट्याउन सक्छ तर अब अहिलेको अवस्थामा चाहिँ हामीले भौतिक संरचना पुननिर्माणको सँगसँगै चाहिँ सामाजिक सम्बन्धका कुराहरू सामाजिक व्यवहारका कुराहरूलाई चाहिँ हामीले जोड़ दिएर अगाडि बढ़न सक्यो भने चाहिँ अझ राम्रो चाहिँ व्यवस्थापन हुन्छ जस्तो लाग्छ।
1: हजुर अब हामीले प्राय पुननिर्माण भनेपछि भत्किएको घर पुल भवन बनाउने कुरा मात्रै बुझ्छौं कि यो बुझाइ चाहिँ कहाँसम्म सही छ?
0: हजुर यसमा चाहिँ मलाई कस्तो लाग्छ भने पुननिर्माणले सिधै हेर्दा भौतिक संरचना नै निर्माण भन्ने देखाउँछ तर वास्तवमा समाजशास्त्री हिसाबमा त्यो घर भनेको चाहिँ चारवटा दिवार मात्रै अथवा पिल्लर मात्र होइन एउटा भौतिक संरचना मात्रै हुँदैन, त्यो भित्र चाहिँ मानवीय सम्बन्धहरू बुवा आमाको सम्बन्ध छोराछोरीको सम्बन्ध होइन विभिन्न खालको सामाजिक सम्बन्धको कुराहरू आउँछ। त्यही कारणले गर्दा अब कसैको घर भत्किनु भने घर मात्र भत्किएको होइन उसँगको छिमेकीको सम्बन्ध होइन त्यहाँको अवस्था टोलकोसँगको सम्बन्ध पनि बिस्तारै टाढा हुनु घुम्नु हो। त्यही भएर हामीले चाहिँ अब जति पनि संरचनागत जुन क्षति छ त्यसलाई चाहिँ अब यता हामीले समाजशास्त्री हिसाबमा हेर्दाखेरि चाहिँ त्यो भनेको चाहिँ एउटा सामाजिक क्षति पनि हो, त्यसलाई चाहिँ अब पुनस्थापना गर्दाखेरि चाहिँ अब पुननिर्माण गर्दा पनि हामीले त्यसलाई चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यही भएर घर भनेको चाहिँ एउटा स्ट्रक्चर मात्र होइन संरचना मात्र होइन त्योभित्र चाहिँ सामाजिक सम्बन्ध व्यवहारका कुराहरू होइन ती सबै नै जोडेर आउँछ। हामी सबैले बाँधेर राख्ने नै घर हामी पूर्व पश्चिम जहाँ गए नि फर्किने घर भनेर फर्किने भनेको चाहिँ ठाउँमा सुत्न मात्र होइन ती विभिन्न सम्बन्धका कुराहरू पनि त्यहाँ हुने गर्छन्।
1: एकदम यसलाई अझै व्याख्या गर्नुहोस् न, घर भनेको एउटा तपाईँले भनिहाल्नु चारवटा पर्खालको घेरा मात्रै होइन कोठा मात्रै होइन अरू कुराहरू त्यसमा चाहिँ अरू कुराहरू जस्तै
0: घरलाई चाहिँ हामीले जीवन जिउने आधार भन्छौं होइन कहिलेकाहीँ एकदम धनी हामी आर्थिक रूपमा सम्पन्न मानिसहरू यस भएको रूममा सुतिरा हुन्छ तर मनमा चयन हुँदैन उनीहरूलाई होइन तर जसताले छाको छाना हुन्छ खरले छाको छाना हुन्छ तर आनन्दसँग त्यो मान्छे त्यहाँ निदाइरहेको हुन्छ त्यही भएर चाहिँ एउटा आत्मसन्तुष्टिको कुरा त्यो सन्तुष्टि कहाँबाट आउँछ भन्दाखेरि परिवारमा भएको सामाजिक सम्बन्ध मेलमिलाप माया प्रेम हेरचाह ती सबै कुरा नै पर्छन् त्यही भएर हामीले समाजशास्त्रीय रूपमा हेर्दाखेरि त परिवार भनेको चाहिँ एउटा प्राथमिक सामाजिक संस्थाको रूपमा हेर्छौं र यसबाट नै हाम्रो जीवन अगाडि बढ्छ जन्म मृत्यु संस्कारदेखि लिएर होइन त्यो सबै कुराहरू नै घरसँग जोडिएको हुन्छ
1: एकदम कस्तो प्रश्न भन्नुभयो अब घर गुमाउनु र आफ्नो सामाजिक संस्कार गुमाउनु बीच चाहिँ कस्तो सम्बन्ध हुन्छ
0: अब घर गुमाउनु घर भत्किँदा गुम्दा अथवा बाढीले बगाउँदाखेरि चाहिँ सामाजिक सम्बन्ध पनि बगाएको भान चाहिँ हामी समाजशास्त्रीहरूलाई पर्छ किनकि त्यो ठाउँ छोडेर हामी नयाँ ठाउँमा चाहिँ सिफ्ट हुनुपर्ने बाध्यता किनकि विपद भनेर त अब आइरहेकै हुन्छ त्यो विपदबाट जोगिनको लागि चाहिँ हामीले नयाँ ठाउँमा बसाइ बस्दाखेरि हामीलाई धेरै समय चाहिँ त्यो समाज बुझ्न भाषा धर्म संस्कृतिका कुराहरू बुझ्नलाई चाहिँ एकदमै गाह्रो परिरहेको हुन्छ त्यही भएर भौतिक रूपमा घर बगायो घर डुब्यो घर भत्क्यो भनिरहँदाखेरि वास्तवमा त्यो मान्छेको जीवन भत्केको हो मन भत्केको हो सामाजिक सम्बन्ध भत्केको हो त्यो सम्बन्धलाई चाहिँ अब जोगाइराख्नको लागि चाहिँ व्यक्तिले एक कदम अगाडि बढेर प्रयास चाहिँ गर्नै पर्छ मलाई विपद भयो मेरो यो ठाउँमा घर थियो अब म के गरौँ भनेर त्यहीँ बसेर भएन उसले चाहिँ अब सामाजिक रूपमा सशक्त भएर मानसिक रूपमा चाहिँ सशक्त भएर उसले चाहिँ फेरि नयाँ ठाउँमा एडजस्ट गर्नुपर्ने बाध्यता चाहिँ तत्कालीन अवस्थामा देखिएको छ अब यसले गर्दाखेरि अब अहिलेको सरकारले पुरानै ठाउँमा पुनर्स्थापना गर्ने भन्ने कुरा पनि बेला बेलामा आइरहेछ अब त्यो कुरालाई चाहिँ दोहोरो किसिमले हेर्न सकिन्छ जस्तै कतिपय चाहिँ जस्तै मुस्ताङको थाकखोला भनेको थकालीहरूको बसोबास भएको ठाउँ त्यहाँ केही समस्या पर्यो नि थकालीलाई जसरी पनि त्यही राख्नुपर्छ भन्ने चाहिँ नहुन नि सक्छ किनकि अहिले हामी यहाँ छौँ र ग्लोबलाइजेसनको कारणले गर्दा विभिन्न खालको चाहिँ क्लाइमेट चेन्जको कारणले गर्दा अबको 10 वर्षमा योभन्दा कम खालको विपत्ति आउँछ भनेर हामी अहिले कल्पना गरेर बसेर केही हुनेवाला छैन किनकि हाम्रो बाबुबाजेले जुन विपत्ति देखे त्योभन्दा 100 गुणा बढी विपद रोगहरू हामी अहिले देखिरहेछौँ त्यही भएर यो जति पनि
1: आधुनिकीकरण
0: छ किनकि अहिलेको वातावरणीय अवस्थादेखि लिएर हरेक कुराले त्यसमा प्रभाव पार्छ जस्तो लाग्छ सर
1: एकदम अब तपाईँले अघि भन्नुभयो नि यो पुरानै थाथलोमा पुनर्स्थापना गर्ने कि नयाँ गर्ने भन्ने कुरा चाहिँ अब त्यो एकछिनपछि हामी यसमा चाहिँ एउटा प्रभावित क्षेत्रका बासिन्दा र सम्बन्धित निकायले पनि के कुरामा ध्यान दिने भन्दै हामी एकछिनपछि आउँला पछि कुरा गरौँला अहिले चाहिँ समाजशास्त्री प्राध्यापक सुनिता गाइसिंजी एउटै बाढीले धनी र गरीब परिवारलाई समान खेती पुर्याउँदैन भन्नुभयो होइन पुननिर्माणमा यो असमानता चाहिँ कसरी सम्बोधन गर्ने
0: अब पक्कै पनि सर किनभने आर्थिक सामाजिक अवस्थाहरू फरक फरक हुन सक्छन् भाषा धर्म पेसाका आधारमा जस्तै एउटै बाढी त एउटै हो प्राकृतिक विपत्ति एउटै हो तर त्यसले चाहिँ कम आर्थिक अवस्था भएका मान्छेको घर नै हुन्छ संसार त्यो बगाइसकेपछि उसको सबै सक्यो तर त्यही घर बगाएर पनि ब्याङ्क ब्यालेन्स अथवा अर्को ठाउँमा घर हुन सक्छ होइन जस्तै अहिले हामीले हेर्दाखेरि चाहिँ जो आर्थिक अवस्था कमजोर भएका छन् तिनीहरूको दुनियाँ नै त्यही बसेको हुन्छ तर आर्थिक रूपमा सम्पन्न मान्छेहरूले चाहिँ त्यसको विपल काठमाडौँमा पनि घर हुन सक्छ होइन अन्यत्र पनि हुन सक्छ ऊ चाहिँ बिस्तारै केही मात्रामा चाहिँ त्यो गरिब आर्थिक अवस्था कम भएको भन्दा उसको स्ट्याटस चाहिँ अलिकति माथि हुन सक्छ त्यही भएर अब अहिले हामीले चाहिँ सरकारले समानता इक्वालिटीको कुरा गरिरहँदाखेरि राहत वितरणदेखि लिएर सबैमा इक्विटी अथवा समता हुनुपर्छ कि जस्तो लाग्छ किन समताले चाहिँ जसलाई बढी क्षति भएको छ त्यसलाई बढी राहत दिने त्यसलाई जसलाई कम क्षति भएको छ त्यो कुरालाई चाहिँ अब उहाँहरूलाई चाहिँ कम मात्र दिए पुग्यो होइन त्यो भएर चाहिँ अब हामी समानता भन्दा पनि समतामा जानुपर्छ कि जस्तो लाग्छ समताको चाहिँ अवधारणाले चाहिँ के भइरहेको
1: छ फरक भनिदिनु धेरैलाई थाहा हुन्छ समानता र समतामा के फरक छ
0: जस्तै अब समानता भनेको एउटाको चाहिँ घर मात्रै बगाएको छ होइन खेतबारी जस्ताको जस्तै छ बगाएको घर मात्रै छ भने चाहिँ अब सरकारले एकजनाको चाहिँ घर छ के अरे घर बगायो तर खेतीबारी सबै छ होइन अर्को मान्छेको चाहिँ घर पनि बगायो अनि त्यसपछि बारी पनि बगायो. अब सरकारले समानता भनेर चाहिँ एक एक लाख रुपियाँ दिने भन्यो भने त्यो समानता, जसको घर मात्रै बगाएको छ, खेत त छ तर ऊ त अरू अर्को भन्दा त अलिकति कम पीडित भयो नि होइन. त्यो सरकारले चाहिँ एक एक लाख दियो भने त्यो चाहिँ समानता, तर त्यसको चाहिँ घर मात्रै बगायो, बारी त छ नि, खेतबारी त छ नि, होइन, त्यसलाई अलिक कम दिए पनि हुन्छ, त्यसलाई चाहिँ 50,000, अर्कोलाई 1,00,000 दियो भने चाहिँ हामी समता भनेर बुझ्छौँ.
1: समानता भन्दा समतामा चाहिँ बढी ध्यान दिन्छ.
0: अब अहिले चाहिँ अहिलेको चाहिँ मेन भनेको चाहिँ हामीले समानताका कुरा पनि पहिलादेखि चलिआएकै कुरा हो, अब अहिले चाहिँ हामीले समतामा चाहिँ ध्यान दिनुपर्छ कि जस्तो लाग्छ, जसले गर्दा वास्तविक पीडितहरू छ उहाँहरूलाई चाहिँ केही राहत हुन्छ.
1: सुनिता गाईसीजी, आज हामी तपाईँसँग भोटेकोशी बाढ़ी पछिको पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित भइरहँदाखेरि समाजशास्त्रीय दृष्टिकोणले कसरी हेर्ने, कसरी त्यो ठाउँको, त्यो ठाउँका बासिन्दाको मनोभावना नै बुझ्ने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. तपाईँ समाजशास्त्री हुनुहुन्छ, जस्तो दैनिक ज्यालादारी गर्ने होइन, सानो पसल चलाउने वा कृषिमा निर्भर परिवारको जीविका फर्काउन चाहिँ पहिलो प्राथमिकता के हुनुपर्छ?
0: अब अहिले त उहाँहरूको पहिलो प्राथमिकता भनेको चाहिँ आर्थिक केही कुराहरू नै हो. जस्तै त्यो आर्थिक आर्थिक गतिविधिलाई कसरी बढ़ाउन सकिन्छ, तुरन्तै सरकारी जागिर त दिन सक्ने अवस्था छैन, तर सानोतिनो व्यवसाय गर्नको लागि चाहिँ स्थानीय सरकारले होइन विभिन्न संघ संस्थाले उहाँलाई केही जुटाइदियो भने चाहिँ उहाँहरू पनि दैनिक ज्यालादारी गरिराख्नु भएकोलाई चाहिँ केही राहत हुन्छ जस्तो लाग्छ. अनि अहिले हामीले गराउनु पर्ने भनेको चाहिँ मारेर माछा ल्याएर मात्र दिने होइन कि माछा मार्नै सिकायो भने चाहिँ त्यो चाहिँ दीर्घकालीन रूपमा चाहिँ उहाँहरू सस्टेन हुँदै जानुहुन्छ, दिगोपन चाहिँ आउँछ जस्तो लाग्छ. त्यही भएर तुरन्तै चाहिँ हामीले भन्ने बित्तिकै त गर्न सक्दैनौँ, तर बिस्तारै हामीले चाहिँ विभिन्न खालको चाहिँ गतिविधिहरू गर्दै उहाँहरूलाई चाहिँ आर्थिक रूपमा सक्रिय बनाउनको लागि चाहिँ कुनै व्यापार व्यवसायहरू होइन सिपहरूको व्यवस्था गर्न सक्यो भने चाहिँ त्यो आर्थिक रूपमा विपन्नहरूलाई पनि सहज हुन्छ कि जस्तो लाग्छ.
1: एकदम. अब परिवारको कुनै सदस्य बाढ़ीमा गुमाएका मानिसका लागि पुनर्स्थापनाको अर्थ र आवश्यकता अरू भन्दा कसरी फरक हुन्छ?
0: अवश्य नै सर, त्यो त एकदमै फरक हुन्छ. जस्तै कसैको घर मात्र भत्कियो भने घरको मात्रै कुरा हुन्छ होइन, अर्को चाहिँ अब मानवीय क्षति नै भएको छ भने चाहिँ फेरि त्यहाँ मन नै भत्किएको अवस्था हुन्छ, सम्बन्ध टुटेको अवस्था हुन्छ. र परिवारमा जो कमाउने व्यक्ति नै यदि चाहिँ त्यसरी विपदमा परेर मृत्यु हुनु भएको छ भने त त्यो घर नै अस्तव्यस्त हुन्छ, किनकि जिम्मेवारी लिएको व्यक्ति चाहिँ अब रहेन परिवारमा, त्यो भनेपछि उसको जिम्मेवारी कसले त होइन, आर्थिकदेखि सामाजिकदेखि हरेक कुरामा चाहिँ जिम्मेवारीका कुराहरू, लालन पालन गर्ने कुराहरू, व्यवहारका कुराहरू चाहिँ जोडेर आउँछ. त्यही भएर उहाँहरूलाई चाहिँ अब विशेष खालको चाहिँ हामीले सेवा सुविधाहरू दिनुपर्छ.
1: जस्तो अब त्यसमा चाहिँ के हुन सक्ला?
0: जस्तै त्यसमा चाहिँ अब आर्थिक सहयोगै हुन सक्छ होइन सर, आर्थिक रूपमा पनि हुन सक्छ, अनि सामाजिक रूपमा पनि उहाँहरूलाई हामीले केही गर्न सक्यौं भने चाहिँ सामाजिक रूपमा पनि आर्थिक पनि हामीले अलिक बढी सहयोग गरेर हुन्छ कि होइन, अर्को चाहिँ सामाजिक रूपमा पनि उहाँहरूलाई अगाडि ल्याउने. अनि यी सबै कुरामा चाहिँ हामीले विपदको कुरा गरिरहँदाखेरि चाहिँ यो सामाजिक सहभागितालाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ. अहिलेको हाम्रो एप्रोच भनेको चाहिँ अब टप टु बटन नहोइकन बटम टु टप हुनुपर्छ, किनकि जसलाई समस्या परेछ उहाँहरूसँगै समाधानका उपायहरू हुन्छन्, त्यही भएर उहाँहरूको नलेजलाई पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ.
1: अब बाल बालिकाको पढ़ाई, वृद्ध वृद्धाको हेरचाह र महिलाको सुरक्षा जस्ता विषयलाई चाहिँ अब यो पुननिर्माण योजनामा कसरी समेट्नुपर्छ?
0: अब विशेष गरी विपदमा सबै नै प्रभावित भइराख्नु भएको हुन्छ, त्यसमा पनि अलिक बढ़ी प्रभावित हुने भनेको चाहिँ वृद्ध वृद्ध, ज्येष्ठ नागरिकहरू, महिला र बालबालिका हुनुहुन्छ. त्यही भएर हामीले चाहिँ अब महिला ज्येष्ठ नागरिक र बालबच्चाको लागि चाहिँ विशेष किसिमको चाहिँ कार्यक्रमहरू शुरू गर्नुपर्छ कि जस्तो लाग्छ. जस्तै महिला केन्द्रित, ज्येष्ठ नागरिक केन्द्रित र बालबच्चासँग सम्बन्धित होइन, जस्तै स्कूल छुटेकाहरूलाई चाहिँ बालबच्चाहरूलाई स्कूलमै लगेर तुरन्तै अब पढ़ाउनु भन्ने त नसकेला, तर त्यही नै केही राखेर पढ़ाउन र केही विभिन्न खालको चाहिँ गतिविधिहरू गर्न सकिन्छ. र पछिल्लो समयमा भोटेकोशी बाढ़ीपछि जुन मैले एउटा देखिरहेको थिएँ भिडियोमा, एउटा कुन चाहिँ संस्थाले चाहिँ त्यो बच्चाहरूलाई जम्मा गरेर खेलौना खेलाउने र पढ़ाउने पनि गरिरहेको छ. त्यो चाहिँ एकदमै खुशी लाग्यो मलाई, किनकि अब ठूलो बडा मान्छेलाई चाहिँ अलिकति घरको जिम्मेवारी लिएका मान्छेलाई चाहिँ घर भत्कियो के गर्ने होला भन्ने किसिमको तनाव हुन्छ भने त्यो बालबच्चालाई केही मतलब हुँदैन होइन, ऊ त आमासँग हिँडिरहेछ नि, उसको खेलौना हराएको पीर चाहिँ त्यो बच्चालाई हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ हामी यस्तो अवस्थामा विपदमा सबै नै पीड़ित भइरहँदाखेरि पनि महिला ज्येष्ठ नागरिक र बालबालिकाको लागि चाहिँ विशेष खालको कार्यक्रम ल्याउन सक्यौं भने क्षणिक होइन, ठूल्ठूला कार्यक्रम पनि चाहिएन, सानातिना खुशी भने सानातिना कुराबाटै हुन्छ। त्यही कारणले गर्दा त्यस्तो खालको कार्यक्रम हामीले गर्न सक्यौं भने चाहिँ विपदबाट पनि हामी बिस्तारै सहजै रूपमा चाहिँ हामी माथि उठ्न सक्छौं र यो भनेको त हाम्रो लर्निङ सिकाइको प्रक्रिया पनि हो जसलाई हामी समाजशास्त्रमा सामाजिकीकरण भनेर भन्छौं।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटे कोशी बाढ़ीपछि पुनर्स्थापना र पुननिर्माणका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। समाजशास्त्री प्राध्यापक सुनिता गाईसीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: कृषि मन्त्र नार्कसँग
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेपछि बाढीपछि पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित रहेर समाजशास्त्री प्राध्यापक सुनिता गाइसीसँग कुरा गरिरहेका छौं। सुनिता गाइसीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
2: हजुर, धन्यवाद सर।
1: आज हामी तपाईँसँग भोटेकोशी बाढी पछिको पुनर्स्थापना र पुननिर्माणको चरणमा प्रवेश गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भनिसक्नु भएको छ। बाढीपछि विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सार्ने कि उनीहरू बसेकै ठाउँमा पुननिर्माण गर्ने, अब यसमा निर्णय गर्दा चाहिँ मुख्य आधार के हुनुपर्छ?
2: अब यसमा चाहिँ दोहोरो किसिमको मत हुन सक्छ। जस्तै समाजशास्त्रीले गर्ने एउटा किसिमको चाहिँ हुन सक्छ भने अरू सामान्य मान्छेले फरक किसिमले, जस्तै कतिपय चाहिँ के भन्दोरहेछन् भने जहाँ बस्यो त्यही लगाएर पुनर्स्थापना गर्नुपर्छ, तिनीहरूको थाक थलो त्यही हो भन्ने खालको सोच हुन्छ। तर अब हामीले चाहिँ के गर्नु पर्यो भने त्यही ठाउँमा लगेर राख्दाखेरि जोखिम कतिको छ, जोखिमलाई चाहिँ हामीले पहिले अध्ययन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो कतिको जोखिम छ। त यदि कम जोखिम छ भने चाहिँ हामीले त्यहाँ लगेर व्यवस्थापन गर्न सकिएला। तर त्योभन्दा पनि बेटर चाहिँ अझ राम्रो चाहिँ के हुन सक्छ भने त्यस्ता खालका विपत्ति त आउन सक्छन्। त्यही भएर चाहिँ हामीले अब त्योभन्दा पनि अझ नयाँ ठाउँमा लग्दाखेरि पनि उहाँहरूलाई चाहिँ वातावरणीय हिसाबले विपत्तिको हिसाबले सुरक्षित ठाउँमा चाहिँ राख्नुपर्छ जस्तो लाग्छ। कि पहिलाकै ठाउँमा लगेर राख्नै पर्छ भन्ने खालको सोच कतिपयको हुन सक्छ। तर के छ त भन्दा त्यहाँ विपदका फेरि पनि घटनाहरू हुन सक्छन्। त्यही भएर सुरक्षित ठाउँमा लगेर राख्दा चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ। अब त्यो बीचमा केही कुरा त छुट्छ नै होइन सर। जस्तै अस्ति हामीले भोटेकोशी बाढीमा नि मैले एउटा इन्टरभ्यू सुनेको थिएँ, एकजना बाले के भन्दै हुनुहुन्थ्यो भने मेरो त दुनियाँ नै बगायो, म एउटा मात्र बाँचेको छु, अब मलाई फेरि त्यहाँ लगेर राख्यो भने म बस्दिन, अब म त्यहाँ गएर बस्न सक्दिन, मेरो कोही पनि छैन भनिराख्नु भएको थियो।
1: यसमा दुइटै कुरा, एउटा त्यस्तो खालको पनि प्रतिक्रिया आएको, अब त्यो ठाउँमा गएर कसरी बस्ने, म कसरी निराउन सक्छु, म कसरी जीविका चलाउन सक्छु भन्ने पनि हुनुहुन्छ। अर्का थरी त होइन, म पहिला जहाँ थिएँ त्यही बस्नुपर्छ, म जन्मेको हुर्केको मैले चाहिँ जीवन निर्वाह गरेको ठाउँ त्यही हो, मैले अहिले पनि जीविका चलाउने ठाउँ आधार त्यही छ, अहिले छरछिमेकहरू त्यही छन्, त्यहीँ गएर बस्नुपर्छ भनेर भन्नेहरू हुनुहुन्छ। अब यसमा यो दुइटै कुरालाई चाहिँ सन्तुलन कसरी मिलाउने? त्यसमा
2: यसमा चाहिँ जोखिम कतिको छ भन्ने कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ। कहिलेकाहीँ हामीले जे सोच्यो त्यो ठिक नहुन पनि सक्छ। फेरि उहाँहरू दुवै सही नै हुनुहुन्छ कि, मेरो थाक तलमा बस्छु भने त उहाँको अधिकारको कुरा हो, तर त्यसले भविष्यमा जोखिम कतिको छ त भन्ने कुरालाई चाहिँ हामीले अब एकदमै इन्टेन्सिभ रूपमा एनालाइसिस गर्नुपर्छ जस्तो लाग्छ। होइन, जोखिम एकदमै धेरै छ भने त हामी त्यहाँ बस्न सक्ने अवस्था रहँदैन। अब जोखिम कम छ भने चाहिँ केही सहजता गर्न सकेला कि भन्ने कुरा चाहिँ हुन सक्छ सर।
1: हजुर, अब नदी किनारमा पहिले नै बस्ती र संरचना बनेका छन्, अब पुननिर्माण गर्दा जोखिमयुक्त ठाउँमा फेरि निर्माण नगर्ने नीति चाहिँ व्यवहारमा कतिको सम्भव हुन्छ?
2: अब व्यवहारमा भन्दा पनि कस्तो हुन्छ भने सर, कानूनले त ठ्याक्कै भन्न पाएर त्यहाँ नगरे भयो होइन भन्ने हुन्छ। जस्तै पहिला चाहिँ डाँडामा घर हुन्थ्यो, खेतीपाती बेसीमा हुन्थ्यो नि होइन, तर बाजेको पालामा डाँडामा घर थियो, बेसीमा खेत हुन्थ्यो, जनसङ्ख्या बढ्यो, समस्या पर्यो भनेर के हुन्थ्यो क्या, अब समस्या छ भनेर के हुन्थ्यो, बुझिहाल्छ तर बसिरहेछन्। तर अब त्यो कुरालाई चाहिँ अहिले चाहिँ हामीले त्यस्ता जोखिमयुक्त ठाउँमा चाहिँ नबस्नको लागि नै सरकारले योजना बनाउनु पर्छ। सरकारले योजना बनाएर कानून मात्रै भनेर मात्रै भएन, त्यसलाई व्यवहारिक रूपमा पनि विभिन्न खालको चाहिँ क्रियाकलापहरू हुनुपर्छ जस्तो लाग्छ यसमा चाहिँ।
1: हो, अब अघि नै तपाईँले भनिहाल्नुभयो, सुरक्षित बस्ती बनाउँदाखेरि स्थानीय मानिसले आफ्नो जमिन, समुदाय र पुरानो सामाजिक सम्बन्धलाई पनि ध्यान दिनुपर्छ भनेर होइन, मानिसलाई अर्को ठाउँमा सार्दा घर त दिन सकिन्छ होइन, तर उसको पुरानो समुदाय र सामाजिक सम्बन्ध चाहिँ कसरी जोगाउने? यस्तो बेला
2: भौतिक कुराले त केही हदसम्म मान्छेको खुसी चाहिँ फर्काउँछ सर, तर सामाजिक सम्बन्धमा चाहिँ अब नयाँ ठाउँमा एडजस्ट गर्नको लागि चाहिँ व्यक्ति आफैले पनि पहल गर्नुपर्छ कि जस्तो लाग्छ। जस्तै जात्रा पर्व रीतिथिति भक्तपुरमा पनि के अरे टुडी खेलमा डेउडा मनाउनेहरू हुन्छन् क्या सर, भनेको चाहिँ ठाउँ अनुसार बिस्तारै, फेरि मानिस भनेको चाहिँ कस्तो भने जहाँ जस्तो परिस्थिति छ बिस्तारै एडजस्ट हुँदै जानुपर्छ होइन, यस्तै हो भनेर पनि बसिरहनु हुँदैन, चोट त हुन्छ तर त्यसबाट चाहिँ बाहिर निस्किनु पर्छ जस्तो लाग्छ। अब त्यसको लागि व्यक्ति आफैले पनि पहल गर्नु पर्यो, स्थानीय सरकार राज्यले पनि त्यो खालको चाहिँ संरचनादेखि लिएर बनाउनु पर्यो।
1: यसरी बुझौँ तपाईँले अघि नै भने जस्तो सम्भव छ भने त्यो समुदायको त्यो सामाजिक सम्बन्धलाई सँगसँगै पुनर्स्थापना गरौँ होइन त सम्भव छैन भने पनि पुनर्स्थापना भइसकेपछि व्यक्ति आफैले पनि अब त्यहाँ घुलमिल हुने र त्यो समाजलाई फेरि पहिले जस्तै चाहिँ चलायमान बनाउन सक्ने हुनुभयो
2: त्यसको लागि चाहिँ सरलाई म सानो इक्जाम्पल दिउँ जस्तै अहिले चाहिँ भक्तपुरमा विशेष गरी फल्चाहरू पार्टीहरू बनाइदिइरहेछ त्यो पार्टीमा चाहिँ अब ज्येष्ठ नागरिकहरू बस्ने केटाकेटीहरू खेल्ने त्यो ठाउँ एउटा भइरहेछ कि त्यसले गर्दा चाहिँ विभिन्न खालको सामाजिक सिकाइहरू पनि पुरानो पुस्ताबाट नयाँ पुस्तामा सरिरहेको छ त्यस्तो खालको वातावरण चाहिँ हामी बनाउन सक्यो भने अझ नयाँ ठाउँमा पनि उहाँहरूलाई चाहिँ एडजस्ट गर्न सजिलो हुन्छ कि जस्तो लाग्छ
1: अब पुननिर्माणमा स्थानीय समुदायको सहभागिता चाहिँ किन महत्वपूर्ण हुन्छ निर्णयमा उनीहरूलाई कति अधिकार दिनुपर्छ
2: एकदमै महत्वपूर्ण हुन्छ यो प्रश्नमा चाहिँ वास्तवमा स्थानीय व्यक्ति भनेको त्यहाँका जानकार विज्ञ हुन्छन् कि बाहिरकाबाट आएकाहरूले चाहिँ अर्कै किसिमले चाहिँ उहाँहरूको सिचुएसन अनुसार प्लान पोलिसीहरू बनाउनुहुन्छ वास्तवमा स्थानीय व्यक्तिहरू सहभागी भएका कार्यक्रमहरू नै अहिलेसम्म चाहिँ सफल भएका छन् र दीर्घकालीन दिगो पनि भएका छन् त्यही भएर स्थानीय व्यक्ति भनेको चाहिँ त्यो ठाउँको लागि एकदम विज्ञ जानकार हुन्छन् हामी भनिन्छ नि पढेर एक किसिमले हामी जान्छौँ भने पढेर पनि जान्ने व्यक्तिहरू भनेको चाहिँ लोकल पिपलहरू स्थानीय जनसमुदाय नै हुन् उहाँसँग भएको ज्ञान सिपका कुराहरू चाहिँ वास्तवमा अब किताबमा खोजेर पाइँदैन त्यही भएर जति पनि यो नीति निर्माणका कुराहरू छ स्थानीय व्यक्तिलाई पनि सहभागिता गराउनु पर्यो अनि अहिले देखिरहेको चाहिँ कस्तो भने सहभागिता चाहिँ सक्रिय खालको हुनु पर्यो मिटिङमा गएर ताली बजाउने खालको मात्रै हुनु भएन उहाँहरूका भनाइहरू उहाँहरूका आवाजहरू पनि त्यहाँ राख्न सक्ने खालको अवस्था चाहिँ हामीले सृजना गर्नुपर्छ सक्रिय सहभागिताले मात्रै समस्यालाई समाधानतिर लान्छ
1: अब माथिबाट योजना बनाएर स्थानीय आवश्यकता माथि लागू गर्ने र स्थानीय मानिससँगै योजना बनाउने प्रक्रिया बिच कस्तो फरक पर्छ
2: अब स्थानीय व्यक्तिलाई सहभागी गरेर गराउँदाखेरि चाहिँ त्यो दिगो हुन्छ त्यहाँको जियोग्राफिकल अवस्थादेखि लिएर के कस्तो छ सबै कुराहरू उहाँहरूलाई अलिक बढी थाहा हुन्छ तर माथिबाट लाग्दाखेरि चाहिँ के कस्तो हुन्छ भने यो टप टु बटम र बटम टु टप भन्ने छ अहिलेसम्म हामीले देखिरहेको चाहिँ बटम टप टु बटम छ त्यो टप टु बटमले चाहिँ कस्तो हुन्छ भने हामी गुगलमा सर्च गर्दाखेरि त्यो ठाउँ कस्तो रहेछ त्यहाँका मान्छे कस्तो रहेछन् भने तुरन्त थाहा पाउँछौँ कि त्यो अनुसारको हामी गरिरहन्छौँ र धेर थोर त्यहाँका मान्छेहरू ठुला बडाका कुराहरू पनि सुनेका हुन्छन् त्यसले गर्दा त्यो माथिबाट लादेको भन्दा पनि स्थानीय मानिसलाई चाहिँ सक्रिय सहभागिता गरेर बनाउने चाहिँ जुन नीति निर्माणका कुराहरू छ त्यसले चाहिँ दिगो पनि ल्याउँछ नै तर अहिले पछिल्लो समयमा हामी चाहिँ टप टु बटम भन्दा नि बटमबाट बिस्तारै टपतिर जाने हो कि भन्ने खालका विकासका योजनाहरू पनि देखिरहेछौँ हामीले सर
1: सुनिता गाईसीजी तपाईँ समाजशास्त्री हुनुहुन्छ प्राध्यापक हुनुहुन्छ पढाउनुहुन्छ आज हामी तपाईँसँग भुटेकोशी बाढी पछिको पुनर्स्थापना र पुननिर्माणमा ध्यान दिनुपर्ने कुरा बढी चाहिँ यो सामाजिक र सांस्कृतिक हिसाबले के कुरामा ध्यान दिने पुनर्स्थापनामा जाँदा पुननिर्माणमा जाँदा भन्ने कुरा गरिरहेका छौँ तपाईँले धेरै कुरा भनिरहनु भएको छ भुटेकोशी क्षेत्रमा जलविद्युत सड़क बजार र अरू पूर्वाधार पनि छन् अब पुननिर्माण गर्दा विकास र विपदको जोखिम बीच चाहिँ सन्तुलन कसरी मिलाउन सकिन्छ
2: हजुर अब यो प्रश्नमा चाहिँ जस्तै विकासले कतिपयले के भन्दोरहेछन् त भन्दा विकासले विनाश ल्याउँछ होइन डेभलपमेन्टभित्र पनि अन्डर डेभलपमेन्ट हुन्छ भनेर छ तर वास्तव विकास चाहिँ जोखिम होइन आफैमा तर हामीले त्यहाँको वातावरणीय अवस्थाहरू त्यहाँको भौतिक संरचनाहरू होइन नदी किनारादेखि हरेक कुराहरू बुझ्न नसक्दाखेरि चाहिँ विकास गर्ने भनेर चाहिँ निर्माण गरेका संरचना यो परियोजनाहरूले चाहिँ अविकास निम्त्याइरहेछन् मानवीय र भौतिक क्षतिहरू चाहिँ भइरहेको छ त्यही भएर अब अहिले चाहिँ कस्तो हुनु पर्यो भन्दा जति पनि संरचनाहरू भत्किएका छन् त्यसलाई फेरि पुनर्निर्माण गर्दाखेरि चाहिँ त्यहाँको चाहिँ सामाजिक संरचना त्यो सँगै चाहिँ वातावरणीय अवस्थाको बारेमा पनि हामीले बुझ्नु जरुरी छ जस्तो लाग्छ त्यही भएर विश्वमा चाहिँ पहिला कुनै पनि कुराहरू गर्नुभन्दा अगाडि रिसर्चहरू धेरै हुन्छ अनुसन्धानहरू धेरै हुन्छ त्यो ल्याकिङ चाहिँ नेपालमा अलि भएको हो कि जस्तो पनि लाग्छ अध्ययन अनुसन्धान कम हुनाले पनि त्यहाँको चाहिँ वस्तुस्थिति कस्तो छ भन्दा पनि ल मलाई यस्तो आवश्यक छ त्यहाँ यस्तो परियोजना गर्ने भनेर ती विकासका कुराहरू भइरहेको छ त्यही भएर कतिपय अवस्थामा चाहिँ विकासले पनि विनाशका कुराहरू ल्याएको छ होइन बाटो बन्नु त राम्रो कुरा तर बाटो बनेसँगै चाहिँ त्यहाँ चाहिँ बाढ़ी पहिरोका कुराहरू पनि भइरहेको छन् परियोजनाहरूका कुरा पनि त्यस्तै छन् त्यही भएर त्यहाँको चाहिँ वातावरणीय अवस्थाहरू विचार गरेर मात्रै अनि हामीले विकास निर्माणका कामहरू गर्यौं भने चाहिँ अझ राम्रो हुन्छ
1: अब तपाईँले भने जस्तै विकासले विनाश पनि निम्त्याउँछ पनि भनौँ त्यसमा होइन विकास पनि विकासले विनाश पनि निम्त्याउँछ विकासले जोखिम सृजना गर्न सक्छ भन्ने यो बहसलाई भोटेकोशीको सन्दर्भमा चाहिँ कसरी बुझ्ने अलिकति भनिदिनुहोस् न
2: भोटेकोशीकै सन्दर्भमा बुझ्दाखेरि चाहिँ अब आवश्यकता पर्यो भनेर जति पनि मानिसहरू नदी किनारामा होइन बस्नु भएको छ त्यो कारणले गर्दाखेरि चाहिँ जोखिम बढ्यो नि त होइन विपदले विपदमा चाहिँ धेरै मानिसहरू प्रभावित भयो अहिले पनि हामीले धेरै देख्यौँ भने चाहिँ नदी किनारामा अथवा भिरालो जमिनमा मानिसको बस्तीहरू धेरै देखिन्छ विभिन्न खालको परियोजनाहरू पनि त्यही स्थापना गरिएको हुन्छ बाटो पुल निर्माण गर्दा पनि त्यही किसिमको देखिन्छ त्यही भएर चाहिँ जोखिमलाई न्यूनीकरण गर्ने हो भने चाहिँ त्यहाँको वातावरणीय अवस्थादेखि लिएर ती कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ अनि हामीले यो सन्दर्भमा चाहिँ बिस्तारै जनचेतनामूलक कार्यक्रमहरू पनि हामीले गर्न सक्यौँ भने चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ कि कसैले त्यो नगर भने पनि मान्दैनन् तर इतिहास यस्तो छ है भन्यो भने चाहिँ म त अवेर हुनुपर्छ जीवन भयो भने मात्रै अनि मैले केही गर्न सक्छु नि मान्छेको जीवन त एकदमै महत्वपूर्ण हुन्छ त्यही कारण जीवन जोगाउनको लागि चाहिँ हामीले भौतिक संरचनाहरू निर्माण गर्दाखेरि अब जस्तै अहिले भोटेकोशीमा पनि जति पनि जल विद्युत आयोजनाहरू बगाइरहेछ बाटो पुल बैंकदेखि होइन अब फेरि पुनर्स्थापनाको कुरा गर्दा कहाँ चाहिँ बनाउँदा ठिक छ त यहाँ के भइरहेछ त भनेर त्यसलाई चाहिँ एकदमै गहन रूपमा अध्ययन गरेर मात्रै स्थापना गर्दाखेरि अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ
1: अब तपाईँले भने जस्तै यसमै जोड्दा सड़क पुल वा जल विद्युत आयोजना पुननिर्माण गर्दा चाहिँ तत्काल आर्थिक गतिविधि शुरू गर्ने दबाव पनि हुन्छ
2: होइन
1: दीर्घकालीन जोखिम पनि लाई ध्यान दिनुपर्छ अब त्यो दुईटै कुरालाई चाहिँ कसरी सन्तुलनमा राखिने र कसलाई प्राथमिकता दिने त्यसमा आर्थिक एउटा चाहिँ आर्थिक गतिविधि पनि शुरू गर्ने दबाव छ अर्को सँगसँगै तपाईँले भने जस्तो दीर्घकालीन जोखिमलाई पनि ध्यान दिनुपर्छ
2: अब यो सन्दर्भमा चाहिँ जस्तै आर्थिक अवस्था पनि आर्थिक
1: गतिविधि
2: बढ़ाउनु पर्यो अनि त्यो सँगै चाहिँ हामीले त्यहाँ भौतिक पुननिर्माण पनि गर्नु पर्यो होइन त्यो विषय एकदमै तादम्य मिलाउनको लागि चाहिँ स्थानीय मानिसहरूको पनि सहभागिता हुन पर्यो उहाँहरूका कुराहरू पनि सुन्नु पर्यो र त्यो सँगै चाहिँ अब पुननिर्माण त जरूरी छ यतिकै बाढ़ी गयो भनेर छोडिराख्ने अवस्था त छैन होइन त्यसलाई त केही न केही गर्नु पर्यो तर अब त्यो ठाउँ सुहाउँदो किसिमले चाहिँ आर्थिक क्रियाकलापहरू बढ़ाउन जरूरी छ जस्तै अहिले जति पनि ब्याङ्कहरू बगायो होइन त्यहाँको भौतिक संरचना त शून्यमै गयो नि त त्यो शून्यबाट माथि उठ्नको लागि त त्यहाँको अझ गहन अध्ययन गरेर अनि त्यसपछि मात्रै आर्थिक गतिविधिहरू चाहिँ अगाडि बढ्छ जस्तो
1: दीर्घकालीन जोखिमलाई नि ख्याल गर्दै आर्थिक गतिविधि बढ़ाउने कुरामा चाहिँ प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा गर्नुभयो सुनिता गाईसीजी अब यो सबैभन्दा महत्वपूर्ण कुरा पूर्व सूचना प्रणाली यसमा पनि के भयो भन्दाखेरि भोटेकोशी बाढ़ीमा हामीले सम्झिँदाखेरि बाढ़ी आउँदैछ भन्ने कुरो माथिल्लो भेगमा टिमुरेतिर अलिक कम जानकारी भयो होला त्योभन्दा तल्लो भेगमा त बाढ़ी आउँदैछ भन्ने कुरो अलिकति केही समय अघि भन्ने पनि थाहा भएको थियो तर धेरैजनाले के गर्नुभयो भने बाढ़ी त्योभन्दा पहिले नै आएको होइन तर कत्रो बाढ़ी आउँदैछ भन्ने कुरा चाहिँ कसैले नि त्यहाँ पूर्व सूचनामा गएन बाढ़ी आउँदैछ भन्ने कुरालाई सामान्य रूपमा लिँदाखेरि पनि जनधनको ठूलो क्षति अझ धन जनको चाहिँ भनौँ धनको त्यसै हुन्थ्यो होला तर खोलामा बाढ़ी हेर्न जाने गर्दा फोटो खिच्दाखेरि पनि कतिपयको ज्यान गएको छ अब पूर्व सूचना प्रणाली भए पनि सबैभन्दा कमजोर मानिससम्म सूचना नपुगे त्यसको अर्थ के रहन्छ भन्ने कुरो आयो होइन पूर्व सूचनालाई चाहिँ सामाजिक रूपमा समावेशी कसरी बनाउने यसमा तपाईँको अलिकति समाजशास्त्रीय दृष्टिकोण
2: हजुर यसमा चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ भने हुन त विपद त अब बाजा बजार आउँदैन भनेर हामी सुन्छौँ धेरै तर सूचना पाइसकेपछि त्यो सूचनालाई चाहिँ त्यो आर्थिक अवस्था कम भएको मानिसले बुझ्ने हिसाबले होइन जस्तै कहिले काहीँ चाहिँ के हुन्छ इङ्ग्लिसमा म्यासेज आउँछ मोबाइलमा उसँग मोबाइलमा त्यो म्यासेज आउँछ सरकारले त दिएको तर उसले पढ्नै सक्दैन त्यस्तो अवस्थामा चाहिँ जस्तै अडियो मेसेजहरू पठाएर हुन सक्छ अनि अर्को कुरा भनेको चाहिँ मलाई लागिरहेको चाहिँ जो आर्थिक रूपमा चाहिँ अलिकति विपन्न अवस्थामा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यस्तो सूचनालाई छिट्टै फ्लो गर्नको लागि चाहिँ विभिन्न आमा समूहहरू हुन सक्छ क्लबहरू हुन सक्छ होइन स्थानीय स्तरबाट नै त्यस्तो खालको चाहिँ इन्फर्मेसनहरू पूर्व सूचनाहरू चाहिँ उहाँसम्म पुर्याउन सकिन्छ कि जस्तो लाग्छ कि जस्तै अब हामी जति पनि यो आधुनिक भनिरहँदाखेरि पनि अझ पनि आर्थिक अवस्था कम भएका मानिसहरू धेरै हुनुहुन्छ र हाम्रो चाहिँ शैक्षिक स्तरले पनि त्यसमा असर पारेको हुन्छ त्यही भएर त्यो अवस्थामा चाहिँ जस्तै त्यो छरछिमेकमा भएका समूहहरू हुन्छ, आमा समूहहरू हुन्छ, त्यहाँका समुदायहरू हुन्छ, उहाँहरूलाई चाहिँ छिटी खालको चाहिँ त्यस्तो सूचना सहजै बुझ्ने खालको सूचना चाहिँ दिन सक्यो भने चाहिँ सहज हुन्छ कि जस्तो लाग्छ। अनि अहिले भोटेको सिको बाढीमा चाहिँ मलाई लागेको जस्तो भन्दा कतिपय बाढीको फोटो खिच्न गएर पनि विपद, अब अहिले चाहिँ के त आफ्नो जीवन हुँदा भन्दा पनि भाइरल कसरी हुने त भन्ने खालको मानसिकताले गर्दाखेरि पनि बढी क्षति भयो। त्यो जीवन महत्वपूर्ण छ, त्यसलाई जोगाउनको लागि र त्यो कम आय स्तर भएका मानिससम्म सूचनाहरू पुर्याउनको लागि सरकारले पनि विकल्प रोज्नुपर्छ कि जस्तो लाग्छ। जस्तै अहिले हामीले म्यासेज आउँछ, अब अडियो म्यासेजहरू पठाएर हुन सक्छ कि अथवा त्यहाँका चाहिँ स्थानीय आमा समूहहरू महिला समूहहरूलाई अलिकति बढी फोकस सचेत गराएर हुन्छ कि, अनि यो सँगै चाहिँ विपद यस्तोमा चाहिँ यसरी गर्न सकिन्छ भनेर विभिन्न खालको चाहिँ जनचेतनामूलक कार्यक्रम पनि गर्न आवश्यक छ कि जस्तो लाग्छ।
1: एकदम भने पो अब यो पुनर्स्थापना र पुननिर्माणको तयारी भइरहँदा हामीले भोलि पर्सि हुन सक्ने यस्तै खालको विपदलाई पनि ध्यान दिएर पूर्व सूचना प्रणालीलाई चाहिँ अझै व्यवस्थित प्रभावकारी र त्यहाँका मान्छेले बुझ्ने भाषामा र जोखिम हुँदैछ भन्ने बित्तिकै त्यो सावधानी अप्नाउने चाहिँ त्यो व्यवहारिक ज्ञान को हिसाबले चाहिँ अभ्यासको हिसाबले चाहिँ काम गर्नुपर्ने खाँचो छ।
2: अच्छा, यसमा अलिकति थप है, जस्तै अहिले चाहिँ भइरहेको के छ त भने मैले जे जाने अरूले पनि त्यही जाने छ भन्ने खालको हाम्रो मानसिकता छ। सबै स्याउलाई एउटै बास्केटमा हालेर हामी हेर्छौं कि एउटै बास्केटमा, तर त्यो बास्केटभित्रको चाहिँ स्याउ चाहिँ कस्तो क्वालिटीको छ भनेर छुट्याउन जरुरी छ। त्यही भएर हामीले स्तरीकरणका कुरा नगर्ने भनिरहँदाखेरि पनि त्यो खण्डीकरण चाहिँ जरुरी छ कि जस्तो लाग्छ। कस्तो समुदाय चाहिँ कहाँ छ र त्यो समुदायको अवस्था कस्तो छ, उनीहरूको शैक्षिक अवस्था कस्तो छ भन्ने कुरा चाहिँ थाहा पाउनु जरुरी छ र त्योसँग सम्बन्धित भएर सूचना प्रवाह गर्न सक्यौं भने चाहिँ अझ छिटै होइन यस्ता विपदबाट चाहिँ धेरै धनजनको क्षति हुँदैन कि भन्ने लाग्छ मलाई।
1: सुनिता गाईसीजी, तपाईँ प्राध्यापक हुनुहुन्छ, समाजशास्त्री हुनुहुन्छ, आज हामी तपाईँसँग भोटेकोसी बाढीकोसीको पुनर्स्थापना र पुननिर्माणको चरणमा प्रवेश गरिरहँदाखेरि ध्यान दिनुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अब पुननिर्माण गर्दा भविष्यमा आउने बाढीको जोखिमलाई चाहिँ हामीले कति वर्षसम्म सोचेर योजना बनाउँदा ठिक हुन्छ, तपाईँलाई त्यस्तो के लाग्छ?
2: यस्तो विपदलाई त यति वर्ष भन्नै सकिँदैन सर। जस्तै हामी भने 72 को भुइँचालो देखा मान्छे हो, कोविड देखा मान्छे हो होइन। पहिला बाबुबाजेले चाहिँ 1990 सालको भूकम्प आउँदाखेरि एक महिना घर बाहिर बसे भन्दा मलाई बच्चा बेला साह्रै अचम्म लाग्थ्यो, भुइँचालो आउँथ्यो जान्थे यी बुढाहरू चाहिँ किन त्यसरी बस्या होला जस्तो लाग्थ्यो। तर 72 को भुइँचालोले धेरै सिकायो तेरो विपदलाई चाहिँ यतिसम्म भनेर हामी भविष्यवाणी चाहिँ गर्न सक्दैनौ। तर यस्तो खालको विपद भइरहेछ भने जुन हाम्रो इतिहास छ नि त्यसलाई चाहिँ सम्झिँदै यस्ता खालका विपद भन्दा जुनसुकै बेला आउन सक्छ नि भन्ने कुराको जानकारी सहित हामी सचेत चाहिँ हुनुपर्छ कि जस्तो लाग्छ। विपद यस्तै हुन्छ, यस्तै हुन्छ, यस्तै गर्छ क्षति भन्ने कुरा चाहिँ त्यो तोक्न सकिँदैन जस्तो लाग्छ सर।
1: अब अर्को कुरा अघि नै तपाईँले भन्नुभएको थियो, यो राहत र पुननिर्माणमा वास्तविक पीड़ित छुट्ने वा पहुँचवालाले चाहिँ बढी सुविधा पाउने सम्भावना हुन्छ, यसलाई चाहिँ अब कसरी रोक्ने त तपाईँको सुझाव के छ यसमा?
2: हजुर, अब यो चाहिँ प्राय सधैँ विपदमा यस्तै भइरहेको हुन्छ, यसको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ भने स्थानीय जति पनि स्थानीय जनताहरू हुन्छ उहाँहरूको यो राहतमा चाहिँ सक्रिय भूमिका हुनुपर्छ कि जस्तो लाग्छ कि। जस्तै कुनै पनि ठाउँमा चाहिँ त्यो ठाउँको जानकार मान्छेले मात्रै त्यसको घर भत्किया छ त्यो यसको क्षति भएको छ भन्ने चाहिँ थाहा हुन्छ, अब राहत दिन जाने मान्छेलाई त्यो थाहा हुँदैन, लिन आइराख्नु भएको छ उहाँहरूले त हेर्दा सबै एउटै किसिमको देख्नुहुन्छ। त्यही भएर त्यहाँको स्थानीय समुदायबाट चाहिँ केही व्यक्तिहरूलाई लिएर उहाँहरूको सल्लाह सुझाव अनुसार चाहिँ राहत वितरण गर्न सक्यो भने चाहिँ समतामूलक खालको चाहिँ राहत वितरण हुन सक्छ जस्तो लाग्छ होइन। नत्र भने बाहिरबाट गएको व्यक्तिहरूले चाहिँ त्यही देखिन्छ, अस्ति पनि हामीले त्यही देख्यौँ भोटेकोसीको बाढीमा पनि उहाँले सिधै भनिरहनु भएको थियो मेरो घर भत्किया छैन मेरो घर बगाएको छैन तर म राति लिन आइरहेको छु किनभने मेरो बुढा बिरामी हुनुहुन्छ घर लडिरहेछन् कमाउने मान्छे छैन त्यही म पनि एक किसिमको पीड़ितै हो उहाँले खुलेआम भनिरहनु भएको थियो कि। त्यसले गर्दाखेरि स्थानीय मान्छेहरूको सक्रियतामै पीड़ित को हो भनेर चाहिँ छुट्याउनु जरूरी छ कि जस्तो लाग्छ मलाई।
1: एकदम, अब पुननिर्माणको बजेट र निर्णय प्रक्रियामा पारदर्शिता र जवाबदेही चाहिँ कसरी सुनिश्चित गर्न सकिन्छ?
2: हजुर, अब यो पुननिर्माणको कुरा गर्दाखेरि अनि त्योसँगै जोडिएर आउने बजेटको कुरा गर्दाखेरि पारदर्शी हुनुपर्छ भनेर हामी भनिरहँदाखेरि पनि कतिपय कुराहरू चाहिँ देखिँदैनन्। त्यसको लागि चाहिँ अब जति बजेट आएको छ त्यो कुराहरू चाहिँ स्पष्ट रूपमा होइन विभिन्न अब प्रकाशित पनि गर्नुपर्ने हुन्छ होला। त्यो सँगै चाहिँ समुदाय सहित चाहिँ समुदायलाई पनि त्यसमा चाहिँ सक्रिय सहभागिता गरायो भने चाहिँ समुदायले चासो लिन्छन् कहाँ खर्च भयो के खर्च भयो अब अहिले जति पनि हामी उपभोक्ता समिति भनेर अहिले पछिल्लो समयमा आएको छ नि सर अब त्यसले चाहिँ के गरिरहेछ भन्दा उपभोक्ता समितिमा व्यक्तिहरू भइसकेपछि तिनीहरूले चाहिँ चियो चर्चो गर्ने रहेछन् चासो लिने रहेछन् त्यसले गर्दाखेरि ओहो हामीले केही घोटाला गर्नुहुन्न है केही त्यस्तो नराम्रो गर्नुहुन्न है भनेर अवेर चाहिँ भएको देखिन्छ पछिल्लो समयमा
1: अब स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकार अनि समुदाय बीच चाहिँ पुननिर्माणको जिम्मेवारी कसरी बाँड्ने तपाईँलाई अघि नै धेरै कुरा भन्नुभयो समुदायलाई अग्रसर बनाउनुपर्छ त्यो जिम्मेवारी बाँडफाँडको बेला चाहिँ कसरी ध्यान दिने त्यसमा के के गर्ने
2: अब यो कुरामा चाहिँ मलाई कस्तो लाग्छ भने सर स्थानीय सरकारको चाहिँ मुख्य भूमिका हुन्छ किनकि जहाँ त्यो विपदको घटनाहरू भयो त्यो विपदको घटनालाई चाहिँ एकदमै सिधै आँखाले देख्ने चाहिँ स्थानीय सरकार स्थानीय मानिसहरू हुन्छन् र त्यही भएर समस्या कहाँ भयो विपदबाट कति चाहिँ जोखिम भयो कति चाहिँ धनजनको क्षति भयो भन्ने कुराको हिसाब किताब चाहिँ स्थानीय सरकारले रेकर्ड राख्नु पर्यो र त्यो किसिमको चाहिँ के गर्न सकेला भनेर योजनातिर लाग्नु पर्यो भने अनि पछि बिस्तारै संघीय र केन्द्रीय सरकारले चाहिँ बजेटका कुराहरू गर्नु पर्यो त्यहाँ त समस्या के हो भनेर चाहिँ समस्या त देखिने भयो पत्ता लाउने भयो समस्या यस्तो छ आवश्यकता यस्तो छ भनेर चाहिँ पत्ता लाउने काम चाहिँ स्थानीय सरकारले स्थानीय मानिसहरूले गर्छन् र त्यो किसिमको चाहिँ माथिल्लो अब आर्थिक कुरा त चाहियो हामीलाई त्यसलाई समाधान गर्नलाई दीर्घकालीन रूपमा त्यसलाई चाहिँ समाधान गर्नको लागि चाहिँ केन्द्रीय सरकार र संघीय सरकारले चाहिँ आर्थिक रूपमा चाहिँ सहयोग गर्नु पर्यो त्यो कुरा चाहिँ के छ भनेर उहाँहरूले चाहिँ अझ बढी अनुसन्धानात्मक तरिकाबाट हेर्नुभयो भने चाहिँ अनि यस्ता विपदका कुराहरू चाहिँ अलि छिटै होइन सेटल हुन्छन् जस्तो लाग्छ
1: सुनिता गाईसीजी अब हामी अन्तिम चरणमा आइपुगेका छौं अब गैर सरकारी संस्था निजी क्षेत्र र दात्री निकायले पुननिर्माणमा सहयोग गर्दा स्थानीय प्राथमिकतामाथि उनीहरूको प्राथमिकता हावी हुने जोखिम पनि हुन्छ अब यसमा चाहिँ कसरी ध्यान पुर्याउने
2: हजुर यसमा चाहिँ अब हामीले हेर्नुहोस् न कस्तो खालको चाहिँ छ भने यसमा जस्तै बाहिरकालाई केही गर्न नदिउँ भन्दा पनि यहाँ विकास निर्माणका केही पनि अब होइन केही कुराहरूमा चाहिँ समस्या देखिन्छ अनि उहाँहरूको प्लान पोलिसी अनुसार हामीले चाहिँ राहतहरू अथवा सहयोगहरू लिइरहँदाखेरि चाहिँ उहाँहरूको संस्थाको उद्देश्य अनुसार चाहिँ हामी चलिदिनुपर्ने हुन्छ त्यसले गर्दाखेरि चाहिँ के भइरहेछ भन्दाखेरि जो पीड़ितहरू छ उहाँहरूले चाहिँ आफ्नो आवश्यकता अनुसार चाहिँ काम कुराहरू गर्न पाइराख्नु भएको हुँदैन जो चाहिँ दात्री संस्थाहरू छ उहाँहरूकै उद्देश्य अनुसार चलदिनुपर्ने हुन्छ जस्तै यो पहिला एकचोटि चाहिँ कस्तो आएको थियो भने जहाँ चाहिँ कृषि योग्य जमिन छ त्यहाँ बाख्रा लहर बाँडिदिरा हुन्छ कि जहाँ चाहिँ बाख्रा पालन छ नि गर्न सकिन्छ त्यहाँ चाहिँ उन्नत खालको बिउ बिजन भनेर बाँडिदिरा हुन्छ त्यही भएर त्यो स्टडी अनुसन्धान चाहिँ अलि नपुगेको स्थानीय व्यक्तिहरू र दात्री संस्थाको बीचमा चाहिँ एउटा सम्बन्ध हुनुपर्ने त्यो सम्बन्ध चाहिँ ल्याकिङ भएको हो कि जस्तो लाग्छ त्यही भएर चाहिँ अहिले हामी दात्री संस्थाहरूले दिइराख्नु भएको कुरालाई हामी लिँदैनौँ हामीलाई चाहिँदैन भन्ने अवस्था पनि छैन किनकि यस्ता खालका विपदहरूमा चाहिँ विभिन्न दात्री संस्थाहरू एनजीओहरूले सहयोग गरिराख्नु भएको हुन्छ तर त्यसमा पनि स्थानीय खालको चाहिँ स्थानीय आवश्यकता अनुसारका कुराहरू भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ भने चाहिँ
1: अब विपदपछि बाहिरबाट आउने यस्तो खालको सहयोग त केही समय रोकिन्छ केही समयपछि नि रोकिन्छ होइन स्थानीय समुदाय आफैले टिकाउन सकिने चाहिँ पुनर्स्थापनाको मोडल चाहिँ कस्तो हुन्छ तपाईँलाई के लाग्छ
2: हजुर अब यसलाई चाहिँ हामी समाजशास्त्रीय रूपमा हेर्दाखेरि चाहिँ हजुरले पक्कै पनि हजुरले भन्नुभए जस्तै गरेर दात्री संस्था त सधैँका लागि आउँदैनन् सीमित समयका लागि सीमित बजेट हामीलाई दिएर जान्छन् त्यही भएर त्यो सहयोग लिने मानसिकताबाट त्यो सहयोगलाई चाहिँ बिस्तारै आर्थिक क्रियाकलापमा प्रयोग गर्ने हिसाबले चाहिँ हामी चाहिँ अहिले सहयोग मात्र लिने होइन कि त्यसलाई चाहिँ बिस्तारै आर्थिक उत्पादनतिर पनि लग्ने भनेर हामीले चाहिँ स्थानीय मानिसहरूलाई त्यतातिर मोड्न सक्यो भने उहाँहरूको मानसिकतालाई कि जस्तै हामीले यो विशेष गरी यो भूकम्पमा अनि यो बाढी पहिरोमा चाहिँ हामीले के देखाएको छौँ त भन्दा अस्ति एउटा आयो नि जस्तै एकजना बुवाले के गर्नुभएछ भन्दा बाढी त्यही भोटेकोसी बाढीमै मैले भिडियो हेरेको थिएँ अनि त्यसमा चाहिँ के भयो भन्दाखेरि बुवाले के गर्नुभयो राहत वितरण गरेर ल्याएको चाउचौरो बिस्कुट बेचेर प्रेसर कुकर किनेर ल्याउनुभयो कि बुवाले र प्रेसर उहाँलाई सुगर प्रेसर थियो खाना खानु परेको थियो तर उहाँसँग प्रेसर कुकर थिएन तर यति धेरै बिस्कुट र चाउचौका प्याकेट आयो कि उहाँले बेचेर चाहिँ अनि प्रेसर कुकर किनेर ल्याएर बुढी र मैले भात खायौँ भनेर भिडियो आएको थियो कि त्यसले गर्दाखेरि चाहिँ के हुन सक्छ त भन्दा अब बिस्तारै आवश्यकता के छ होइन अनि त्यो सँगै चाहिँ अर्को बिस्तारै चाहिँ के हो भने लिने मात्र होइन त्यो लिएको कुरालाई सही युज गरेर भोलिका दिनमा अब हामी के गरेर खाने दिने मानिसहरूले त थोरै समयको लागि दिन्छन् अब भोलिका दिनमा हामी के गर्ने त भनेर जो पीड़ितहरू हुनुहुन्छ उहाँहरूले पनि भोलिको कुरा चाहिँ सोच्नु पर्यो र त्यसमा चाहिँ स्थानीय सरकारले केन्द्रीय सरकारले होइन त्यो पनि त्यतातिर चाहिँ विचार गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ
1: त प्राध्यापक सुनिता गाइसीजी अब भोटेकोशी बाढीबाट हामीले एउटा पाठ सिक्नु पर्ने हो भने त्यो के हुनुपर्छ पुरानै अवस्थामा फर्काउने कि पहिले भन्दा सुरक्षित समाज बनाउने
2: अवश्य नै अब मलाई चाहिँ यसमा कस्तो लाग्छ भने पुरानै अवस्थामा फर्किनु भन्दा पनि अब सुरक्षित ठाउँमा चाहिँ हामीले होइन बसोबास सार्नेदेखि लिएर सुरक्षित ठाउँमा चाहिँ हामी बस्नुपर्छ अब चाहिँ पुरानै अवस्थामा फर्किनु चाहिँ समस्याको समाधान होइन जस्तो लाग्छ जोखिम हुन सक्छ जोखिमको चाहिँ अध्ययन अनुसन्धान पनि हुन पर्यो र सुरक्षित ठाउँमा चाहिँ बसाइ अथवा बस्ती चाहिँ व्यवस्थित रूपमा अगाडि लानुपर्छ जस्तो लाग्छ
1: तपाईँको दृष्टिमा अहिले पुननिर्माण शुरू गर्दा सरकारले तत्कालै गर्नुपर्ने मुख्य काम के हो
2: अब अहिले सरकारले तत्कालै गर्न मुख्य कामको कुरा गर्दाखेरि चाहिँ जस्तै अहिले विपद हुँदा होइन विपद पछिको अवस्था कस्तो छ भनेर चाहिँ एकदम गहन अध्ययन गर्नु पर्यो अनि त्यहाँका आवश्यकताहरू के छन् र दीर्घकालीन रूपमा चाहिँ उहाँहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त भनेर सरकारले चाहिँ सोच्नु जरुरी छ त्यही भएर हामीले चाहिँ त्यहाँ तीन खण्डमा कि विपद हुँदाखेरि के थियो अवस्था होइन अहिले विपद पछि अब कस्तो छ अनि भोलिका दिनमा उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने त भनेर तीन चरणको हामीले चाहिँ अध्ययन गरेर सरकारले चाहिँ काम शुरू गर्यो भने चाहिँ अझ राम्रो हुन्छ कि जस्तो लाग्छ
1: सरकारले चाहिँ पुनर्स्थापना पुनर्निर्माण शुरू गर्दै गर्दाखेरि चाहिँ यो कुरालाई चाहिँ मुख्य ध्यान दिनु पर्यो
2: अनि त्यो सँगै चाहिँ अब वातावरणीय कुराहरूलाई पनि एकदमै ध्यान दिनु जरुरी छ त्यहाँको अवस्था कस्तो छ त्यो कुरालाई पनि ध्यान दिनु जरुरी छ जस्तो लाग्छ
1: अब अन्त्यमा सुनिता गाइसीजी अब तपाईँले सरकारले के गर्ने भन्ने कुरा गर्नुभयो अब भोटेकोशी बाढी प्रभावित परिवारलाई चाहिँ तपाईँको सन्देश यो पुनर्स्थापना र पुननिर्माणको चरणमा सरकारको काम प्रवेश हुँदै गर्दाखेरि प्रभावित क्षेत्रका बासिन्दालाई तपाईँको सन्देश के छ
2: अब वास्तवमै यो भोटेकोशी बाढीले भदौ दशमा आएको जुन भोटेकोशी बाढीले धेरै रूपमा मानवीय र भौतिक क्षति भइसकेको छ अब त्यो भौतिक क्षति भइसकेको अवस्थाबाट बिस्तारै हामी माथि उठ्नको लागि चाहिँ पुननिर्माणको कुरा गरिरहँदा जस्तै हामीले घर बनाउने विभिन्न खालको भौतिक संरचनाको कुरा गर्छौं बाटो पुलहरू बनाउने होइन त्यो बनाउने क्रममा पनि अब भौतिक कुरा सँगै चाहिँ मानवीय र सामाजिक सम्बन्धका कुराहरूलाई पनि हामीले सँगै विचार गरेर लान सक्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ विपद जहाँ जसरी पनि पर्न सक्छ त्यसबाट हामी बाहिर निस्कनु नै पर्छ र नयाँ किसिमले हाम्रो जीवन शुरूआत गर्नु जरुरी छ सधैँ एउटै लेभलमा रहेर हामी रहन सक्दैनौ जुनसुकै बेला मानिसको जीवन नै वास्तवमा परिवर्तनशील छ त्यो आएको परिवर्तनलाई चाहिँ हामीले आत्मसात गर्नु जरुरी छ होइन मानवीय क्षति भएको हुनुहुन्छ कतिजना उहाँहरूले पनि अब बिस्तारै माथि उठेर अब आउने दिनमा चाहिँ विभिन्न खालले जस्तै आफूले गर्न सक्ने आफूबाट पनि गर्नु पर्यो भने अनि त्यस्तै गरी सरकारले पनि उहाँहरूको लागि विशेष खालको कार्यक्रम ल्यायो भने चाहिँ उहाँहरूको जीवन चाहिँ अझ सहज हुन्छ जस्तो लाग्छ सरकारले पनि त्यहाँको चाहिँ नेचर हेरेर प्रकृति कस्तो छ त विपदको त्यो किसिमले चाहिँ विभिन्न किसिमको कार्यक्रमहरू चाहिँ ल्याउँदाखेरि चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ
1: सरकारले पनि त्यस्तो खालको कार्यक्रम ल्याउनु पर्यो र आम नागरिक ठाउँका प्रभावितहरूले पनि अघि नै त हामीले भने जस्तो पुरानै थाथलोमा जोखिम छ फेरि बाढी पहिरोको जोखिम छ भने म त्यही ठाउँमा जान्छु भनेर अडान लिन पनि भएन र अघि नै त हामीले धेरै कुरा गर्यौं एउटा चाहिँ सामाजिक सांस्कृतिक हिसाबले पनि घुलमिल हुन सक्ने तयारी चाहिँ
2: हजुर त्यसको लागि त व्यक्ति आफैले पनि शुरूआत गर्नुपर्छ कतिपय चाहिँ नियम कानून भन्दा पनि मानिसको मानसिकता चाहिँ ठूलो हुन्छ के मानिसले चाहिँ के विचार गर्नु पर्यो भने चाहिँ म अब यो खालको समस्यामा विपदमा परे त्यसबाट म बाहिर निस्किनु नै छ होइन हामीसँग गुमेका कुरा त गुमि नै हाले अब भोलिका दिनमा चाहिँ मैले कसरी सहज रूपमा जीवन जिउने त त्यो किसिमको सोच सकारात्मक सोच चाहिँ मानिसमा हुनै पर्छ जब मानिसमा सकारात्मक सोच हुन्छ अनि त्यसपछि बल्ल चाहिँ उसले आफ्ना पीड़ाहरू पनि विस्तारै भुल्न थाल्छ र परिवर्तित समाजमा ऊ चाहिँ एडजस्ट हुन सक्छ जस्तो
1: धेरै धेरै धन्यवाद सुनिता गाइसीजी तपाईँले यो भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माणमा चाहिँ समाजशास्त्रीय दृष्टिकोणले के कुरामा तयारी हुने भन्ने विषयमा विस्तृतमा जानकारी दिनुभयो तपाईँको यो महत्वपूर्ण जानकारी र समयको लागि धेरै धेरै धन्यवाद
2: हस् धेरै धन्यवाद सर
1: उहाँ हुनुहुन्थ्यो समाजशास्त्री प्राध्यापक सुनिता गाइसी आजको कार्यक्रममा हामीले भोटेकोशी बाढीपछि पुनर्स्थापना र पुननिर्माणमा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा विदा हुन्छु नमस्कार
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजी को मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भो
4: ए हो र अनि सुन्नु त अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-0-12-35-888

0: एक दिन उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15औं महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 वटा निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसून बाहिरिन थाल्यो। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने। हावाहुरीका कारण फेवातालमा फँसेका 7 जनाको सकुशल उद्धार। भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्कदै। अक्टोबर 10 दिल्लीमा हुने ठूलो आन्दोलन गर्ने सीपीएसईको घोषणा। र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15औं महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुला मंचमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रमहरू भोलि र पर्सी हुनेछन्। त्यसपछि असोज 21 र 22 गते नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। 15औं महाधिवेशनको मुख्य आकर्षण कांग्रेसको नयाँ नेतृत्व चयन हो। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्। महाधिवेशनले 240 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्ने व्यवस्था गरिएको छ। विधान अनुसार 171 जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवाको केन्द्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेत अघि सारिएको छ। 15औं महाधिवेशन कांग्रेसभित्रको आन्तरिक विवादका बीच हुन लागेको हो। पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन र त्यससँग जोड़िएका निर्णयमाथि असहमति जनाउँदै कानूनी प्रक्रिया समेत अघि बढ़ाएको थियो। तर नियमित महाधिवेशनको प्रक्रिया अघि बढ़िसकेको अवस्थामा देउवा समूहले पनि आफ्नो संगठनात्मक तयारीलाई तीव्रता दिएको छ। अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइँदैछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयकको दोस्रो संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँ सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। यसका अतिरिक्त संघ, प्रदेश र पालिकाले अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। त्यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोटेकोशी बाढ़ीले रोसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मापदण्ड विपरीत घर बनाए मा 10,00,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था पनि गरिएको छ। घर तथा भवनको वर्गीकरण अनुसार 2-10 लाख रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो। यस्तै मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था

प्रस्ताव गरिएको हो। प्रारम्भिक रूपमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ। निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै हरेक नेपाली नागरिकको आवासको अधिकार कानूनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याएको मन्त्रालयले जनाएको छ। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़क सहित कर्णाली राजमार्ग र नाम्न गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 75 देखि 80 सम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डुलाई कालो सूचीमा राख्नका लागि सिफारिश गरी पठाएपछि 6 वटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्ला प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सड़क डिभिजनले सिफारिश गरेका 3 वटा निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 वर्षका लागि, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 वर्षको लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई 1 वर्षको लागि कालो सूचीमा राखिएको छ। त्यसै गरी शंकरमाली निर्माण सेवा काठमाण्डौ र मानसाई निर्माण सेवा कालीकोटलाई 3-3 वर्ष तथा कश्यप निर्माण सेवा काठमाण्डौलाई 2 वर्षको लागि कालो सूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सड़क डिभिजन कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो। शंकरमाली निर्माण सेवाको नाम गमगढ़ी सड़क र कश्यप निर्माण सेवाले जुम्ला मनाङ मुस्ताङको सड़क निर्माणको सम्झौता अनुसारको काम नसक्दा कालो सूचीमा परेका छन्। बाँकी निर्माण कम्पनी कर्णाली राजमार्ग सड़क खण्ड अन्तर्गत कालीकोट क्षेत्रका सड़क स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगर्दा कालो सूचीमा परेको सब इन्जिनियर रावलले जानकारी दिनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। नेपालबाट यस वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीको पश्चिमी थोरै ठाउँबाट मनसून बाहिरिसकेको छ। मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीक अर्थात जेठको अन्तिमतिर मनसून भित्रनेर अक्टोबर 2 तारीक अर्थात असोज मध्यतिर बाहिरिने गर्छ। यस वर्ष भने मनसूनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसून बाहिरिने क्रममा रहे पनि छिटफुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको पनि प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गैराती पूर्वका झापा सुनसरी खोटाङ लगायत थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। यसैबीच कास्कीको पोखरा महानगरपालिका छ लेक साइड फेवातालमा फँसेका 7 जनाको सशस्त्र प्रहरीले हिजो बेलुका सकुशल उद्धार गरेको छ। अचानक आएको हावाहुरी तथा पानीका कारण बोट सहित उनीहरू फँसेका थिए। चितवनबाट पोखरा पुगेका 7 जना आन्तरिक पर्यटक फेवाताल घुम्न चढ़ेको बोट डुंगा बाँध्ने डोरीको जालोमा परि तालमा अलपत्र परेका र लगत्तै उद्धार गरिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ चाडपर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वको अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ उहाँका अनुसार दशैंका लागि गाउँघर फर्किने यात्रुको संख्या कर्मश बढ़नेछ यात्रुको चाप बढ़ेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने गरी तयारी गरिएको छ नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाड़ीमा यात्रुको चाप थप बढ़ेको बताउनुभयो यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त गाड़ीहरू सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ चाडपर्वमा यात्रुको अत्याधिक चाप हुने भएकोले टिकट बिक्री गाड़ीको अवस्था भाड़ा र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन् यात्रुलाई तोकिएको भाड़ामा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ सन्तानको दीर्घायु सुस्वास्थ्य र समृद्धिको कामना सहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत अस्ति शुक्रबार राति ओगटन अर्थात दर खाएर महिलाले व्रत शुरू गरेका थिए हिजो शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहानै नुहाई धुवाई गरी व्रत समापन गरेका हुन् व्रतको समापनसँगै परिवार तथा आफन्तबीच प्रसाद बाँडेर पर्वको खुशियाली साटासाट गर्ने परम्परा पनि रहेको छ अब विदेशको खबर मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा युवाहरूले शुरू गरेको आन्दोलनको आज तेस्रो दिन हो कक्रोच जनता पार्टीको नेतृत्वमा हिजो भएको प्रदर्शनको क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेका छन् भने आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन् अस्ति शुक्रबार पनि केही प्रदर्शनकारी पक्राउ परेका थिए मतदाता नामावलीमा भएको भनिएको हेरफेरको विरोध गर्दै प्रदर्शनकारीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन् झण्डै 100 प्रदर्शनकारीले सुरक्षा घेरा पार गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले अक्टोबर 10 दिल्लीको जन्तर मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा 100 विद्यालय प्रभावित हुने गरी विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् शिक्षा क्षेत्रको अवस्था सुधारको माग राख्दै विद्यार्थी आन्दोलन देशव्यापी बनेको हो अब खेल खबर यूईएफए नेशन्स लीगमा स्पेनले चेकियालाई हराएको छ गैराती चेकियालाई 3-1 हराउँदा स्पेनका लागि लामिलियानमल रोड्री र मिकेल मरिनोले गोल गरे यो जीतसँगै स्पेनको कीर्तिमानी अपराजित यात्रा 41 खेल पुगेको छ टोली नेशन्स लीगको क्वार्टर फाइनल नजिक छ स्पेनले सन् 2022 जूनमा नेशन्स लीगमै चेकियासँग खेलेको टोलीबाट यसपटक रोड्री र ओल्मोलाई मात्रै शुरूआती 11 राखेको थियो चारभन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा यस वर्षको मनसून बाहिरिन थाल्यो आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने हावाहुरीका कारण फेवातालमा फँसेका 7 सकुशल उद्धार भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्किँदै अक्टोबर 10 दिल्लीमा ठूलो आन्दोलन गर्ने सीपीएसईको घोषणा र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा

खुसीरा पनि भएको आज तिमीलाई देखेको त यो मन पनि थाम्दैन त सुन्न भइसक्यो हो भने तिमी राम्री छौ भनेर त्यहाँ बाटामा साधु सन्तलसँग कुरा गरेछ तिमी राम्री छौ भन्ने मात्रै कुरा गरेछ सुन न

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: महासचिवमा सिंह पराजित एमाले संसदीय दलको बैठक बस्दै
1: बाढ़ी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित सबैभन्दा ठूलो क्षति जलजलामा 171 परिवार घरबार विहीन
0: साउदी अरेबियाको रियाद स्थित एक तेल केन्द्रमा हुथी समूहको आक्रमण हुर्मुज जलमार्गमा दुई ट्याङ्कर विस्फोट
1: र विश्व एसियाली खेलकुद सम्पन्न 169 स्वर्ण सहित चीन पहिलो स्थानमा
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
3: के हो नमस्कार
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाई यो चाहिँ मेन जाउ न
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
5: यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा नेपाली कंग्रेसको 15 महाधिवेशन आज काठमाडौँमा शुरू हुँदैछ परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन शुरू हुन लागेको हो महाधिवेशनको दिउँसो 2 बजे खुला मंचमा सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम छ उद्घाटन कार्यक्रममा कंग्रेसका शीर्ष नेताका साथै देशका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन् प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन करिब सबै काठमाडौँ आइसकेका छन् यसपटक झण्डै 7,500 प्रतिनिधि सहभागी हुनेछन् हिजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ महाधिवेशन अन्तर्गत भोलि विधान लगायतका विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ प्रवक्ता चालिसेले उद्घाटन सत्रपछि शुरू हुने बन्द सत्रमा पार्टीको आगामी नीति कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेश गरी पारित गरिने जानकारी दिनुभयो त्यसपछि नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ निर्वाचन समितिले भोलि 2 बजेदेखि 6 बजेसम्म उम्मेद्वारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ पर्सि र निपर्सि नेतृत्व चयन प्रक्रिया
1: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट शुरू हुने 15 महाधिवेशनमा नजानु हुने भएको छ कंग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो 15 महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो औपचारिक निम्ता दिइएको थियो महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षर सहितको निमन्त्रणा पत्र लिएर हिजो सहमहामन्त्री योगेन्द्र चौधरी लगायत नेताहरू देउवा निवास महाराजगंज पुगेका थिए सभापति गगन थापाले पठाएको निमन्त्रणा देवाकोमा पुगे पनि उहाँ महाधिवेशनमा उपस्थित हुने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता प्रकाशरण महतले जानकारी दिनुभयो समानान्तर गतिविधि बढ़ाइरहेको देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन विगतमा देउवाकै पक्षमा रहेका अधिकांश नेता अहिले गगन थापा संस्थापन पक्षले गरेको 15 महाधिवेशनमा सहभागी भएका छन् तर देउवा पक्षका नेता मानिने कृष्ण सिटौला प्रकाशमान सिंह रमेश लेखक विमलेन्द्र निधि लगायत देउवासँगै छन् देउवा पक्षले पनि यही असोज 15 गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढ़ाएको छ केन्द्रीय महाधिवेशन मंगिरमा गर्ने तय गरिएको छ
0: नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाइएको हो संसदको वर्षीय अधिवेशन अन्त्य भइसकेको अवस्थामा यो अधिवेशनमा पार्टीका तर्फबाट खेलको भूमिकाबारे समीक्षा गर्न बैठक बस्न लागेको बताइएको छ एमाले सामान्यतया संसद अधिवेशन शुरू हुनु अघि र सम्पन्न भइसकेपछि दलको बैठक बसेर अधिवेशन अवधिभर भएका काम कार्यवाही तथा भूमिकाबारे समीक्षा गर्दै आएको छ आजको बैठकमा हालै अन्त्य गरिएको अधिवेशनमा पार्टीका तर्फबाट खेलिएको भूमिकाको समग्र समीक्षा गरिनेछ साथै आगामी दिनमा सांसद र पार्टीका नेताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ
1: जनमत पार्टीको अध्यक्षमा पुनः डाक्टर सीके राउत चयन हुनुभएको छ आज बिहान सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा राउत निर्वाचित हुनुभएको हो अध्यक्ष पदमा सीके राउतको मात्र उम्मेद्वारी परेको थियो तर 20% भन्दा बढ़ी मत ल्याउनुपर्ने प्रावधानका कारण अध्यक्ष पदमा पनि मतदान भएको थियो उहाँले 20% भन्दा धेरै बढ़ी मत ल्याउनु भएको छ अन्तिम मत परिणाम भने सार्वजनिक भएको छैन यस्तै महासचिवमा संजय यादव चयन हुनुभएको छ महासचिवमा ममता झा चन्दन कुमार सिंह र संजय कुमार यादव प्रतिस्पर्धामा थिए यादवले यसअघि महासचिव रहेका चन्दन सिंहलाई पराजित गर्नुभएको हो 7 जना उपाध्यक्षको लागि 14 जनाले उम्मेद्वारी दिएका छन् भने 1 जना उप

0: सचिवका लागि दुईजनाको उम्मेद्वारी परेको छ। सातजना सचिवका लागि दशजनाको उम्मेद्वारी परेको छ। यी पदहरूको मतपरिणाम सार्वजनिक भएको छैन। नयाँ नेतृत्व चयनको लागि 1155 जनाले मतदानमा भाग लिएका थिए।
1: बाढ़ी पहिरोबाट पर्वत जिल्लाका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 131 घरमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिकामा 113 घरमा क्षति पुगेको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा परेका छन्। जलजलाका 171 परिवार विस्थापित भएका छन्। कुस्मा नगरपालिकामा 2, फलेवास नगरपालिकामा 20, बियादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीले जानकारी दिनुभयो। बाढ़ी पहिरोले 5 विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ। पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुल, मध्यपाड़ी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति पुगेको छ। जिल्लाका ग्रामीण सड़क अझै अवरूद्ध छन्। कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास पियादी र चुलुङ देउराली हुवास सड़क सञ्चालन गर्न अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो। बाढ़ी पहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थाले त्रिपाल, खाद्यान्न, भाँडा बर्तन, ओढ़ने ओछ्याउने, सरसफाई र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन्।
0: रूपन्देही प्रहरीले गोली प्रहार गरेर एक अपहरणकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलोतमा नगरपालिका सत्रका 27 वर्षीय विशाल भनिने युवराज थारू रहेका छन्। 10 वर्षीय बालिका अपहरण गरेर जंगलमा लुकाएको आरोपमा प्रहरीले उनलाई गोली प्रहार गरेर पक्राउ गरेको हो। उनलाई तिलोतमाकै कान्छी बजार स्थित जंगलमा गोली हानेर पक्राउ गरिएको प्रहरीले बताएको छ। उनलाई पक्राउ गरेसँगै 37 घण्टापछि बालिकालाई पनि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। थारूले बुधबार राति तिलोतमाकी 10 वर्षीय बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको प्रहरीले जनाएको छ। राति करिब 2 बजेतिर बालिकालाई कपड़ा उड़ाइदिन उनकी हजुरआमाले खोज्दा नभेटाएपछि हल्लाखल्ला भएको थियो। परिवारमा हल्ला भएपछि छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नवलपरासी बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका 4 पिंधारी स्थित होङसी दुम्की बास भित्री सड़क खण्डमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पन्धेरीबाट दुम्की बासतर्फ आउँदै गरेको लुचार्त 5505 नम्बरको ट्र्याक्टर चालक स्थानीय 54 वर्षीय ओमबहादुर पल्ली मगरको मृत्यु भएको हो। दुर्घटनामा घाइते मगरलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। ट्र्याक्टर सड़कबाट करिब 50 मिटर तल खेतमा पुगेको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। यमनको हुती विद्रोही समूहले साउदी अरेबियाको राजधानी रियाद स्थित अरामकोको तेल कम्पनीमा आक्रमण गरेको छ। बीबीसीका अनुसार हुती समूहले ब्यालिस्टिक मिसाइल तथा ड्रोनबाट आक्रमण गरेको हो। साउदी अरेबियाका तर्फबाट सना र यमनका अन्य क्षेत्रहरूमा गरिएको आक्रमणको जवाफमा यो आक्रमण गरिएको हुती समूहको दावी छ। यसअघि एक प्रत्यक्षदर्शीले रोइटर्स समाचार एजेन्सीलाई रियादमा रहेको अरामकोको तेल केन्द्र नजिकै शनिबार बिहान सबैले धुवाँ र आगो देखिएको बताएका थिए। साउदी अरेबियाका अधिकारीहरूले हालसम्म अरामकोको तेल केन्द्रमा भएको आक्रमणको पुष्टि गरेका छैनन्। साथै कोकोले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच हर्मुज जलमार्गमा 2 ठूला तेल ट्याङ्कर विस्फोट भएका छन्। बेलायती सामुद्रिक व्यापार संचालन निकायका अनुसार अज्ञात वस्तु वा क्षेप्यास्त्र प्रहारका कारण ट्याङ्करहरूमा क्षति पुगेको हो। पश्चिम एसियामा जारी तनाव र अमेरिका इरान बीचको बढ़दो तीव्रताका बीच भएको यो घटनाले इन्धन आपूर्तिमा थप असहजता हुने देखिएको गल्फ न्यूजले जनाएको छ।
0: र अब खेल समाचार विश्व एसियाली खेलकुद एसियाड सम्पन्न भएको छ। जापानको आइसी र नायोगामा सम्पन्न एसियाडमा चीन सर्वाधिक पदक जित्दै पहिलो बन्यो। उसले 169 स्वर्ण 90 रजत र 83 काँस्य सहित कुल 341 पदक जितेको छ। दोस्रो बनेको आयोजक जापानले 83 स्वर्ण 95 रजत र 91 काँस्य पदक जितेको छ। 39 स्वर्ण 43 रजत र 68 काँस्य जित्दै दक्षिण कोरिया तेस्रो स्थानमा रहँदा 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित दक्षिण एसियाली राष्ट्र भारत चौथो बन्यो। 21 स्वर्ण 25 रजत र 24 काँस्य सहित पदक 70 जितेको उज्बेकिस्तान पाँचौं तथा 19 स्वर्ण 18 रजत र 15 काँस्य सहित 52 पदक जितेको इरान छैटौं स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेको छ। 45 देश सहभागी भएको यो प्रतियोगितामा नेपाल 2 पदक जित्दै 36 स्थानमा रह्यो। नेपालले कबड्डी र कराँतेमा 1-1 काँस्य पदक जितेको छ। यसपटक कम्तीमा एउटा स्वर्ण पदक र दोहोरो अंकमा अन्य पदक जित्ने लक्ष्यसहित जापान यात्रामा रहेको नेपाल विगतको भन्दा पनि निराशजनक प्रदर्शन गरेर फर्किएको छ। सेप्टेम्बर 19 शुरू भएको प्रतियोगितामा 469 प्रतिस्पर्धाका लागि एसिया महादेशका 11,000 भन्दा बढ़ी खेलाड़ी सहभागी भएका थिए।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन आज दिउँसो 2 बजे उद्घाटन हुने। पूर्व सभापति देउबा सहभागी नहुने निश्चित।
1: जनमत पार्टीको अध्यक्षमा सिकेरात पुननिर्वाचित, महासचिवमा सिंह पराजित, एमाले संसदीय दलको बैठक बस्दै।
0: बाढ़ी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित, सबैभन्दा ठूलो क्षति जलजलामा 171 परिवार घरबार विहीन।
1: साउदी अरेबियाको रियाद स्थित एक तेल केन्द्रमा हुती समूहको आक्रमण, होर्मुज जलमार्गमा 2 ट्याङ्कर विस्फोट।
0: र विश्व एसियाली खेलकुद सम्पन्न, 169 स्वर्ण सहित चीन पहिलो स्थानमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: Kya sara ho khas pya?
3: Ke chaina bhana na. Nun dekhi sun samakar sam.

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मन सुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: me a extreme energy drink.
1: Radio City Bahini, 95.2 MHz.

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: संघको घोषणा।
1: रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढ़ाउने जेलेस्कीको धम्की। विदेशी नागरिकलाई तत्काल किब छाड्न रूसको चेतावनी।
0: र दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र। सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारी

0: छलका लागि सबल कंग्रेसको विकल्प भन्ने नारा सहित महाधिवेशन शुरू भएको हो। महाधिवेशनमा सभापति गगन थापाले केही बेरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। महाधिवेशन स्थलमा प्रतिनिधिहरू आउने क्रम पनि जारी रहेको छ। उम्मेद्वारी घोषणा गरेकाको समर्थक तथा प्रतिनिधिले भोट समेत मागिरहेका छन्। उद्घाटन कार्यक्रममा कंग्रेसका शीर्ष नेताका साथै देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन्। यसपटक झण्डै 7,500 महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। हिजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको थियो। महाधिवेशन अन्तर्गत भोलि विधान लगायतका विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। प्रवक्ता देवराज चालिसेले उद्घाटन सत्रपछि शुरू हुने बन्द सत्रमा पार्टीको आगामी नीति कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेश गरी पारित गरिने जानकारी दिनुभयो। त्यसपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ। यसैबीच पूर्व सभापति शेरबहादुर देउबा संस्थापन पक्षको महाधिवेशनमा नजाने हुनुभएको छ। महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउबालाई हिजो औपचारिक निम्ता दिइएको भए पनि उहाँले अस्वीकार गर्नुभएको छ।
1: यसैबीच महाधिवेशनले लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कड़ा पारिएको छ। महाधिवेशन स्थल सहित विभिन्न ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी दिलीप घिमिरेका अनुसार 700 प्रहरी परिचालन गरेर सुरक्षा प्रदान गरिएको छ, जहाँ सादा पोशाकका प्रहरीदेखि युनिफर्म प्रहरीसम्म परिचालन भएका हुन्। त्यसै गरी ड्रोनबाट समेत निगरानी गरिएको उहाँले बताउनु भएको छ। यसका साथै प्रहरीका तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ। डग स्निफिङ मार्फत निगरानी गर्ने काम पनि भएको छ। नगर प्रहरीको कमाण्डमा कमाण्ड पोस्ट नै स्थापना गरेर सुरक्षा प्रदान गरिएको छ। ट्राफिकसँग समन्वय गरेर ट्राफिक व्यवस्थापनको काम पनि गरिएको प्रहरीले बताएको छ। आयोजकहरूले पनि शान्तिपूर्ण तरिकाले बिना तड़क भड़क महाधिवेशन सम्पन्न गर्ने बताएका छन्। प्रतिनिधि बसेका होटल शीर्ष तहका नेताहरूको आउजाउ हुने स्थानहरूमा विशेष सुरक्षा योजना लागू गरिएको बताइएको छ। काठमाण्डुका विभिन्न चेकपोस्ट सुन्धारा बागबजार ठमेल र दरबार मार्गमा अतिरिक्त प्रहरी परिचालित रहेका छन्।
0: नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरू भएको बैठकमा एमालेका सांसदहरूको उपस्थिति रहेको छ। बैठकमा गएको संसद अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षा गरिनुका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको एमाले बताएको छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी दिनमा सांसद तथा पार्टीका नेताले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विशेष निर्देशन दिने कार्यक्रम छ।
1: द्विदेशीय व्यापारका दृष्टिले भारत र चीन जोड्ने सबैभन्दा छोटो मानिएको उत्तरी कोरला नाकाको भौतिक पूर्वाधार तथा वस्तु स्थिति बुझ्न नेपालका लागि चीनिया राजदूत चाङ माओमिङ सहितको टोली मुस्ताङ पुगेको छ। लासाबाट आएको राजदूत माओमिङ नेतृत्वको 5 चीनिया र 2 नेपाली प्रतिनिधि सम्मिलित टोलीले 24 नम्बर सीमा स्तम्भ हुँदै नेसुङ मुस्ताङ भन्सार कार्यालय र 10 गजा क्षेत्रको स्थलगत निरीक्षण गरेको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चीनिया टोलीसँग जोमसोममा अनौपचारिक भेटघाट एवं छलफल हुनेछ। भटेकोसीको बाढ़ीका कारण तातोपानी र केरूङ नाका प्रभावित भएसँगै विकल्पका रूपमा कोरला नाका सञ्चालनको माग भइरहेको छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हेटौडा ढल्केवर 400 केवी सबस्टेशनको निरीक्षण गर्नुभएको छ। सबस्टेशनमा निर्माणाधीन हेटौडा ढल्केवर 400 केवी प्रसारण लाइनका 2 मल्टी सर्किट टावर बारे उहाँले जानकारी लिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। यो प्रसारण लाइन निर्माण 12 वर्ष अघि प्रारम्भ भए पनि विविध कारणले काम अवरूद्ध भएको थियो।
1: अन्तर व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज साँझ तान्जानिया जाँदै हुनुहुन्छ। भोलिदेखि असोज 23 गतेसम्म तान्जानियाको अरूसा शहरमा सञ्चालन हुने महासभाका क्रममा नेपालले हिमालयन तथा जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु सम्बन्धी विपदको सामना र उत्थानशीलता सुदृढ़ीकरण सम्बन्धी विषयमा विशेष

0: प्रस्ताव पेश गर्ने तयारी गरेको छ। साँझ 7 बजे कतारी एयरवेजको उडानबाट दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्ने 9 सदस्यीय प्रतिनिधि मण्डलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू तथा संसद सचिवालयका पदाधिकारी सहभागी हुनुहुन्छ। महासभा सम्पन्न भएपछि केन्याको सभामुखको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलले केन्याको औपचारिक भ्रमण गर्नेछ। टोली असोज 27 गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन घरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। तनहुको भानु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका 45 वर्षीय मोटरसाइकल चालक शंकर पाण्डे र पछाडि सवार 65 वर्षीय टंक नीति पाण्डे रहेका छन्। गम्भीर घाइते भएका शंकरको पुरानो मेडिकल कलेज भरतपुर र टंक नीतिको प्रदेश अस्पताल बेसी शहरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हटियाबाट चिसा पानीतर्फ जाँदै गरेको G19P865 नम्बरको मोटरसाइकल भानु नगरपालिका 10 तल्लो मैदानमा आज अनियन्त्रित भई सड़कबाट करिब 10 मिटर तल खसेको थियो।
1: सरकारले आफूहरूसँग गरेको सम्झौता पूरा नगरेको भन्दै इन्टर्न चिकित्सकहरूले पुनः आन्दोलन गर्ने भएका छन्। सरकारसँग भएको 5 बुदी सहमति कार्यान्वयन नभएको भन्दै एमबीबीएस र बीडीएसका इन्टर्न चिकित्सकहरूले पुनः दोस्रो पटक आमरण अनसन शुरू गर्ने भएका हुन्। गत साउन 22 गते भएको 5 बुदी सहमति कार्यान्वयन हुने अपेक्षासहित निरन्तर सरकार तथा सम्बन्धित निकायसँग समन्वय र सम्वाद गरिएको भए पनि 2 महिना बितिसक्दा समेत ठोस निर्णय हुन नसकेको उनीहरूको दुखेसो छ। पटक पटक ध्यानकर्षण गराउँदा समेत गम्भीर पहल तथा निर्णय नभएकाले आफ्ना जायज मागहरूको सुनवाई र कार्यान्वयनका लागि पुनः आमरण अनसन शुरू गर्न बाध्य भएको एमबीबीएस बीडीएस इन्टर्न निर्वाह भत्ता आन्दोलन नेपालका संयोजक तथा अनसनरत दिल्ली हरिजनले जानकारी दिनुभयो। आफ्ना अभियान कुनै व्यक्ति वा संस्था विरूद्ध नभई इन्टर्न चिकित्सकहरूको जायज अधिकार तथा 5 बुदी सहमति कार्यान्वयनमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ। समस्याको समाधान संवाद र निर्णय मार्फत होस् भन्ने अपेक्षा राखिएको उनीहरूले बताएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनी शहर तथा नागरिक पूर्वाधारमाथि हवाई आक्रमणको नयाँ नीति अप्नाएको भन्दै त्यसको जवाफमा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण तीव्र बनाउने धम्की दिनुभएको छ। एक अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनी गुप्तचर निकायले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडो अघि नागरिक पूर्वाधारलाई व्यापक रूपमा लक्षित गर्ने नयाँ सैन्य नीति जारी गरेको देखाउने दस्तावेज प्राप्त गरेको दावी गर्नुभएको हो। रोइटर्सका अनुसार उक्त नीति अन्तर्गत पूर्वाधार ढुवानी तथा रसिद प्रणाली, सड़क, विद्यालय र अस्पताल सहित शहर तथा गाउँका विभिन्न क्षेत्रलाई लक्षित गर्ने योजना छ। युक्रेनबाट मानिसलाई राजधानी किव तथा अन्य शहर छार्न बाध्य पार्नु रूसको उद्देश्य रहेको जेलेन्स्कीको दावी छ। रूसले भने युक्रेनको राजधानी किवमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ। साथै किवका स्थानीय वासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रूसले सल्लाह दिएको हो। रूसी विदेश मन्त्रालयले किव सहित अन्य युक्रेनी शहरमा रहेका सैन्य पूर्वाधारले लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ।
1: अब खेल समाचार। सन्न 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा जारी छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सह आयोजनामा बैठक बसेको हो। बैठकमा मन्त्री पोखरेल सँगै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, सम्बन्धित सरकारी निकायका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी छन्। आगामी मंगसिर 16 देखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकमा तयारी तथा व्यवस्थापनका विविध पक्षबारे छलफल हुँदैछ। प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तथा निर्माण तथा व्यवस्थापन, खेलाड़ीको सहभागिता, खेल सञ्चालनको योजना र अन्य आवश्यक तयारीका विषय बैठकका मुख्य एजेण्डा रहेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेसको 15 महाधिवेशन आजदेखि, प्रतिनिधिहरू आउने क्रम जारी, उपत्यकाको सुरक्षा व्यवस्था कड़ा, 700 प्रहरी परिचालन।
1: कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनिया राजदूत मुस्ताङमा, ऊर्जा मन्त्री श्रेष्ठद्वारा हेटौडा ढल्केबर 400 केवी प्रसारण लाइनको निरीक्षण, टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड़।
0: सभामुख अर्च्याल आज तान्जेनिया जाँदै एमबीबीएस तथा बीडीएफ इन्टर्न चिकित्सकद्वारा पुनः आमरण अनशनको घोषणा।
1: रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढ़ाउने जेलेन्स्कीको धम्की, विदेशी नागरिकलाई तत्काल किब छाड्न रूसको चेतावनी।
0: र 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम

गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख र

दिन समको हामी बीचको मौनतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे।

0: 回去上班去了。
1: 我跟你讲。

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: पूर्ण रूपमा सञ्चालनमा बर्दियाका करदाताले अब सम्बन्धित पालिकाबाटै कर सम्बन्धी सेवा पाउने। फ्रान्समा विद्यार्थी प्रदर्शन सर्किँदै सयौं विद्यालय प्रभावित। किबमा रूसको तीव्र हवाई प्रहार, विदेशी कूटनीतिज्ञलाई तत्काल शहर छाड्न रूसको कड़ा चेतावनी। र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि अवस्थामा नरोकिने। राष्ट्रिय खेलकुद उत्सव शुरू भइसकेको खेलकुद मन्त्रीको दावी, कर्णालीमा प्रतियोगिता हुँदैछ भन्ने सन्देश देशभर पुर्याउन आग्रह।

पर्वमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्डबार फ्रिजमा सिसी इन्डक्सन कुकटप वाशिङ मेसिनमा 6 किलो सर्फेक्स म्याट्रिक एसीमा फ्री इन्स्टलेसन र 0% ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL TV Electronics.

0: साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर।
0: इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया।

0: छ। अहिले काठमाण्डुको खुला मंचमा उद्घाटन सत्र जारी छ। महाधिवेशन लगत्तै गाउँ गाउँ जाने संकल्प कंग्रेसले गरिरहेको छ र अन्य दलका शीर्ष नेताहरूले आज मंचमा पुगेर शुभकामना दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कंग्रेसका राम्रा कमजोरी र कमजोरी भएका विषय केलाउनु भएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कंग्रेस सभापति गगन थापा र राष्ट्रपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिनुभएको छ। यस्तै गरी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं संरक्षक रेशमलाल चौधरी, त्यस्तै गरी श्रम संस्कृति पार्टीका महासचिव आर एन राई लगायतले नेपाली कंग्रेसको महाधिवेशन उद्घाटन मंचमा गएर शुभकामना दिनुभएको छ। यतिखेर खुला मंचमा उद्घाटन सत्र जारी छ र नेपाली कंग्रेसका गगन थापाले सम्बोधन गरिरहनु भएको छ। अब हामीले तपाईहरूको ध्यान आकर्षण काठमाण्डुको खुला मंचमा उद्घाटन सत्र अहिले चलिरहेको छ त्यहाँ पुर्याउँदैछौ, जहाँ नेपाली कंग्रेसका सभापति गगन थापाले अहिले मन्तव्य दिने क्रम जारी छ।
1: बाट प्रेरित भएर आफ्नो कर्मलाई चलायौ भने बल्ल त्यसले शक्ति दिन्छ। इतिहास पढेर, इतिहास भट्ट्याएर त्यसले शक्ति दिने होइन। हाम्रो इतिहासले हामीलाई दिएको शिक्षा के हो? हामी नेपाली कंग्रेसका साथीहरूले अधिवेशनमा छलफल गर्नुपर्नेछ, चिन्तन गर्नुपर्नेछ। 7 सालमा यो गर्यौं, 46 सालमा यो गर्यौं, 62मा यो गर्यौं, 70मा यो गर्यौं, फ्याक्ट कसैले इन्कार गर्न सक्दैन। तर सिक्ने कुरा के हो? सिक्ने कुरा के हो? प्रत्येक त्यो इभेन्टलाई एकपटक यसो हामीले गहिरेर हेर्यौं भने प्रत्येक नेपाली कांग्रेसले यो गर्यो यो गर्यो यो गर्यो भनेको बेलामा तत्कालीन समयको सबैभन्दा ठूलो प्रश्न जे थियो त्यो प्रश्नको उत्तर कांग्रेसले लिएर आयो। त्यसैले कांग्रेस बन्यो, कांग्रेस टिक्यो। 7 सालको बेलामा प्रश्न के थियो? राणा शाहीबाट मुक्ति कहिले पाउँछौ? 46 सालको बेलामा प्रश्न के थियो? पञ्चायतको कालो दिनबाट मुक्ति कहिले पाउँछौ? 62-63मा प्रश्न के थियो? हिंसाबाट मुक्ति कहिले पाउँछौ? 70मा प्रश्न के थियो? संविधान बन्छ कि बन्दैन? त्यो प्रश्नको उत्तर कांग्रेससँग थियो, त्यसैले कांग्रेस टिक्यो। आजको प्रश्न के हो? आजको प्रश्न के हो? हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन, आजको प्रश्नको उत्तर दिनुपर्छ। आजको प्रश्नको उत्तर के हो? त्यसको लागि पहिला आजको प्रश्न के हो? त्यसको लागि आजको प्रश्न सोध्ने मान्छे को? तपाईँ र म काङ्ग्रेसहरू एउटा कोठामा बसेर आफै प्रश्न आफै उत्तर बनाएर हुँदैन। हामी काङ्ग्रेसको कोठाभन्दा बाहिर निस्कनुपर्छ। काङ्ग्रेस नभएको एउटा 18 वर्षको युवकलाई भेटेर एकपटक सोधौं त, उनले सोध्ने प्रश्न के छ? 7 सालमा थिएनौ, 46 साल थिएनौ, 62-63मा थिएनौ। त्यो इतिहास हो, इतिहासलाई उसले माया गर्छ, तर इतिहास त इतिहासै हो नि। उसले आजको प्रश्न गर्छ। उसको आजको प्रश्न के छ? उसको आजको प्रश्न छ, मैले राम्रो शिक्षा पाउँछु कि पाउँदिन? त्यसपछि उसको प्रश्न छ, मैले शिक्षा पाइसके पछाडि त्यो शिक्षाको आधारमा मैले आफ्नो पेट पाल्न सक्ने राम्रो काम नेपालमा पाउँछु कि पाउँदिन? उसको प्रश्न छ, मसँग योग्यताको सर्टिफिकेट छ भने त्यो सर्टिफिकेट लिएर कुनै ठाउँमा काम माग्न जाँदै गर्दा तिम्रो बाको नाम के हो वा तिमीले कुनै नेतालाई चिन्छौ कि चिन्दैनौ भनेर मलाई कसैले सोध्छ कि? सोध्दै कतारमा गएको, मलेसियामा गएको एउटा भाइको, एउटा इजरायलमा गइरहेको बहिनीको प्रश्न छ, नेपालमा काम नपाएकोले म आएँ, दुःख गरेर कमाएको छु, मेरो बा आमा भाइ बहिनीलाई पाल्नको लागि नेपाल पैसा पठाएको छु, मेरो यसमा के पनि छैन, तर मैले पठाएको पैसा सानो घर बनाउने इच्छा छ, छोराछोरीलाई छोरो राम्रो स्कुलमा पढाउने इच्छा छ, तर घरको कुनै मान्छेलाई कुनै एउटा कडा रोग लाग्यो भने मैले वर्षौं लगाएर कमाएर पठाएको पैसाले बनाएको घर मैले ब्याङ्कमा राखेर म कंगाल हुनुपर्छ कि पर्दैन? उसको प्रश्न छ, प्रश्न छ। किसानको प्रश्न छ, यत्रो दुःख गरेर किसानी गरेको छु, मेरो उत्पादनले बजार पाउँछ कि पाउँदैन? सुकुम्बासीको प्रश्न छ, डोजरले घर भत्कायो मेरो घर बन्छ कि बन्दैन? उद्यमीको प्रश्न छ, म उद्यम गर्छु राज्यले मेरो कुरा सुन्छ कि थुन्छ मात्रै? उसको प्रश्न छ। दलित, अल्पसंख्यक, मुस्लिम, थारू सबैको प्रश्न छ, महिलाको प्रश्न छ, तिमीले मलाई संविधानमा लेखेर अधिकार दियौ, तिमीले दिएको अधिकार मैले वास्तवमा कहिले पाउँछु कि पाउँदिन? बाको प्रश्न छ, पढ्न गएको मेरो छोरी निर्मला जस्तो हुन्छ कि हुन्न? दाईको प्रश्न छ, मोटरसाइकल लिएर गएको मेरो भाइ फेरि गणेश नेपाली जस्तो बन्छ कि बन्दैन? सबैतिर प्रश्नहरू छन्, अनि यी प्रश्नहरूको उत्तर हामीसँग छ कि छैन? यी प्रश्नहरूको उत्तर दिन सक्ने ताकत हामीसँग छ कि छैन? यी

प्रश्नहरू थुप्रै छन्, थुप्रिएका छन्। यी प्रश्नहरू एक रातमा बनेका होइनन्, अहिलेको सरकार आएपछि सृजना भएको प्रश्न होइनन्, यी अगाडिका प्रश्नहरू हुन्। 62 साल 63 सालको आन्दोलनको सफलतापछि 72 सालसम्मको 10 वर्ष औधी माया गरेका हुन् नेपाली जनताले, नेपाली काङ्ग्रेसलाई, नेपालका पुराना पार्टीहरूलाई। दुःख त्यो बेलामा पनि थियो, तर एउटा मिसन थियो, शान्ति र संविधान। शान्ति र संविधानको मिसन पूरा भइसके पछाडि नागरिकले अपेक्षा गरेका थिए अब यी दलहरूले संविधानमा गरेका वाचाहरू पूरा गर्छन्। परिणाम आउन समय लाग्थ्यो, नागरिकले नबुझेका होइनन्, उनीहरूले परिणाम खोजेका पनि होइनन्, उनीहरूले प्रयत्न ठिक ढंगले गर्यो कि गरेन भनेर हेरेका हुन्। अनि उनले गरे, उनले हेर्दाखेरि त्यो प्रयत्न देख्यो कि देखेनन्? दुःखका साथ भन्नुपर्छ, देखेनन्। के देखे? हामीलाई दौडिरहेको देखे। के को लागि दौडिएको? हामी प्रधानमन्त्रीको कुर्सीको लागि दौडिरहेको देखे। हामीलाई मिलेको देखे। कोसँग मिलेको? अस्तिसम्म झगडा गर्नेसँग मिलेको। किन मिलेको? त्यही प्रधानमन्त्री बन्न मिलेको। अनि अहिले मिलिरहेकोसँग भोलिपल्ट बिहान उठ्दै गर्दा झगडा गरेको, झगडा किन गरेको? त्यही प्रधानमन्त्रीलाई झगडा गरेको। अनि त्यो प्रधानमन्त्री हुन किन खोजेको? किनकि फेरि अर्को एकपटक प्रधानमन्त्री हुन मन लागेकोले प्रधानमन्त्री हुन खोजेको। यस्तै यस्तै भयो, मानौ नमानौ, यस्तै यस्तै भयो। म्युजिकल चियर जस्तो भयो। नागरिकका आफ्ना आकांक्षाहरू थिए, जायज आकांक्षाहरू थिए। हामी काम गर्न चुक्यौं, मान्नुपर्छ यसलाई। त्यसै नेपालमा दुईटा प्रवृत्तिहरू देखियो, एउटा एन्टी पोलिटिक्स अर्थात् राजनीतिप्रति चरम वितृष्णा, यो एउटा प्रवृत्ति हो। नेपालमा मात्र होइन, हामी थुप्रै अरू देशको डेमोक्रेसीमा अहिले यो देख्छौँ। एन्टी पोलिटिक्समा के हुन्छ? विस्तार विस्तार नागरिकले के भन्न थाल्छन् भने, राजनीतिको काम छैन, खास गरी अझ पुरानो दलहरू काम लाग्दैनन्, कुनै पनि सिद्धान्त विचारको काम छैन, यी संस्थाहरू काम छैनन्, नेताहरू काम छैनन्, सबै पार्टी एउटै हुन्, सबै नेता एउटै हुन्, सबै खराब हुन्। अघि नै राजेन्द्र लिङ्गेनले भन्नुभएन, अघिल्लो अधिवेशनमा भएको के थियो भने, राजेन्द्र लिङ्गेनले भ्रिकुटी मण्डलमा उभिएर भन्नुभएको थियो, जनताले नेतालाई चोर भन्छन् भन्दै गर्दा तल बसेको काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिले सबभन्दा बढी ताली बजाएको थियो। हाम्रो हालत, सबै पार्टीका नेताहरू हुनुहुन्थ्यो त्यो बेलामा। किन? कुनै एउटा दलको कुरा थिएन यो, यो एन्टी पोलिटिक्स। हामी संसारका अरू थुप्रै डेमोक्रेसीमा देख्छौँ, तर नेपालमा रोचक के भयो? नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ? च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ? राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, चिया खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त। किन? एन्टी पोलिटिक्सले हामीलाई कहाँ लिएर गयो? नागरिकहरूलाई हाइपर पोलिटिक्समा लिएर गयो, जहाँ अदालतको एउटा फैसला आयो हामी राजनीतिक आँखाले हेर्छ, कुनै एउटा विवाद भयो राजनीतिक आँखाले हेर्छ, कुनै एउटा नेताले कुनै कुरा बोल्यो राजनीतिक आँखाले हेर्छ। यो एन्टी पोलिटिक्स र हाइपर पोलिटिक्स भित्रभित्र यस्तरी भुसको आगो जस्तो भएको थियो, हामीले यसको बारेमा चालै पाएनौँ। हामी मस्तमा थियौँ किनकि हामीसँग शक्ति थियो, किनकि हामीसँग दुई तिहाई मत थियो। दुई तिहाई अहिले मात्र बनेको होइन, अहिले दुई तिहाईको एउटै पार्टीको सरकार छ, तर त्यो बेलामा पनि दुई तिहाईकै सरकार थियो, दुईटा पार्टी मिलेर बनेको ठूलो सरकार थियो। हामीलाई विगतमा गौरव थियो, शक्तिको उन्माद थियो, हामीले थाहै पाएनौँ सोसाइटीमा के भइरहेको छ भनेर। एकैपटक भाद्र 23 र 24को म दानवीकरण पनि गर्दिन, म भाद्र 23 र 24का सन्दर्भमा हामीले पहिला भनेका कुराहरूलाई फेरि दोहोऱ्याउँछु। विशेष महाधिवेशन भनेका कुराहरूलाई, 23मा भएको दमन गलत, 24मा भएको अपराधी घटना गलत, तर यसो भनेर हामीले 23 र 24 भित्र भएको त्यो जनउभारलाई त्यसको अवमूल्यन गर्न पनि पाउँदैनौँ, गर्न पनि सक्दैनौँ, गर्न पनि हुँदैन। किन मैले अघि भने त्यो एकै रातमा भएको थिएन,
त्यो भित्रभित्रको उकुस मुकुस विस्फोट भएको थियो। त्यो घटना पछाडि नेपाली कंग्रेस पार्टी त त्यसको भिक्टिम हो। हामी त संसदबाट मात्र आएको होइन, सरकारबाट मात्र आएको होइन, हामी त घर बार परिवार सबै व्यक्तिगत जीवनमा आफ्ना निजी सम्पत्तिमा सबैतिर एउटा मार खाएर आयो। तर हामीले भन्यौं हामी उठ्नुपर्छ, हामी सम्हालिनुपर्छ। हामीलाई भन्दा बढी पीड़ा ती आमाहरूलाई छ जसले आफ्नो छोराछोरी त्यो दिन भाद्रको 23 र 24 गते गुमाएका छन्। तिनलाई सबभन्दा बढी पीड़ा छ, तिनको पीड़ालाई बुझ्नुपर्छ। हामीले भन्यौं, हामीले भन्यौं पार्टीको जीवनमा यस्ता दिनहरू धेरैचोटि आएका छन्, हामीले सम्हालिनुपर्छ। त्यही कुरा लिएर हामी विशेष महाधिवेशनमा गयौं। विशेष महाधिवेशन सकियो, हामीले के संकल्पहरू गर्यौं, हामी निर्वाचनमा गयौं। निर्वाचनको परिणाम हाम्रो लागि प्रिय रहेन। निर्वाचनमा अघि कुरा भइसकेको छ, हामी अहिले सानो भएका छौं। तर नेपाली कंग्रेस आफ्नो जीवनमा धेरै पटक निर्वाचनमा ठूलो र सानो भएको छ। निर्वाचनको संख्याले कांग्रेसको आकार वा कांग्रेसको जिम्मेवारी निर्धारण गरेको होइन। हामीले त्यही भएर भन्यौं यो अधिवेशनबाट अहिलेको समयको जिम्मेवारी निर्वाह गर्ने हामीले के संकल्प गर्नुपर्नेछ। अहिले के भइरहेको छ, म कुनै व्यक्तिका बारेमा टिप्पणी गर्दिनँ, किनकि व्यक्तिका बारेमा टिप्पणी गर्ने कुराले अहिलेको समस्याको हल हुँदैन। हामी सरकारमा छौं, प्रतिपक्षमा छौं, सरकारले सरकारको काम गर्ने, प्रतिपक्षले प्रतिपक्षको काम गर्ने राजनीति, अनि हामीले कहिले सरकारको आलोचना गर्ने, कहिले प्रश्न गर्ने, कहिले सरकारले मौका पाएको बेलामा प्रतिपक्षलाई दिने। अहिले संसदमा हामीले हेऱ्यौँ त्यही देख्छौं, जुवारी चलिरहेको छ। तर यति हल्का ढंगले नेपालका विषयहरूको सम्बोधन हुन्छ? हुँदैन। म मञ्चमा बस्नुभएको राष्ट्र स्वतन्त्र पार्टीका आदरणीय सभापतिजीलाई पनि, पूर्व प्रधानमन्त्रीजीलाई, मेरा साथीहरू सबैलाई तल साक्षी राखेर भन्न चाहन्छु, अहिले 6 महिनामा बनेको सरकारलाई तपाईँले यो गर्नुभएन, तपाईँले यो गर्नुभएन म भारी बोक्न चाहन्न। किनकि समस्या र रातारात सृजना भएका समस्याहरू होइनन्, तर हाम्रा समस्याहरू यति हल्का ढंगले फेरि हिजो कसैले गर्दै गरेन, म आएको छु अहिले मैले छु मन्त्र गरेर हल हुन्छु भनेको जस्तो समस्याको हल पनि हुँदैन। नेपालको समस्या नेपालको कारणले मात्र छैन, विश्व राजनीतिले हामीलाई कसरी गाँजेको छ हामीले हेर्नु पर्दैन। अहिले रूस र युक्रेनको वारको प्रभाव नेपाललाई परेको छैन, मध्य पूर्वमा जे भइरहेको छ त्यसको प्रभावबाट नेपाल मुक्त हुन सक्छ। अहिले अमेरिका जुन तरिकाले विश्व व्यवस्था जस्तो थियो अहिले जस्तो बनेको छ, उसका जुन खालका व्यवहारहरू छन्, वास कुनै एउटा देशको बारेमा मात्र नभनौ, जसरी चलेको छ विश्व राजनीति अहिले, त्यसको प्रभावबाट हामीलाई सानो प्रभाव पर्छ यसले। ग्लोबल इकोनोमी हेरौँ त ल, उदारवादी खास गरिकन जसरी ग्लोबलाइजेसन जसरी गएको त्यसको युग सक्यो। अब ठूल्ठूला देशहरू सबै संरक्षणवादी भएका छन्, उच्च भन्सार दर लगाएको छ। कुन सामान उत्पादन गर्ने हो हामीले, कुन सामान बेच्ने हो? हेर्नुहोस् त क्लाइमेटको प्रभाव भर्खर हामीले भोगेर आएका छौँ, यस्ता प्रभावहरू अरू कति पो भोग्नुपर्ने होला। एकातिर क्लाइमेटको प्रभाव छ, अर्कोतिर टेक्नोलोजीले ल्याएको डिस्ट्रप्सन हेर्नु त ल। अटोमेसन र आर्टिफिसियल इन्टेलिजेन्सले अबको 5 वर्षभित्र के गर्छ हामीलाई केही थाहै छैन, अत्तो पत्तै छैन। अनि आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनले ल्याउने प्रभावले हाम्रो यहाँको अर्थतन्त्रलाई के प्रभाव पार्छ होला? हाम्रा साथीहरू भाइहरू बाहिर काम गर्न गएका छन्, अहिले त काम पाएका छन्, ती कामहरू कति ती त्यहाँबाट रित्तिएर ती फर्कनुपर्छ होला, यसको बारेमा छलफल कहाँ गर्ने हो? संसदमा छलफल भइरहेको छ, समाजमा छलफल छ, कहाँ छ खुला मान्छ, कहाँ भइरहेको छ छलफल? अनि हाम्रो भित्र हेरौँ त हाम्रो समस्याहरू कति छन्। गाउँमा अहिले घुम्न जाउँ, पहाड़बाट साथीहरू आउनुभएको छ अहिले थुप्रै पहाड़को जिल्लाहरूबाट, त्यो पहाड़का जिल्लामा अध्यक्षजी त झन् पहिला युद्धको बेलामा कति ठाउँ जानुभएको होला बाबुरामजी, गाउँ गाउँ ठाउँहरूमा। म पनि गाउँ घुम्न थालेको 2055 सालबाट हो, पहिलो पटक हिँडेर गएको ठाउँ, मोटरसाइकलमा गएको ठाउँ अहिले सबतिर राजमार्ग जस्तो बाटोहरू बनेको छ, तर गाउँको सबै घर रित्तो छ। गाउँको बाटोले जम्मा एउटा कुरा बनाइदिएको छ, काठमाडौँ आउन सजिलो बनाइदिएको छ। काठमाडौँ किन आउने भन्दा कतार जानको लागि एयरपोर्ट जान सजिलो भएको छ, गाउँ रित्तो भएको छ। मलाई हिजो मात्र भेट्नुभएको एउटा उद्यमीले भन्दै हुनुहुन्थ्यो, अहिले नेपालका ब्याङ्कहरू, नेपालका राम्रा चलेका उद्यमीहरू यहीँ हुनुहुन्छ, राम्रा चलेका उद्यमीहरूको घर घरमा कृपया लोन लिइदिनुहोस्, म तपाईँलाई 4% ब्याजमा लोन दिन्छु भनेर ब्याङ्कहरू उद्यमीको घर घरमा गइरहेका छन्। किन? केटाकेटी बाहिर काम गर्न गएका छन्, रेमिटेन्सबाट पैसा आएको छ, पैसा ब्याङ्कमा थुप्रिएको छ, तर ब्याङ्कमा लोन लिन कोही पनि जाँदैन। किन?
सरकार त बन्यो, दुई तिहाई छ, ताली बजेको छ, संख्या छ, सबै छ, तर खोइ किन भइरहेको छैन? किनभने यो समस्या हिजोको जस्तो, हिजो हामीले के सजिलो बाटो सोच्छ, के भन्दै छौँ हामीले? एक छोरीले के भन्दैका छौँ? अब तिमीहरू आयो, तिमीहरू चलाऊ। सरकारमा बसेकोले के भनिदिएको छ? 35 वर्ष खुब खाएका थियौ नि। यति सजिलो ब्ल्याक एन्ड व्हाइट नेपालको प्रब्लम हो। त्यही 35 वर्षभित्रमा नेपालले युद्ध किन बिहोर्यो? त्यहाँ मेरो छेउमा बस्नुभएको पुष्पकमल दाहाल र बाबुराम भट्टराई दुईवटा प्रधानमन्त्रीको बीचमा छु म। कुनै बेला उहाँ दुइटैको टाउको मोल थियो। त्यो युद्ध किन भयो? अलि पछाडि युद्ध पछाडि फेरि सँगसँगै उहाँले कुरा गर्नुभयो गिरिजा प्रसाद कोइरालासँग, त्यही मञ्चमा बसेर शान्ति प्रक्रियामा हस्ताक्षर किन भयो? यो सबै यही 35 वर्षमा भएको होइन? तर यही 35 वर्षभित्र फेरि हाम्रा गाउँहरू रित्तो किन भए? हाम्रा यत्र युवाहरू बाहिर काम गर्न किन गए? किन हामीले नेपालभित्र उद्योग धन्दा कल कारखाना चलाउन सकेनौ? किन हामीले उत्पादन गर्न सकेनौ? यत्रो विश्वको छेउछेउमा चाइना र इन्डिया जत्रो बजार हुँदै गर्दाखेरि पनि किन चल्न सकेन हाम्रो धन्दा? यी प्रश्नहरूको उत्तर सँगै बसेर खोज्नुपर्ने छ। त्यसैले म आग्रह गर्न चाहन्छु नेपाली कंग्रेसको यो अधिवेशनको स्थलबाट, नेपाली कंग्रेस चाहन्छ हिजो दुईटा कुरा प्राप्त गर्यौं हामीले हाम्रो कन्स्टिट्युसनले, एउटा डेमोक्रेसी, एउटा डाइभर्सिटी। यो दुईटा कुरालाई गुमाउने होइन, यसलाई जोगाउने हो। तर यतिले पुग्दैन। नागरिकले के मागेको छ? डेलिभरी मागेको छ, डिग्निटी मागेको छ। त्यो डिग्निटी र डेलिभरी अब हामीले दिन सक्नुपर्छ। अब नेपाली कंग्रेस पार्टीका साथीहरूले सोचौं, यो दिन सक्नुपर्छ भन्ने यदि हामीलाई थाहा छ भने अब भोलिदेखि चिन्तन गरौं, यो दिनको लागि तपाईँ र हामीले गर्नु चाहिँ के पर्छ, कस्तो कांग्रेस बनाउनु पर्छ? त्यसको लागि एउटा प्रश्नबाट प्रारम्भ गरौं। आजको दिनमा नेपाली कांग्रेस पार्टी बन्द भयो भने के हुन्छ? एउटा पुरानो पार्टी नेपालको नक्साबाट हराउँछ। यति उत्तरले पुग्छ? पुग्दैन। आजको दिनमा नेपाली कंग्रेस पार्टी बन्द भयो भने के हुन्छ भन्ने प्रश्नको उत्तर नागरिकले स्वतस्फूर्त दिन सक्ने हामीले बनाउनु पर्नेछ। के हुन्छ? हाम्रो आवश्यकता एउटा छ, हाम्रो अवस्था एउटा छ। आवश्यकता र अवस्थाको बीचमा पुल चाहिएको छ। त्यो पुलको काम कसले गर्छ? अब नेपाली कांग्रेसले गर्छ। नेपाली कांग्रेसले यो पुलको काम गर्छ। एकातिर डेमोक्रेसी छ, एकातिर डेलिभरी छ। डेमोक्रेसी र डेलिभरीको बीचमा पुलको काम कसले गर्छ? कांग्रेसले गर्छ। एकातिर स्वतन्त्रता छ, एकातिर समृद्धि छ, यसको बीचमा पुलको काम कसले गर्छ? कांग्रेसले गर्छ। एकातिर अनुभव छ, एकातिर ऊर्जा छ, पुरानो पुस्ताको अनुभव छ, नयाँ पुस्ताको ऊर्जा छ, जोड्ने काम कसले गर्छ? पुलको काम कसले गर्छ? कांग्रेसले गर्छ। एकातिर इतिहास छ, एकातिर सुनौलो भविष्यको सम्भावना छ, जोड्ने काम कसले गर्छ? त्यो पुलको काम कसले गर्छ? त्यो पुलको काम कांग्रेसले गर्छ। यो संकल्प गरेर यहाँबाट निस्केर जानुपर्नेछ। कांग्रेसले पुलको काम गर्छ र पुल भत्कियो भने विश्वास भत्किन्छ। विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन, कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन। विश्वास के हो थाहा छ? विश्वास एउटा नागरिकले आज बेलुका घरमा गएर आँखा छिम्म गरेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास त्यो हो। त्यो विश्वास चाहिएको छ। त्यो विश्वासको लागि नेपाली कंग्रेस पार्टीले काम गर्नुपर्नेछ। यसका निम्ति फेरि हामी केही कुरामा यो अधिवेशनबाट प्रष्ट भएर जानुपर्नेछ। हाम्रो पक्षधरता चाहिएको छ। हामी लालुपाते भएर हुँदैन, यता पनि ढल्कने उता पनि ढल्कने भएर हुँदैन। हाम्रा केही कुराहरू स्पष्ट हुनुपर्छ। नेपाली कंग्रेस पार्टी अघि यहाँ निर्वाचनको कुरा आयो, नेपाली कंग्रेस पार्टीले यो अधिवेशनबाट प्रष्टसँग भन्नुपर्छ, हामी आफ्नो सिद्धान्तमा अडिँदै गर्दा एउटा निर्वाचन होइन पाँचवटा निर्वाचन हार्नु परे पनि त्यो हार स्वीकार्न तयार छौं, तर सिद्धान्तसँग सम्झौता गर्दैनौं। यो भन्ने आठ यो अधिवेशनबाट नेपाली कांग्रेस पार्टीले गर्नुपर्छ। नेपाली कांग्रेस पार्टीले भन्न सक्नुपर्छ, हामी बलियो सरकारको पक्षमा छौं तर सरकारभन्दा नागरिक बलियो हुनुपर्छ भन्ने पक्षमा छौं। अधिवेशनबाट हामीले भन्न सक्नुपर्छ, हामी यस्तो अर्थतन्त्रको पक्षमा छौं जहाँ उद्यमीले कमाउन पाउनुपर्छ, जहाँ उद्यमीले कमाउन पाउनुपर्छ तर जहाँ श्रमिकको पनि सम्मान हुनुपर्छ। हामी यस्तो सोसाइटीको पक्षमा छौं जहाँ प्रत्येक नेपालीलाई कानून सबैको लागि बराबर हुन्छ भन्ने कुराको विश्वास हुनुपर्छ। हामी यस्तो समाजको पक्षमा छौं
जुन ठाउँमा जोसँग सफलता जो सफल हुन्छ सफलतालाई दण्डित गरिन्न तर असफलतालाई परित्याग पनि गरिन्न भन्ने भरोसा दिलाउनु पर्नेछ। हामी समृद्धिको पक्षमा होइन, हामी समुन्नतिको पक्षमा छौँ। यो समुन्नतिको मिसन लिएर नेपाली कंग्रेस पार्टी जानुपर्नेछ। चुनाव आउँछ जान्छ साथीहरू, यसको अर्थ नेपाली कंग्रेस पार्टीले चुनावको बारेमा ख्याल गर्नु पर्दैन भन्ने होइन। तर हाम्रो क्राइसिस इलेक्टोरल क्राइसिस होइन, हाम्रो क्राइसिस आइडेन्टिटीको हो, हाम्रो क्राइसिस पर्पसको हो। म एउटा नेपाली कंग्रेस पार्टीको साथीले कोहीसँग परिचय गराउँदै गर्दाखेरि जय नेपाल म नेपाली कंग्रेस पार्टीको वडा अध्यक्ष हो भनेर कसैलाई परिचय गराउनुभन्दा पहिला परबाट आउँदै गरेको एउटा साथीले यसरी परिचय गराइदियोस्, ऊ परबाट त्यो साथी आउँदैछ, त्यसले हाम्रो सामुदायिक विद्यालयमा बडो मेहनत गरेर काम गरेको छ अनि त्यो काङ्ग्रेस पनि हो भनेर पछाडि जोडेर भनिदियोस् न। म जय नेपाल म जिल्ला सदस्य हो भनेर परिचय गर्नुभन्दा पहिला छेउमा बसेको अर्को साथीले भनिदियोस् ऊ त्यो साथीलाई म चिन्छु, त्यो हिंसामा परेको महिलाहरूको पक्षमा वकालत गर्ने मान्छे हो अनि त्यो काङ्ग्रेस पनि हो भने पछाडि जोडेर भनिदियोस् न। प्रत्येक काङ्ग्रेसको एउटा पर्पस होस् न। काङ्ग्रेस हुने कुराको अर्थ केवल पार्टी, पार्टीको झण्डा, पार्टीको झण्डासँग पार्टीको नारा, उम्मेद्वार बन्ने, उम्मेद्वार जिताउने, उम्मेद्वार हराउने, पार्टीभित्र उम्मेद्वार, पार्टी बाहिर उम्मेद्वार, एउटा चुनावबाट अर्को चुनावसम्म मात्र होइन। हाम्रो पार्टी त्यसरी बनेको होइन, यो पार्टी त्योभन्दा धेरै माथिबाट बनेको, धेरै परबाट बनेको। यही बदल्ने संकल्प लिएर हामीहरू आएका छौं। बदल्नुको अर्थ के हो फेरि? कहिलेकाहीँ साथीहरू बदल्ने भनेर नयाँ हुने भन्नुहुन्छ, बदल्नुको अर्थ प्रष्ट छ फेरि। हाम्रो भ्याल्युज, हाम्रो मूल्य, त्यसको निरन्तरता हो, हाम्रो व्यवहार यसमा परिवर्तन हो, हाम्रो आत्मा त्यही हो, त्यही बीपी कोइरालाकै हो, त्यही गणेशमानकै हो। बीपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ, गणेशमानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन, तर आत्मा यहाँ छ त्यो मलाई थाहा छ। आत्मा यहाँ छ, आत्मा त्यही हो साथीहरू, तर हाम्रो शैली बदल्नुपर्नेछ, हाम्रो भाषा बदल्नुपर्नेछ, हाम्रो कर्म बदल्नुपर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नुपर्नेछ, हाम्रो संस्कार बदल्नुपर्नेछ, हाम्रो संस्कृति बदल्नुपर्नेछ। महाधिवेशन आयो, भोलिबाट बन्द सत्र सुरु हुन्छ, दुई तीन दिन छलफल गर्छौ, अधिवेशन सकियो, फोटो खिच्यो, बेलुका राख्यो, गयो होइन। यहाँबाट फर्किसके पछाडि तपाईँहरू प्रत्येकले एउटा कर्म गर्नुपर्नेछ। यहाँबाट गइसकेपछि ओडा ओडामा गएर पार्टीको संगठनलाई जीवित बनाउनुपर्नेछ। संगठन अहिले मरेको छ त्यो होइन, संगठन छ, तर संगठनको अर्थ पार्टी कार्यालय मात्र होइन, संगठनको अर्थ अधिवेशन मात्र होइन, संगठनको अर्थ जनतासँग एकाकार हुनु हो। पार्टीको संगठनको अर्थ त्यतिखेर रहन्छ, चाहे संसदमा होस्, चाहे सड़कमा होस्, चाहे तपाईँको गाउँमा गएर होस्, एउटा किसानले, एउटा नवयुवकले, एउटा अल्पसंख्यकले, जोसुकै होला, अप्ठ्यारो बनेको जोसुकै होला, पार्टी खोज्ने, संगठन खोज्ने जोसुकै होला, उसको साथ तपाईँले दिन सक्दै गर्दा त्यतिखेर मात्रै पार्टी हुनुको अर्थ रहन्छ, संगठन हुनुको अर्थ रहन्छ। त्यसैले आदरणीय साथीहरू, म तपाईँहरू सबैलाई अन्त्यमा आग्रह गर्न चाहन्छु, यहाँबाट फर्केर गइसकेपछि तपाईँहरूले भन्नुपर्नेछ, केही साथीहरू रिसाउनु भएको छ, असन्तुष्ट हुनुभएको छ, कार्यक्रममा आउनुभएको छैन, कसैले तपाईँले यहाँबाट फर्केर गएर सोध्यो भने भनिदिनु होला, हामीले आज शेरबहादुर देउवाको लागि कुर्सी खाली राखेका थियौँ। आज शेरबहादुर दाई हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर केही छैन, यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन। तर शेरबहादुर दाईको मान राखे कि राखेन भनेर कसैले सोध्यो भने तपाईँले भनिदिनु होला, शेरबहादुर दाईको मान राख्ने भनेर दिनमा कतिपटक शेरबहादुर दाईको ढोकामा गएर कतिपटक सलामी दियो भन्ने कुराले मान रहने होइन। शेरबहादुर देउवाले काम गर्नुभएको पार्टीलाई अग्लो बनाए कि बनाएन, फराकिलो बनाए कि बनाएन, मान त्यहाँबाट रहने हो। यो मान हामी राख्छौँ भनेर तपाईँले भनिदिनु होला। थुप्रै साथीहरू नेपाली कंग्रेस पार्टी छोडेर जानुभएको छ, ती छोडेर जानुभएको साथीहरूलाई भनिदिनु होला, तपाईँले यहाँबाट गइसके पछाडि तपाईँले काङ्ग्रेस छोडेको होइन, खासमा काङ्ग्रेसले तपाईँलाई छाडेको। किन थाहा छ? किन काङ्ग्रेसले छाडेको हो भने काङ्ग्रेसलाई त्यति माया गर्ने साथीहरूको अहिले चर्चा भइसकेको छ, काङ्ग्रेसलाई त्यति माया गर्ने साथीहरूको मनमा चोट पुर्याएको, हामीले हाम्रो कामले चोट पुर्याएको, त्यस कारणले गर्दा काङ्ग्रेसले उहाँहरूलाई छाडिदियो। तपाईँले गएर भनिदिनु होला, हिजो काङ्ग्रेसले छाडेको थियो, अब काङ्ग्रेस तपाईँलाई फेरि जोड्न आउँदैछ, तपाईँले आजै आउस, आजै जोडियो भनेर जोडिन्न,
तपाईँले यति भनिदिनु होला, यो काङ्ग्रेसलाई एकपटक यी केटाहरू आएका छन् यिनीहरूलाई केही समय दिनुहोला, यिनले गरेका काम हेर्नुहोला, यिनका निर्णय हेर्नुहोला, सबैभन्दा ठुलो कुरा नैतिकताको कसीमा यिनलाई जाँचेर हेर्नुहोला भनेर एकपटक तपाईँले गएर भन्नुहोला। तपाईँले यहाँबाट गइसके पछाडि तन्यरीहरूलाई गएर भेट्नुहोला र भन्नुहोला, उनले भन्ला नि तपाईँलाई काङ्ग्रेस त पुरानो पार्टी हो, तपाईँले भन्नुहोला हो, तर पुरानोको अर्थ के हो? कुनै पार्टीको रजिस्ट्रेशन कहिले भएको छ? रजिस्ट्रेशन सर्टिफिकेटको आधारमा नेपालको सबैभन्दा पुरानो पार्टी काङ्ग्रेस हो, तर कुनै पार्टी पुरानो र नयाँ रजिस्ट्रेशन सर्टिफिकेटको आधारमा होइन, वर्तमानको प्रश्नको उत्तर दिन सक्ने सामर्थ्य राख्छ कि राख्दैन त्यसको आधारमा पार्टी पुरानो नयाँ हुन्छ। आजको युवाको प्रश्नको उत्तर दिने सामर्थ्य बोकेर मेरो काङ्ग्रेस आएको छ भनेर तपाईँले गएर भनिदिनु होला, तपाईँले गएर अन्य पार्टीका साथीहरूलाई भनिदिनु होला। आज हामीले मञ्चमा बोलाएर भन्यौं, राखेर भन्यौं, हामी सबैप्रति हामी उहाँहरूप्रति ग्रेटफुल छौं, थ्याङ्कफुल छौं आज हाम्रो कार्यक्रममा आइदिनु भयो। तल पनि तपाईँहरूले यसै गरिकन सबैसँग मिलेर काम गर्नुहोला। हाम्रो मैले अस्ति पनि भने हाम्रो कोही दुश्मन छैन, चुनावमा प्रतिस्पर्धा गरौंला। मैले भने आज हाम्रा समस्या यति ठूला छन्, हामी अरू देशको संसदीय व्यवस्था जस्तो केवल प्रतिपक्ष र सरकार भनेर प्रतिस्पर्धा गरेर मात्रै समस्याको हल गर्न सक्दैनौं। हामीलाई विश्वास कायम गर्नुपर्नेछ, सद्भाव कायम गर्नुपर्नेछ, डर देखाएर होइन, म असल त खराब भनेर होइन, असल र खराबको प्रतिस्पर्धा आफ्नो ठाउँमा गरौंला। हामीलाई सहकार्य चाहिएको छ, त्यो सहकार्यका निम्ति तल पनि तपाईँहरूले गएर काम गर्नुहोला। नेपाली कांग्रेस पार्टीले कसैलाई डर देखाएर होइन, नेपाली कांग्रेस पार्टीले सबैलाई भरोसा दिएर जनताको मन जित्ने हो। म आशाको पक्षमा छु, आशा भनेको समस्या छैन भन्ने होइन, आशा भनेको समस्या छ, तर जहाँ समस्या छ समस्या भएको ठाउँमा समाधान पनि छ भन्ने विश्वास आशा हुनु हो। त्यो आशा लिएर तपाईँहरू जाने हो, यो आशा लिएर हामीहरू जाने हो, किन हामीले असम्भव भनेका थुप्रै कुराहरूलाई सम्भव बनाएको होइन। हिजो राणा फाल्ने कुरा असम्भव थियो, सम्भव बनायौं। हिजो पञ्चायत फाल्ने कुरा असम्भव लाग्थ्यो, सम्भव बनायौं। हिजो हिंसालाई शान्तिमा बदल्ने कुरा असम्भव लाग्थ्यो, सम्भव बनायौं। हिजो संविधान बनाउने कुरा असम्भव लाग्थ्यो, सम्भव बनायौं। आज हामीलाई कतिपय कुरा असम्भव लागिरहेको छ। नेपाल बन्दैन कतिले भन्नुहुन्छ, असम्भव जस्तो लाग्छ, सम्भव बनाउँछौ। नेपाली केटाकेटी बाहिर काम गर्न गएका छन्, म यहाँ उभिएर ठूलो कुरा गर्दिन, तर एउटा दिन बनाउ ल्याउने हो हामी सबै मिलेर, नेपालभित्रै उनीहरू बस्न सक्ने नेपाल

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको पन्ध्रौं महाधिवेशन शुरू, युवा नेतृत्वदेखि पदाधिकारीको संख्या बढ़ाउन सम्मका प्रस्ताव, मंचबाट लोकतन्त्र संस्थागत गर्न खबरदारी आवश्यक रहेको शीर्ष नेताहरूको सन्देश।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु, स्कर्ब टाइफसको जोखिम पनि बढ़दो, 10 महिनामा करिब 10,000 संक्रमित, 7 जनाको मृत्यु, अझै 1 महिना संक्रमणको जोखिम।
2: पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
0: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैंकबाट पाइने, बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान जाँदै, ओमान क्यानाडा र नेपाल बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध, विश्वव्यापी कारण, डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ़दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ। नयाँ सरकारले जनमतलाई जोगाइराख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सि बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
6: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
7: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा

0: पर्ने अवस्था आएको सम्बन्धी कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 को नजिक पुर्याए।
1: 15 महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। वहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
2: रोचक के भयो, नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्या खाउ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
1: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्, 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,789 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,132, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि सेङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ, त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
3: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ्ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले ठूलो समुदायमा एकैचोटि ठूलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्यकर्मीहरूलाई ओरिएन्टेशन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर, राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
4: स्क्रब टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
3: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
4: स्क्रब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
3: अब यो स्क्रब टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखाहरू रातो हुने कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिमता चाहिँ बढी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अङ्गहरूको मल्टी अर्गन फेलियर भन्छौँ, सबै शरीरका अङ्गहरूलाई काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
1: घाँस तथा झाडीमा जानुपरि पूरै शरीर ढाक्ने कपड़ा लगाउने र घर फर्किएपछि शरीर तथा कपड़ा सफा गर्ने र वरपरको वातावरण सफा राख्न उहाँको सुझाव छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जंगबहादुर छेत्रीले जानकारी दिनुभयो।
5: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसके कति घर एकदिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावि सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन हामीले चाहिँ पहिचान गरेका स्थानहरू, त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ यकिन भए छैन।
1: बाराको देवताल गाउँपालिका 6 जवका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बड़ा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त छतही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगेर तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
6: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
7: बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इंगेज गरिरहेको छौँ।
6: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: बाढ़ी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
16: पूरा भई सफा गरिसकेपछि अबको भई पहिला हाम्रो भएको भैँसँग तुलना गर्न सकियो भने कहीँ पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैँ कतै चर्केको अथवा भैँ कोठाको भित्ताको चाहिँ कुनामा जमिन भाँसिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सरक्क सबै ठाडो घन्टी अनुसार नै भएको, कुनै पनि भित्ता बाहिर पनि ननिस्केको, झ्यालहरू पनि नफुटेको अवस्थामा चिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका, भित्तामा छड्के चर्काहरू आएको, गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौँ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
15: इन्जिनियर विजय कृष्ण उपाध्याय। तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन? कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढ़ाईसँगै नाच्न, गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
17: यसो बेलामा बालबालिकाहरूलाई अभिभावकले पनि हेर्न नसकेको अवस्थामा अब कसले अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले बालबालिकाहरूलाई चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर उहाँहरूलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने, अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले क्लासहरू लिनुहुन्छ कि, त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको। अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिराख्नु भएको छ, मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
15: पढ़ाईसँगै बालबालिकालाई गीत संगीत, चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेलीब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले बेलीब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
18: यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ 10 वाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, डोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनु पर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाइना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
15: नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई, पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेलीब्रिजमा धेरै मानिस जम्मा भएर नहिँड्न अनुरोध गर्नुहुँदै, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्ने,
19: जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढ़ेर जान्छ, श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भन्यो तर जाडोयाममा चाहिँ धेरै नै बढ़ेर जान्छ।
6: सावधानी अपनाउन विशेषज्ञको सुझाव। हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
14: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
14: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्षा सकिँदै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
19: कोल्ड डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भन्यो तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। मंसिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मंसिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्यास्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्यास्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
14: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
19: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन, तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल जुन बाहिर खेल्नु पर्यो केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खान खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लड्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएर चाहिँ रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
0: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
19: मैले सरकारले जे लगाइरहनु भएको छ त्यसै एकचोटि भन्छु। जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ। त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ। त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ। त्यसपछि 12मा गएर हाम्रो जेई जापानिज इन्केफेलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ होला एकदम बढेको छ भनेर त्यसको खोप लाग्छ र 15 महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ। सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो। यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन 9 वर्ष माथिको नानीहरूलाई चाहिँ HPV ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ, यो पनि हामीले लगाइराखेको छौँ। यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ, यो त हामीले छुटाउनै पाइएन। यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले। यो बाहेक अरू खोपहरू छन् नभएको होइन, होइन त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ। अरू
0: सब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
19: सास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि भाइरल निमोनिया भन्छ हामी देख्छौँ। यसमा चाहिँ अलिकति स्यास्या किसिमको निमोनिया आउने, स्यास्या सुनिने आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
0: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडिया थियो होइन, अब त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खाने कुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला।
19: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिन ल, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ, केटाकेटीको उमेर समय एकदम ठुलो छ, 0 अब 18 वर्षसम्म हुने भयो उहाँहरू होइन, त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ यो कार्बोहाइड्रेट थ्रो जुन यो चामल मकै गहुँ यिन किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु पिँडालु, अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइने भयो, अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ भने, अर्को चाहिँ दही दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो, जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ जुन पनि जरुरी छ।
20: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 0152 68661 फोन गरी आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
6: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनुपर्ने बताउनु भएको छ। कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 भन्दा बढ़ी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिका मा माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष बड़ा दशैंलाई लक्षित गर्दै नोट सटै नगर्ने जनाएको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले रातिको ठीक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै अप्सरा बोहराको स्वागत छ।
2: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
2: कंग्रेसको 15औं महाधिवेशन भव्यताका साथ उद्घाटन, विभिन्न दलका नेताको सम्बोधन, देशका चुनौतीबारे फरक फरक धारणा।
1: आगामी शैक्षिक सत्रका लागि 1,80,00,000 पाठ्य पुस्तक छपाई शुरू, समय अभावका कारण पुरानै पाठ्यक्रम लागू हुने।
2: बाढ़ीले बगाएको मालढुंगा पुल 24 घण्टा मरमत, एक साताभित्र बेनी जोमसम सड़क खुल्ने, बेत्रावतीको बेली ब्रिज दशै अघि नै संचालनमा ल्याउने लक्ष्य।
1: रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढ़ाउने जेलेन्स्कीको धम्की, अमेरिकाद्वारा 2 ईरानी कूटनीतिज्ञ निष्कासित।
2: र 10औं राष्ट्रिय खेलकुद पूर्व निर्धारित मितिमै हुने, लिग टू खेल्ने नेपाली टोली आज राति ओमान जाँदै।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कांग्रेसको 15औं महाधिवेशन आजदेखि काठमाडौँको खुला मंचमा शुरू भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षेको उपस्थिति बिनै आज कांग्रेसको महाधिवेशन शुरू भएको हो। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित शुरू भएको महाधिवेशनमा पार्टी सभापति गगन कुमार थापाले संस्थापक अग्रज नेताहरूको तस्वीरमा बाल्यर्पण, दीप प्रज्वलन तथा गमलाको विरूवामा जलसेचन गरी महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभएको हो। सभापति गगन थापाले 15औं महाधिवेशनमा पेश गर्न राजनैतिक प्रतिवेदन तयार पार्नुभएको छ। आगामी 4 वर्षका लागि कांग्रेसको राजनैतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचन पूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणासम्म समेटिएको छ। थापाले तयार पारेको प्रतिवेदनमा कांग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन व्यवस्थापन, भागवण्ड, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ। युवा पुस्तासँग पार्टीको दूरी बढ़ेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत जनतासँग क्षमायाचना गरी पार्टी सुधारको संकल्प प्रतिवेदनमा समेटिएको छ।
2: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले 2070 सालपछि आफूहरूले ठिक ढंगले काम गर्न नसकेको कारण अहिलेको अवस्थामा आइपुगेको स्वीकार गर्नुभएको छ। महाधिवेशनको उद्घाटन समारोहमा सभापति थापाले 2062 सालदेखि 72 सालसम्म कंग्रेस लगायतका पुराना दललाई जनताले अत्यन्तै विश्वास र माया गरेको बताउनुभयो। त्यसपछि ठिक ढंगले काम गर्न

0: हुँदैन, किन मैले अघि भने त्यो एकै रातमा भएको थिएन, त्यो भित्रभित्रको उकुस मुकुस विस्फोट भएको थियो। त्यो घटना पछाडि नेपाली कंग्रेस पार्टी त त्यसको भिक्टिम हो। हामी त संसदबाट मात्र आएको होइन, सरकारबाट मात्र आएको होइन, हामी त घर बार परिवार सबै व्यक्तिगत जीवनमा आफ्ना निजी सम्पत्तिमा सबैतिर एउटा मार खाएर आएको।
1: सभापति थापाले अधिवेशन चले पनि संसद बैठक संसद बन्द नै रहेको तर्क गर्नुभयो। प्रधानमन्त्री सदनमा नगएसम्म र त्यहाँ उठेका प्रश्नको जवाफ नदिएसम्म संसद खुला भएको मान्न नसकिने उहाँको भनाइ छ। उहाँले वर्तमान सरकारलाई आरोप लगाएर उम्किने आफूहरूलाई नभएको बताउनुभयो। सभापति थापाले हरेक समयमा रहेको प्रश्नको जवाफ भएकै कारण कंग्रेस पार्टीका रूपमा टिकिरहेको तर्क पनि गर्नुभयो। उहाँले 35 वर्षमा भएका उपलब्धि र विकृतिबारे वृहत रूपमा छलफल गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
2: महाधिवेशनको उद्घाटन गर्दै कांग्रेस महामन्त्री गगन थापाले विगतमा सत्ता र पदका लागि गरिएका राजनैतिक लेनदेनले पार्टीको नैतिक धरातल कमजोर भएको स्वीकार गर्नुभएको यो घोषणासँगै मंचमा रहेका सत्ता र प्रतिपक्षका नेताहरूले फरक फरक प्रतिक्रिया दिएका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि एमाले र कांग्रेस जस्ता ठूला दलहरू मिल्नुपर्ने धारणा राख्दै राजनैतिक स्थिरतामा जोड़ दिनुभयो।
3: स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौ, अधिनायकवादतर्फ हामी हिँड्दैछौ भन्ने प्रश्न उपस्थित भइरहेका बेलामा लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्दछ भन्ने प्रश्न महत्वपूर्ण प्रश्न बन्द पुगेको छ।
2: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विगतका गल्तीबाट पाठ सिक्दै नयाँ पुस्तालाई विश्वास गरेर देश विकासका लागि साझा योजना निर्माणमा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले मुलुकभित्रका समस्याको दोष अरूलाई थोपार्ने प्रवृत्ति त्यागेर दलहरूले आत्मसमीक्षा गर्नुपर्नेमा जोड़ दिनुभयो।
4: संविधान जारी भएको 10-12 वर्ष भइसक्यो, त्यसपछि यता हामी खालि सरकार बनाउने गिराउने खेला मात्रै जुन लाग्यौ, आर्थिक समृद्धिको दिशामा जान सकेनौ। त्यसले गर्दा जनतामा जो अघि आयो र गत वर्ष जुन विद्रोह भयो, जेलनी विद्रोह हाम्रै छोरा नाति नातिनाहरूले विद्रोह गरे हो, कतिपयले भन्छन् यो विदेशीले गरायो कसले गरायो, हामीले अरूलाई दोष दिने होइन, त्यो त हाम्रै कारणले गर्दा, किन हामीले हाम्रा छोराछोरीलाई सपना देखाउन सकेनौ, किन विश्वास दिलाउन सकेनौ।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री विश्वकमल दाहाल प्रचण्डले कंग्रेस सभापति गगन थापालाई क्रमभंगतातिर लाग्न सुझाव दिनुभएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो सुझाव दिनुभएको हो। यसअघि आफूले पटक पटक क्रमभंगता गर्ने गरेको भए पनि अहिले आफूलाई अलिक गाह्रो पर्न थालेको सुनाउनुभयो।
5: मैले सधैं भन्ने गर्थे निरन्तरतामा क्रम भंग गर्न सक्नुपर्छ। तपाईँले निरन्तरतामा क्रम भंग गरेर नेपाली कंग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनु भयो, त्यसको लागि म तपाईँलाई विशेष रूपले बधाई भन्न चाहन्छु। तपाईँको दायाँ बायाँ बस्ने विश्व प्रकाश शर्माजी, प्रदीपजी जस्ता अन्य योद्धाहरूलाई पनि म धन्यवाद र बधाई भन्न चाहन्छु। अविचल रूपमा तपाईँले नेपाली कंग्रेसलाई रूपान्तरण गर्नको निम्ति तपाईँहरूले जो योगदान गर्नुभयो, यस्ता सहयोद्धा नभएको भए र तपाईँहरू जस्ता प्रतिनिधि नभएको भए गगन थापा हुन सम्भव थिएन।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नभएको बताउनु भएको छ। उहाँले पुराना दललाई लक्षित गर्दै लोकतन्त्रको धेरै दुहाई नगर्न आग्रह गर्नुभयो।
6: लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्।
1: नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले 19 ऐतिहासिक जनआन्दोलनमा महत्वपूर्ण योगदान दिए पनि गणतन्त्र प्राप्तिपछि थारू समुदायको पहिचान, धार्मिक अधिकार र राज्यका निर्णायक तहमा प्रतिनिधित्व सुनिश्चित हुन नसकेको बताउनुभयो।
7: 19 जनआन्दोलनमा टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाउने एउटा युवा आजका सभापति गगन थापा हुनु। तर गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौ, हामीले पनि लाठी खायौ, पानीका बौछार खायौ, तर हामी चाहन्छौ हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन। हाम्रो दशैंको जमरासँग र हाम्रो बहिनीले लगाउने टीका र सप्तरंगी मालासँग हामी कुनै चिजको साटफेर गर्नेवाला छैनौ।
1: श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले कंग्रेस लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि धेरै योद्धाहरूको बलिदानबाट निर्माण भएको पार्टी भएको स्मरण गराउनुभयो। उहाँले विगतका त्रुटि सच्याउँदै नयाँ पुस्ताको भावना अनुरूप रूपान्तरण हुन आह्वान गर्नुभयो।
8: नेपाली कांग्रेस वास्तवमा एउटा हल्लाद्वारा स्थापित भएको पार्टी होइन। नेपालमा लोकतान्त्रिक गणतन्त्र

0: स्थापनाको निम्ति थुप्रै योद्धाहरूले आफ्नो निजी सपना मारेर राष्ट्र निर्माणको निम्ति सपना त्यागेर त्यो सपना देखेर निर्माण भएको पार्टी हो भन्ने हामीले बुझेका छौँ। होला विगतमा धेरै गल्तीहरू गरियो होला, विभिन्न तपाईँको त कालखण्डमा गल्तीहरू भयो होला, त्यसलाई सचाएर अब नयाँ पुस्ताले रूपान्तरणको साथ अगाडि बढेर देश निर्माणमा योगदान गर्नुपर्दछ।
1: प्रतिपक्षी दल नेकपा एमाले वर्तमान सरकार संविधान र लोकतन्त्रको मर्म विपरीत निरन्तर स्वेच्छाचारी र तानाशाही बाटोमा अघि बढ़िरहेको निष्कर्ष निकालेको छ। आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले सरकार लोकतान्त्रिक व्यवस्था र राज्यका निकायहरूमाथि प्रहार गर्न उद्यत रहेको ठहर गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक ऐन बहादुर महरले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा उनीहरूको मौलिक हक कुण्ठित गर्नतिर लागेको आरोप लगाउनुभयो। हालै सम्पन्न संसदको दोस्रो अधिवेशनमा सरकारले संसदलाई उत्तरदायी बनाउन नसकेको र संसद सत्ताको छायामा परेको निष्कर्ष समेत बैठकले निकालेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दुई महिनादेखि रोकिएको नयाँ पाठ्य पुस्तक छपाईको काम पुनः शुरू गरेको छ पाठ्यक्रम परिमार्जनका लागि समय लाग्ने भएपछि आगामी नयाँ शैक्षिक सत्र 2084 लागि पुरानै पाठ्यक्रम अनुसार पुस्तक छाप्न थालिएको हो परिमार्जित पाठ्यक्रमको प्रिन्ट रेडी कपी तयार हुन समय लाग्ने र आगामी शैक्षिक सत्रमा पुस्तक अभाव हुन नदिन शिक्षा मन्त्रालयको निर्णय बमोजिम छपाई थालिएको केन्द्रका प्रवक्ता राम बहादुर कुवरले जानकारी दिनुभयो आगामी शैक्षिक सत्रका लागि कुल 1,80,00,000 थान पुस्तक छपाई हुनेछ जनक शिक्षाले कक्षा 3 तथा कक्षा 5 देखि 12 सम्मका पुस्तक छाप्नेछ भने कक्षा 1, 2 र 4 का पुस्तक निजी प्रेसले छाप्नेछन् यसैबीच सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारम्भ 2076 पुनरावलोकनको कामलाई तीव्रता पारेको छ प्राध्यापक डाक्टर बालचन्द्र लुइटेल नेतृत्वको कार्यदलले सातै प्रदेशबाट 25,000 भन्दा बढ़ी सरकारवालाको सुझाव संकलन गरिसकेको छ प्राप्त सुझावका आधारमा आगामी दिनमा एआई कोडिङ नैतिक शिक्षा जलवायु परिवर्तन र सिपमूलक विषयलाई समावेश गरी समय सापेक्ष पाठ्यक्रम तयार पारिनेछ
3: स्वास्थ्य बीमा सेवालाई पारदर्शी र व्यवस्थित बनाउन आगामी पुस 1 गतेदेखि बीमा कार्यक्रममा नयाँ आबद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ स्वास्थ्य बीमा बोर्डका अनुसार 16 वर्ष उमेर पूरा गरेका नागरिकले राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य पेश गर्नुपर्नेछ भने बीमितहरूले एसआईबी प्रणालीमा आफ्नो विवरण अध्यावधि गराउनुपर्नेछ यस व्यवस्थाले बीमितको पहिचान सुनिश्चित हुनका साथै दोहोरो आबद्धता नियन्त्रण हुने बोर्डले जनाएको छ
4: जनमत पार्टीको अध्यक्षमा पुनः डाक्टर सीके राउत चयन हुनुभएको छ आज बिहान सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा राउत निर्वाचित हुनुभएको हो अध्यक्ष पदमा राउतको मात्र उम्मेद्वारी परे पनि 20% भन्दा बढ़ी मत ल्याउनुपर्ने प्रावधानका कारण अध्यक्ष पदमा पनि मतदान भएको थियो उहाँले 20% भन्दा धेरै बढ़ी मत ल्याउनु भएको छ अन्तिम मत परिणाम भने सार्वजनिक भएको छैन यस्तै महासचिवमा संजय यादव चयन हुनुभएको छ महासचिवमा ममता झा चन्दन कुमार सिंह र संजय कुमार यादव प्रतिस्पर्धामा हुनुहुन्थ्यो यादवले यसअघि महासचिव रहेका चन्दन सिंहलाई पराजित गर्नुभएको हो 7 जना उपाध्यक्षका लागि 14 जनाले उम्मेद्वारी दिएका छन् भने 1 जना उपमहासचिवका लागि 2 जनाको उम्मेद्वारी परेको छ 7 जना सचिवका लागि 10 जनाको उम्मेद्वारी परेको छ यी पदहरूको मत परिणाम आउन बाँकी छ नयाँ नेतृत्व चयनका लागि 1,155 जनाले मतदानमा भाग लिएका थिए
3: सरकारले आफूहरूसँग गरेको सम्झौता पूरा नगरेको भन्दै इन्टर्न चिकित्सकहरूले पुनः आन्दोलन गर्ने भएका छन् सरकारसँग भएको 5 बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमबीबीएस र बीडीएसका इन्टर्न चिकित्सकहरूले पुनः दोस्रो पटक आमरण अनशन शुरू गर्ने भएका छन् गत साउन 22 गते भएको 5 बुँदे सहमति कार्यान्वयन हुने अपेक्षासहित निरन्तर सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय र संवाद गरिए तापनि 2 महिना बितिसक्दा समेत ठोस निर्णय हुन नसकेको उनीहरूले जनाएका पटक पटक ध्यानकर्षण गराउँदा समेत गम्भीर पहल तथा निर्णय नभएकाले आफ्ना जायज मागहरूको सुनवाई र कार्यान्वयनका लागि पुनः आमरण अनशन शुरू गर्न बाध्य भएको एमबीबीएस बीडीएस इन्टर्न निर्वाह भत्ता आन्दोलन नेपालका संयोजक तथा अनशनरत दिल्ली हरिचन्दले जानकारी दिनुभयो आफ्नो अभियान कुनै व्यक्ति वा संस्था विरूद्ध नभई इन्टर्न चिकित्सकहरूको जायज अधिकार तथा 5 बुँदे सहमति कार्यान्वयनमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ
4: असोज 2 साताको बाढ़ीले कटान गरी भत्काएको पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ जोड़ने मालढुङ्गा मोटरेबल पुलको मरमत कार्य 24 घण्टा टोली परिचालन गरी तीव्र पारिएको छ कालीगण्डकीको बाढ़ीले पुलको पूर्वतर्फको पहुँच मार्ग भत्काएपछि विगत 10 दिनदेखि बागलुङ रूकुम र रोल्फा जाने मध्य पहाड़ी लोकमार्गको यातायात सम्पर्क विच्छेद बनेको छ सड़क डिभिजन कार्यालय पोखराका अनुसार चाडपर्व नजिकिएका बेला बागलुङमा खाद्यान्न तथा ग्यास जस्ता अत्यावश्यक उपभोग्य सामग्रीको अभाव हुन थालेकाले रात दिनरात नभने काम भइरहेको छ। दूरदराजबाट ढुंगा बाटो ल्याउनुपर्ने र भौगोलिक जटिलता रहे पनि निर्माण सामग्रीको अभाव नभए आगामी सात दिनभित्रै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
3: चीन र भारत जोड्ने काली गण्डकी करिडोर अन्तर्गत छेद विच्छेद बनेको बेनी जोमसम कोरेला सड़क खण्डको मरमत कार्य भइरहेको छ। गएको असोज आर्थिक 11 गतेसम्मको अविरल वर्षाका कारण 55 भन्दा बढ़ी स्थानमा बाढ़ी र पहिरोले अवरूद्ध बनाएको उक्त सड़क आगामी एक हप्तादेखि 10 दिनभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित उपकरण र मजदूर परिचालन गरिएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारिक विकल्प बनेको कोरोला नाका सुचारू गर्न दशैं तिहारका लागि भेडाच्याङ्गा तथा स्याउ बजार पुर्याउन र पर्यटकीय मौसमलाई ध्यानमा राखेर मर्मतको कामलाई उच्च प्राथमिकता दिएको छ। म्याग्दीको राहु पारेदेखि पोखरी बगरसम्मको करिब 15 किलोमिटर खण्डमा समानान्तर रूपमा मर्मत जारी छ भने अन्य क्षेत्रमा सड़क खुलाइसकिएको छ। तिल्केनी चौरको अवरोध हटेसँगै रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र सदरमुकाम बेनी बीच यातायात सम्पर्क पुनः जोड़िएको छ।
4: नेपाली सेनाको नेतृत्वमा रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा निर्माण भइरहेको बेली ब्रिज दशैं अघि नै सञ्चालनमा आउने भएको छ। गत भदौ 10 आएको बाढ़ीले पक्की पुल बगाएपछि अवरूद्ध बनेको पासाङ लामु राजमार्ग बेली ब्रिज निर्माणसँगै पुनः सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ। पुल बगेका कारण काठमाडौँ नुवाकोट रसुवा जोड्ने सड़क यातायात र दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित बनेको छ।
3: सड़कमा जथाभावी सवारी साधन पार्किङ गर्ने वा सड़क पेटीमा अनधिकृत रूपमा सामान राखेका कारण दुर्घटना भएमा अब त्यसको क्षतिपूर्ति सम्बन्धित सवारी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाटै असूल गरिने भएको छ। संसदमा दर्ता भएको राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083मा सड़क सुरक्षालाई व्यवस्थित गर्दै दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिको दायित्व सम्बन्धित दोषी पक्षमाथि तोक्ने कड़ा प्रस्ताव गरिएको छ। सड़क दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद तथा प्रदेश र स्थानीय तहमा समेत समन्वय समिति गठन गर्ने विधेयकमा व्यवस्था छ। विधेयकले सड़कको अवस्था अनुसार गति सीमा निर्धारण गर्ने, जोखिमपूर्ण सड़कको मर्मत नगरी यातायात सञ्चालनमा रोक लगाउन सक्ने र दुर्घटनाका घाइतेलाई मदत गर्ने असल उद्धारकर्तालाई कानूनी संरक्षण दिने जस्ता व्यवस्था अघि सारेको छ। साथै दुर्घटना गराउने सवारी साधन परिचालन हुन नसकेमा वा बीमार नभएको अवस्थामा पीड़ितलाई राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने प्रस्ताव समेत गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: पाको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। तनहुँको भानु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही ठाउँका 45 वर्षीय मोटरसाइकल चालक शंकर पाण्डे र सोही मोटरसाइकलमा सवार 65 वर्षीय टंक नीति पाण्डे रहेका छन्। गम्भीर घाइते भएका शंकरको पुरानो मेडिकल कलेज भरतपुर र टंक नीतिको प्रदेश अस्पताल बेसी शहरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
3: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सड़क खण्डको सिद्ध बाबा नजिकै आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गुल्मी छत्रकोट गाउँपालिका 3 का 47 वर्षीय नवराज पन्थको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सड़कबाट करिब 100 मिटर तल खसेको थियो।
4: तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध एसपीभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6 का 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 वटै स्थानीय तहका 284 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो।
3: रूपन्देही प्रहरीले गोली प्रहार गरेर एक अपहरणकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलोत्तम नगरपालिका 17 का 27 वर्षीय विशाल भनिने युवराज थारू छन्। 10 वर्षीय बालिका अपहरण गरेर जंगलमा लुकाएको आरोपमा प्रहरीले उनलाई गोली प्रहार गरेर पक्राउ गरेको हो। उनलाई तिलोत्तमाकै कान्छी बजार स्थित जंगलमा गोली हानेर पक्राउ गरिएको प्रहरीले बताएको छ। उनलाई पक्राउ गरेसँगै 37 घण्टापछि बालिकालाई पनि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। थारूले बुधबार राति तिलोत्तमाकी 10 वर्षीय बालिकाले घरभित्र सुति रहेको अवस्थामा अपहरण गरेको प्रहरीले जनाएको छ।
4: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हेटौडा ढल्केबर 400 केभी सब स्टेशनको निरीक्षण गर्नुभएको छ। सब स्टेशनमा निर्माणाधीन हेटौडा ढल्केबर 400 केभी प्रसारण लाइनका 2 मल्टी सर्किट टावर बारे उहाँले जानकारी लिनुभएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनी शहर तथा नागरिक पूर्वाधारमाथि हवाई आक्रमणको नयाँ नीति अप्नाएको भन्दै त्यसको जवाफमा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण तीव्र बनाउने धम्की दिनुभएको छ। एक अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनी गुप्तचर निकायले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडो अघि नागरिक पूर्वाधारलाई व्यापक रूपमा लक्षित गर्ने नयाँ सैन्य नीति जारी गरेको देखाउने दस्तावेज प्राप्त गरेको दावी गर्नुभएको हो। रोइटर्सका अनुसार उक्त नीति अन्तर्गत पूर्वाधार ढुवानी सड़क विद्यालय र अस्पताल सहित शहर तथा गाउँका विभिन्न क्षेत्रलाई लक्षित गर्ने योजना छ। युक्रेनबाट मानिसलाई राजधानी किव तथा अन्य शहर छाड्न बाध्य पार्नु रूसको उद्देश्य रहेको जेलेन्स्कीको दावी छ। रूसले भने युक्रेनको राजधानी किवमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ। साथै किवका स्थानीय बासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रूसले सल्लाह दिएको हो। रूसी विदेश मन्त्रालयले किव सहित अन्य युक्रेनी शहरमा रहेका सैन्य पूर्वाधारलाई लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ।
4: संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन पुगेका 2 इरानी कूटनीतिज्ञलाई अमेरिकाले देशबाट निष्कासन गरेको छ। महासभा सकिएपछि अमेरिकी विदेश मन्त्रालयले उनीहरूलाई अमेरिका छाड्न आदेश दिएको थियो। अमेरिकी आदेश व्यवस्था गरेपछि उनीहरूलाई निष्कासन गरिएको एक अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकी अधिकारीका अनुसार न्यूयोर्क स्थित महासभामा सहभागी इरानी प्रतिनिधिमण्डलका 3 सदस्यलाई निर्धारित समयभन्दा अगावै अमेरिका छाड्न भनिएको थियो, तर आदेश पालना नगरेपछि उनीहरूलाई देश निकाला गरिएको बताइएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएकै मितिमा शुरू हुने स्पष्ट पारेका छन्। प्रतियोगिता सर्ने वा नहुने भन्ने विषयमा विभिन्न आशंकाहरू भइरहेका बेला आज सुर्खेतमा बसेको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको समयबारे कसैले पनि दुविधा नमान्न आग्रह गरेका हुन्। दशौं राष्ट्रिय खेलकूदको उत्सव शुरू भइसकेको उल्लेख गर्दै उनले यो संस्करण अघिल्ला राष्ट्रिय खेलकूद भन्दा अझ प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्। मंगिर 16 गतेदेखि 27 गतेसम्म सञ्चालन हुने यस वृहत खेलकूद महोत्सवमा कुल 32 खेल विधा समावेश गरिएका छन्। प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैरावश्य नेपाली संघ एनआरएनए गरी 11 टोलीका करिब 6,500 खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। अधिकांश खेलहरू सुर्खेत स्थित प्रदेश रंगशाला सहित कर्णालीका विभिन्न जिल्लामा आयोजना गरिनेछ।
4: र आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति ओमानतर्फ प्रस्थान गर्दैछ। आयोजक ओमान, क्यानाडा र नेपाल सम्मिलित यस निर्णायक श्रृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले आज एक विशेष कार्यक्रमको आयोजना गरी टोलीको औपचारिक विदाई गरेको छ। नेपालको लीग टूमा रहने स्थान र एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको भविष्य तय गर्ने भएकाले यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ। लीग टूको श्रृंखला अक्टोबर 7 शुरू हुँदैछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले अक्टोबर 11 र 17 क्यानाडासँग र अक्टोबर 13 र 19 ओमानसँग खेल्ने तालिका रहेको
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: कंग्रेसको 15 महाधिवेशन भव्यताका साथ उद्घाटन, विभिन्न दलका नेताको सम्बोधन, देशका चुनौतीबारे फरक फरक धारणा।
3: आगामी शैक्षिक सत्रका लागि 1,80,00,000 पाठ्य पुस्तक छपाई शुरू, समय अभावका कारण पुरानै पाठ्यक्रम लागू हुने।
4: बाढ़ीले बगाएको मालढुंगा पुल 24 घण्टा मर्मत, एक साताभित्र बेनी जोमसम सड़क खुल्ने, बेत्रावतीको बेली ब्रिज दशै अघि नै सञ्चालनमा ल्याउने लक्ष्य।
3: रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढ़ाउने जेलेन्स्कीको धम्की, अमेरिकाद्वारा 2 ईरानी कूटनीतिज्ञ निष्कास।
4: र दशौं राष्ट्रिय खेलकूद पूर्व निर्धारित मितिमै हुने, लीग टू खेल्ने नेपाली टोली आज राति ओमान जाँदै।
3: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 99.4 Radio Taha Sanchar Studio Time.
1: It's 9 p.m.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।